0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट।
2: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 6 बज्यो।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। दीपक आचार्य सँगै लील प्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोहरूबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, CIN को फेसबुक पेज तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 19 गते मंगलबार, जुन 2 तारीक सन् 2026, नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्षको द्वितीय तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: सरकारका 100 कार्यसूचीमा 65 दिनमा 70% काम, संसद प्रधानमन्त्रीमा केन्द्रित हुँदा कानून निर्माण र जनताका मुद्दा ओझेलमा। प्रतिनिधि सभा बैठकमा भएका अवांछित गतिविधिबारे छानबिन गर्न समिति गठन।
1: 26 लाख हराएसी विद्युत उपभोक्ताले भ्याड तिर्नुपर्ने। पूर्वाधार निर्माणलाई गति दिन संसद कानून ल्याइँदै नेपालमा इन्टरनेट सेवा विस्तारका लागि स्टार लिंकले फेरि देखाए चासो।
0: गर्मी बढ़दै जाँदा पशुधन प्रभावित। सर्लाहीका माछा किसान बिजुलीमा सहुलियत नपाउँदा पलायन हुँदै। कर्मचारीको तलब बढ़दा सरकारी ढुकुटीमा 60 अर्ब व्यय भार।
1: इरानद्वारा अमेरिकासँग भइरहेको वार्ता स्थगित भएको घोषणा। लेबनानमा इजरायली आक्रमणको निन्दा। 4 दशकपछि पश्चिम बंगाल सरकारमा नेपाली भाषी।
0: र अब टी20 विश्वकपका लागि ग्लोबल छनौट हुने। बागमती कप टी20मा चितवनमाथि ललितपुरको जीत। नेपालका दिपेन्द्र, सन्दीप र कुशलले श्रीलंकाको लंका प्रिमियर खेल्ने।
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा, सरकारका 100 कार्यसूची मध्ये 65 दिनमा 70% काम भएको प्रसंग।
1: सरकारले सार्वजनिक गरेको शासकीय सुधार अन्तर्गतको 100 दिनमा गरिने 100 कार्यसूची मध्ये 65 दिनको अवधिमा 70% काम सम्पन्न भएको छ। कतिपय काम 100 कार्यसूचीमा तोकिएका समयसीमा भन्दा पनि अघि नै सम्पन्न भइसकेका छन्। अन्तर मन्त्रालय र निकायसँग समन्वय गरी कार्यान्वयनमा लामो प्रक्रिया पूरा गर्नुपर्ने, संविधान तथा कानून संशोधन बिना कार्यान्वयनमा आउन नसक्ने लगायतका अन्य 30% बाँकी काम भने कार्यान्वयन प्रक्रियामा रहेका छन्। 2082 चैत 13 गते बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको पहिलो मन्त्री परिषदको बैठकले निर्णय गरी शासकीय सुधारमा 100 कार्यसूची सार्वजनिक गरेको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले कार्यसूचीलाई सबै मन्त्रालयले कार्यान्वयन गरी आम नागरिकलाई सुशासन र सेवा प्रवाहको अनुभूति दिलाएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सहसचिव डाक्टर विष्णुकुमार भूषालले सार्वजनिक खरिद प्रक्रियामा भने ढिलासुस्ती भएको, लागत वृद्धि, गुणस्तर कार्य लगायतमा केही समस्या भए पनि धेरै कामहरू सम्पन्न भएका छन्। त्यस्तै ई गवर्नमेन्ट प्रोक्योरमेन्ट सिस्टम कार्यान्वयनमा ल्याइएको, हरेक मन्त्रालय र कार्यालयको कामलाई मितव्ययी बनाउन कार्य सम्पादन सूचक तयार गरी सबै मन्त्रालयले कार्यान्वयनमा ल्याएको पनि उहाँले जानकारी दिनुभएको छ। यसैबीच सरकारले आयोजना निर्माणमा रूख कटान, मुआवजा विवाद, निर्माण सामग्री उत्खनन आदिमा हुने गरेका ढिलाइमा छुटकारा दिलाउन भन्दै सनसेट कानून ल्याउने भएको छ। अहिले कानूनको मस्यौदा बनाउने काम अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापाको संयोजकतामा सनसेन कानूनलाई अन्तिम रूप दिने काम भइरहेको बताइएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट वक्तव्य मार्फत आफू चालू आर्थिक वर्षभित्रै विकास योजना सम्बन्धी सनसेट कानून संसदमा पेश गर्ने बताउनु भएको हो। एक साताभित्र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुझाउने गरी मस्यौदा तयार भइरहेको उहाँले जानकारी दिनुभयो। मुआवजा विवाद, समयमै रूख कटान र निर्माण सामग्री उत्खनन गर्न नपाउँदा विशेषतः राष्ट्रिय गौरव र राष्ट्रिय रणनीतिक महत्वका सड़क, सिंचाई, विद्युत आयोजनाहरू प्रभावित हुँदै आएका छन्।
0: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमणका लागि हिजो अपरान्ह दिल्ली पुग्नु भएको छ। भारतको सत्तारूढ़ दल भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछाने भारत भ्रमणमा जानु भएको हो। लामिछानेलाई भाजपाका राष्ट्रिय महासचिव अरूण सिंह तथा विदेश विभाग प्रमुख विजय चौधरी वालेले दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो। भारतका लागि कार्यवाहक नेपाली राजदूत सुरेन्द्र थापा सहित दूतावासका अधिकारीहरू पनि सभापतिको स्वागतमा विमानस्थलमा पुगेका थिए। भ्रमण टोलीमा पार्टी सभापति लामिछाने, पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य लगायत सहभागी हुनुभएको छ। रासोपा र भाजपा बीच दलगत सम्बन्ध सुदृढ़ गर्ने उद्देश्यसहित भ्रमणको तय गरिएको भाजपाले जनाएको छ। सभापति लामिछानेले दिल्लीको दीनदयाल मार्ग स्थित भाजपा मुख्यालयमा आज भाजपाका अध्यक्ष नवीन सहित पार्टी पदाधिकारीसँग भेट्ने कार्यक्रम छ। लामिछानेको औपचारिक भेटघाट तथा कार्यक्रम भाजपा कार्यालयबाटै शुरू हुनेछ। लामिछाने नेतृत्वको टोलीले बिहान 10 बजेदेखि अपराह्नसम्मको समय भाजपा कार्यालयमा बिताउनेछ। त्यसक्रममा भाजपाको विदेश विभागले पार्टीको संगठन संरचना, कार्यालय विभाग लगायतका विषयमा रासोपा टोली समक्ष प्रस्तुति दिनेछ। पार्टीगत तहको कार्यक्रम सकिएपछि सभापति लामिछाने र विदेश मन्त्री एस जयशंकर बीच भेट हुने स्रोतको भनाइ छ। स्रोतका अनुसार लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्नुहुनेछ। यद्यपि रासोपा र भाजपाबाट जारी विज्ञप्तिमा लामिछानेको उच्च राजनैतिक तथा कूटनीतिक भेटघाट भनिए पनि कोकोसँग हुनेछ भन्ने बारे केही खुलाइएको छैन। भाजपाको विदेश विभागद्वारा आइतबार जारी विज्ञप्तिमा पार्टीका शीर्ष नेताहरूसँग भेटघाट हुने उल्लेख भए पनि कोकोसँग भेट्ने भन्ने नखुलाइएको हो। रासोपाले पनि आफ्नो विज्ञप्तिमा दिल्लीमा रहँदा सभापतिले उच्चस्तरीय राजनैतिक तथा कूटनीतिक भेटघाट गर्ने भन्ने मात्रै उल्लेख गरिएको छ। रासोपा सभापति लामिछानेको भारत भ्रमण शुरू हुनुभन्दा अघिल्लो दिन नेपालमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका कारण अहिले नेपालभित्र र बाहिर पनि चर्चा परिचर्चा भइरहेको छ। यसले भारतमा भइरहेको पार्टी सभापति लामिछानेको भ्रमणलाई कसरी प्रभाव पार्न सक्छ? सीआईएनसँग कुराकानी गर्दै संविधानविद तथा पूर्व राजदूत निलाम्बर आचार्यले भन्नुभयो,
3: प्रधानमन्त्रीले संसदमा आएर भन्नु पर्यो, उहाँलाई जे भन्नु छ यस विषयमा भन्नु पर्यो। गल्ती भयो भन्ने कुरालाई त परराष्ट्र मन्त्रालयले सरकारले नै चाहिने प्रधानमन्त्रीको भनाइलाई समर्थन नगरेबाट त्यो अर्कै सन्दर्भमा भनेको हो भनेबाटै राकछोप गर्न खोजेबाट नै देखियो सरकारको भनाइ चाहिने यो होइन, प्रधानमन्त्री पनि चाहिने अब यो भनाइमा अड्नुहुन्न भनी त यसै लेखिया छ नि त। त्यसै त्यही कुरा आएर भने भइगयो नि,
4: परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको बचाउ गरेको हो कि विरोध गरेको?
3: प्रधानमन्त्रीको भनाइलाई उसले त्यो भने ठिक छ भनेर राखेको छ र प्रधानमन्त्रीको भनाइलाई चाहिँ बचाउ गर्न, ढाकचोप गर्न, अलिकति सुधार्न खोजेको छ।
4: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमण शुरू हुनु अघिल्लो दिन यस्तो खालको अभिव्यक्ति आयो, दुई देश बीचको अथवा अरू देशका बारेमा पनि संसदमा प्रधानमन्त्रीले भन्नुभयो, यसले कस्तो असर पार्छ?
3: रवि लामिछानेजीको चाहिँ भारत भ्रमण चाहिँ हुनुपर्ने थियो भयो, किनभनेपछि एउटा बहुमत प्राप्त पार्टीको सत्तामा रहेको पार्टीको सभापति हुनुहुन्छ अनि भारतीय जनता पार्टीको निमन्त्रणामा जानुभयो दुई देशका बीचमा सम्बन्ध सुधार्न, भएका सम्बन्धहरूलाई अरू विकसित गर्न, केही चाहिने थाँचिरहेका विषयहरूलाई पनि चाहिने वार्ताको ढोका खोल्न मद्दत गर्ला भन्ने चाहिने मैले सोचेको छु। त्यसैले चाहिने उहाँको भ्रमणलाई चाहिँ नकारात्मकै प्रभाव चाहिँ नपारिहाल्ला।
1: प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा नेपाल र भारत सीमा सम्बन्धी दिएको अभिव्यक्ति विरूद्ध सदनदेखि सड़कसम्म विरोध भएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर हिजो प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक अवरूद्ध बनेको छ। त्यस्तै बागमती प्रदेश सभा बैठक पनि प्रभावित बनेको छ। प्रधानमन्त्री शाहले अस्तिको संसद बैठकमा नेपालले पनि भारतको भूमि मिचेको कुरा आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको बताउनु भएको थियो। उहाँले सोही अभिव्यक्तिको विषयमा लिएर सड़कमा पनि प्रदर्शन भएको छ। प्रमुख प्रतिपक्षी कांग्रेस एमाले, नेकपा लगायतका दल र तिनका भातृ संगठन पनि सड़कमा उत्रिएका छन्। एमाले हिजो माइतीघर मण्डलामा प्रदर्शन गर्यो। कांग्रेस, नेकपा लगायतका दलका युवा संगठनले प्रधानमन्त्रीको अभिव्यक्ति विरूद्ध विरोध प्रदर्शन गरेका छन्। संयुक्त विद्यार्थी संगठनले पनि विरोध प्रदर्शन गरेको छ। युवा विद्यार्थीले राजधानीमा हिजो साँझ प्रधानमन्त्रीको पुतला समेत दहन गरेका छन्। सभामुख ढोल प्रसाद अर्यालले आइतबारको प्रतिनिधि सभा बैठकमा भएको अमर्यादित गतिविधिको छानबिन गर्न समिति गठन गर्नुभएको छ। प्रतिनिधि सभा सचिवको संयोजकत्वमा 3 सदस्यीय अध्ययन समिति समेत गठन भएको छ। केही सदस्यहरूले अव्यवस्था सिर्जना गरी अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन र भौतिक हानि नोक्सानी एवं क्षति पुर्याउने कार्य समेत गरेको ब्यौरा प्रतिनिधि सभा नियमावली 2033 बमोजिम बैठक समाप्त भइसकेपछि सभामुखको विस्तृत जानकारी प्राप्त हुन आएको र आजै सो विषयमा मुचुल्का समेत तयार गरी सो विषयमा आवश्यक थप जाँच अगाडि बढ़ाउने पनि निर्णय भएको छ।
5: मुचुल्का समेत तयार भइसकेकाले यस विषयमा आवश्यक थप जाँचबुझ गरी 7 दिनभित्र सभामुख समक्ष प्रतिवेदन पेश गर्ने गरी प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी संयोजक एवं संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको बेहोरा जानकारी गराउँछु। प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली 2083 को नियम 33 को उपनियम 4 बमोजिम आवश्यक कार्यवाही अगाडि बढ़ाउन सकिने बेहोरा जानकारी गराउँछु।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा बिजुलीको महसुल नघटेपछि माछा पालक किसान मर्कामा
6: 12 रुपियाँ युनिट परिरहेछ हाम्रो युनिटको एक युनिटको। अब हामीलाई चाहिँ चाहिने भनेको पानी हो, माछालाई पानी चाहिने हो, पानी भनेको आउने बिजुलीबाट, बिजुली चाहिँ महँगो भएर अलिकति हामीलाई धेरै समस्या परिरहेछ।
0: 26 लाख घरायसी विद्युत उपभोक्ताले भ्याट तिर्नुपर्ने, पूर्वाधार निर्माणलाई गति दिन संक्षिप्त कानून ल्याइँदै नेपालमा इन्टरनेट सेवा विस्तारका लागि स्टार लिंकले फेरि देखायो चासो, गर्मी बढ़दै जाँदा पशुधन प्रभावित लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: रामी यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
8: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
9: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्, यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
7: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
10: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
8: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
10: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
8: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
11: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
12: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
11: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
13: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: गोर्खापत्र दैनिकको पहिलो पृष्ठमा नेपालसँग सहकार्य गर्न अमेरिका उत्सुक शीर्षकमा खबर लेखिएको छ। सार्वजनिक कूटनीति सम्बन्धी अमेरिकी उपविदेश मन्त्री सारा बी रोजर्सले नेपाल सरकारसँग प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहकार्य गर्न अमेरिका उत्सुक रहेको बताउनु भएको छ। नेपाल भ्रमणमा रहनुभएका उहाँले हिजो पत्रकारहरूसँग अन्तर्क्रिया गर्दै नेपालसँग काम गर्ने सवालमा निकै आशावादी छौं, त्यसैले नेपालमा अमेरिकाको कम्पनीले काम गर्ने वातावरणको विषयमा पनि छलफल भएको उहाँले जानकारी दिनुभएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हा र सार्वजनिक कूटनीति सम्बन्धी अमेरिकी उपविदेश मन्त्री सारा बी रोजर्स बीच हिजो सूचना तथा संचार मन्त्रालयमा पनि छलफल कार्यक्रम भएको छ। गोर्खापत्र दैनिकमै कविराज पौडेल लेख्नुहुन्छ, गर्मी बढ़दै जाँदा पशुधन प्रभावित, तराईका फाँडदेखि पहाड़ी बस्तीसम्म अहिले गर्मी बढ़िरहेको छ। दिउँसोको चर्को घाम र तातो हावा र बढ़दो तापक्रमले मानिस मात्र होइन किसानका सारथी गाईवस्तु पनि प्रभावित हुन थालेका छन्। खेतबारी जोत्नेदेखि दूध मासु र आमदानीको आधार बनेका पशु चौपाया गर्मीका कारण प्रभावित हुने गरेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हालै सार्वजनिक गरेको सचेतनामूलक सूचनामा लू र तातो हावाले गाईवस्तुमा गम्भीर असर पर्ने चेतावनी दिएको छ। अत्यधिक गर्मीका कारण पशुहरूमा पानीको कमी हुने, शरीरको तापक्रम असन्तुलित हुने भएकाले धेरै भन्दा धेरै पानी खुवाउन पनि सुझाव दिइएको छ।
0: नागरिक दैनिकमा स्कूल तहका 18% विद्यार्थी सुर्तीजन्य लतमा शीर्षकमा पवित्र सुनारले लेख्नु भएको खबर छापिएको छ। हरेक वर्ष सुर्तीजन्य पदार्थ नियन्त्रण अभियान चलाइए पनि नेपालमा विद्यालय तहका विद्यार्थी मध्ये 18% सुर्तीजन्य पदार्थको लतमा परेको पाइएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको ग्लोबल युथ टोबाको सर्वेक्षण 2025 यस्तो तथ्य सार्वजनिक गरेको हो। परिषदले यसअघि यस्तो सर्वेक्षण सन् 2011 गरेको थियो। परिषदले 14 वर्षपछि स्कूलले विद्यार्थीमा सुर्तीजन्य पदार्थको लतबारे थाहा पाउने उद्देश्यले फेरि सर्वेक्षण गरेको हो। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको ग्लोबल युथ टोबाको सर्वेक्षण 2025 यस्तो तथ्य दियो। परिषदले यसअघि यस्तो सर्वेक्षण पनि गरेको थियो। कांग्रेसमा आङदेम्बेको नेतृत्वमा छाया सरकार शीर्षकमा सबैजसो पत्र पत्रिकाले खबर छापेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको काम कार्यवाहीमाथि निगरानी राख्न छाया सरकार गठन गरेको छ। प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङदेम्बेको नेतृत्वमा 18 सदस्यीय छाया सरकार गठन गरेको हो। विपक्षीमा पुगेपछि कांग्रेसले विगतमा पनि छाया सरकार बनाए पनि त्यसले प्रभावकारी काम गर्न सकेको थिएन। प्रतिनिधि सभामा कांग्रेसका 38 सांसद छन्। 4 वर्ष अघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले 182 सीट सहित सरकारको नेतृत्व गरेको छ। राष्ट्रपा नेतृत्वको वर्तमान सरकार पुराना राजनैतिक दललाई पेलेर जाने रणनीतिमा रहेको कांग्रेसको बुझाइ छ। संसद र सरकारलाई खबरदारी गर्नको लागि कांग्रेसले छाया सरकार कार्यविभाजन गरेको हो। छाया सरकारमा प्रकाश सिंह कार्कीले गृह, नरेन्द्र कुमार केरूङले अर्थ, सुनिल बहादुर थापाले परराष्ट्र, मोहन आचार्यले पूर्वाधार विकास, डाक्टर फिरदोस आलमले शिक्षा तथा खेलकुद, डाक्टर चन्द्रमोहन यादवले स्वास्थ्य तथा खाद्य स्वच्छता, विष्णु बहादुर खड्काले उद्योग वाणिज्य तथा आपूर्ति, डाक्टर प्रमिला कुमारी गच्छदारले कृषि वन तथा पर्यावरण, खम्ब बहादुर खातीले कानून न्याय तथा संसदीय, खड्ग शाहीले रक्षा, मनोमाया विश्वकर्माले सूचना तथा संचार, गीता गुरूङले युवा श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ। त्यस्तै सन्दीप राणा विज्ञान प्रविधि तथा नवप्रवर्धन, सन्तोष सुब्बा ऊर्जा, जलस्रोत तथा सिंचाई गंगालक्ष्मी, अवाल महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा, जनकराज गिरी भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन र योगेश गौचन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीमा रहनु भएको छ। कांग्रेसले छाया सरकार गठन गरेको घोषणा गरेको छ। जनसत्ताको पूर्जाले उठीवास शीर्षकमा देवेन्द्र बस्नेतले लेख्नु भएको खबर छापिएको छ। रूकुम पूर्वको सिस्ने गाउँपालिका 8 धापेका सर्वजित पुनले 2059 साल छिमेकीसँग घरवासका लागि 150 वर्गमिटर जग्गा किन्ने योजना बनाउनु भयो। तत्कालीन माओवादीका स्थानीय एक कार्यकर्ताले सर्वजीतको यो योजनाबारे थाहा पाए पनि उहाँलाई व्यक्तिगत जग्गा नकिन्न सुझावसहित मालपोतमा गएर जग्गा पास गर्न सहज नहुने भन्दै त्रास देखाइदिए। जग्गा खरिदकर्ताका तर्फबाट पैरवी गरेका अधिवक्ता एक्का बहादुर पाण्डेका अनुसार विवाद झण्डै 90% टुंगिएको छ। कसैले पुनः जग्गा खरिद गर्नु परेको छ भने कैयौंले खरिद जग्गा छोड्नु परेको अवस्था छ। अर्को खबर कान्तिपुर दैनिकमा छापिएको छ। 26 लाख घरायसी विद्युत उपभोक्ताले तिर्नुपर्नेछ भ्याट शीर्षकमा सीमा तामाङले लेख्नु भएको हो। 50 युनिट भन्दा बढ़ी बिजुली खपतमा भ्याट लगाउँदा ग्राहकलाई आर्थिक भार पर्ने मात्र नभई खपत समेत घट्ने पूर्व ऊर्जा मन्त्रीहरूको टिप्पणी छ। भ्याट तिर्नु परेका कारण र महसूल नघटेका कारण किसानहरू माछा पालनबाट कसरी पलायन हुँदैछन्, यस सम्बन्धी विशेष रिपोर्ट केही बेरमा सुन्न सक्नुहुनेछ। संसदमा प्रधानमन्त्रीमा केन्द्रित हुँदा कानून निर्माण र जनताका मुद्दा ओझेलमा परेको बारेमा जयसिंह महरा र गंगा विसीले लेख्नु भएको छ भने नेपालमा इन्टरनेट सेवा विस्तारका लागि स्टार लिंकले फेरि चासो देखाएको बारेमा सजना बरालले लेख्नु भएको छ। स्टार लिंकका संस्थापक इलन मस्कले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भिडियो कन्फरेन्समा सगरमाथामा स्टार लिंकको हाई स्पीड इन्टरनेट चलेको हेर्ने ठूलो इच्छा भएको बताउनु भएको थियो। भित्री पन्नामा अर्को खबर पनि छापिएको छ। लगामविहीन खर्चले बढ़ायो महानगरको बेरुजु शीर्षकमा विमल खतिवडाले लेख्नु भएको हो। 6 महानगरको बेरुजुमा सबैभन्दा बढ़ी काठमाण्डुको, सबैभन्दा कम ललितपुरको, नियम अनुसार खर्च नगर्ने र आर्थिक वर्षको अन्त्यमा जथाभावी खर्चिने प्रवृत्तिले बेरुजुबाट आक्रान्त छन् महानगरहरू।

0: संरचना तथा दरबन्दी कटौतीबाट बचत हुने रकम प्रशासनलाई दक्ष बनाउन उपयोग गर्ने सरकारको नीति छ। कुन कुन निकाय हुँदैछन् खारेज, मर्जर, हस्तान्तरण र पुनर्संरचना बारेको विस्तृत विवरण पनि दिइएको छ। विद्यालय छात्रवृत्तिमा राजधानीका दुई महानगर काठमाडौँमा मापदण्डबाट छानिन्छन् गरिन्छ अनुगमन, ललितपुरमा ओडाको सिफारिश र विद्यालयको निर्णयबाट छनौट शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर छापिएको छ आर्थिक कारोबार दैनिकमा 2.5% बिन्दुले लाभकर बढ़दा शेयर लगानीकर्ता सशंकित शीर्षकमा परिवर्तन देवकोटाले यो खबर लेख्नु भएको छ। सूचना प्रविधिमा नयाँ नारा थपिँदा पुराना लक्ष्य अलपत्र परेको बारेमा पनि खबर छापिएको छ।
1: यसै गरी गोर्खापत्र दैनिकको अर्थ बजार पृष्ठमा पश्चिम नेपालको विद्युत राष्ट्रिय प्रसारणमा जोड्न सार्वजनिक निजी साझेदारी कम्पनी शीर्षकमा खबर लेखिएको छ। पश्चिम नेपालमा निर्माण हुने ठूला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सार्वजनिक निजी साझेदारी मोडेलमा वेस्ट सेती 4 र केवी प्रसारण लाइनमा अगाडि बढ़ाउने बहस भएको छ। आयोजनाको कार्यान्वयनका लागि वेस्ट सेती ट्रान्समिशन लिमिटेड नामक विशेष प्रयोजन कम्पनी स्थापना गरिएको छ। करिब 20 अर्ब रूपियाँ लागत अनुमान गरिएको आयोजनाको 30% इक्विटी र 70% ऋण लगानीमा निर्माण गरिने जनाइएको छ। यसमा निजी क्षेत्रले पनि चासो देखाएको छ। त्यस्तै गरी कर नीतिले शेयर बजार प्रभावित शीर्षकमा खबर लेखिएको छ। बजेटपछि खुलेको शेयर बजारमा उल्लेख्य गिरावट आएको छ। बजेटले उत्साहजनक सम्बोधन गर्न नसक्दा हिजोको बजारमा लगानीकर्ताको मनोबल कमजोर भएको देखिएको छ। आगामी आर्थिक वर्ष 2083-84 को बजेटमा पूँजी बजार सुधारमा विभिन्न सकारात्मक नीतिगत घोषणा भए पनि तत्काल प्रभावकारी हुने गरी गरिएको पूँजीगत लाभकर वृद्धिले शेयर बजारमा नकारात्मक असर परेको देखिएको छ।
0: साझा खबरमा अब विदेशको खबर। फिजीमा बन्दरगाह निर्माण गर्ने क्वाडको घोषणाले अमेरिका चीन विवाद बढ़न सक्ने चासो व्यक्त गरिएको छ। भारत, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया र जापानका विदेश मन्त्रीहरूले हालै नयाँ दिल्लीमा भएको बैठकमा प्रशान्त महासागरीय टापु राष्ट्र फिजीमा संयुक्त रूपमा बन्दरगाह पूर्वाधार विकास गर्ने योजना घोषणा गरेका छन्। अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। पश्चिम एशियामा जारी युद्ध अन्त्यका लागि अनौपचारिक वार्ता चलिरहेकै बेला इरान अमेरिका आक्रमण प्रत्याक्रमणमा उत्रिएका छन्। अमेरिकी सेनाले इरानी सैन्य ठेगानाहरूमा आक्रमण गरिएको सोमबार जानकारी दिएको छ। इरानको इस्लामिक रेभोल्युशनरी गार्ड कर्प्स आईआरजीसीले यसको जवाफमा अमेरिकी बेसलाई निशाना बनाएको पनि बताइएको छ। युरोपेली नेताहरूले लेबनानमा इजरायलको बढ़दो आक्रमणको निन्दा गरेका छन्। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोले दक्षिणी लेबनानमा भइरहेको ठूलो तनावलाई कुनै पनि कुराले न्यायोचित ठहर गर्न नसक्ने बताउनु भएको हो। र पश्चिम बंगाल सरकारमा 4 दशकपछि नेपाली भाषी गोर्खा समुदायको प्रतिनिधित्व भएको छ। डुवर्स क्षेत्रको कालचिनी निर्वाचन क्षेत्रबाट निर्वाचित विधायक विशाल लामा 4 दशकपछि राज्य सरकारको राज्यमन्त्री बन्नुभएको छ।
1: अब खेल खबर। नेपालका 2020 कप्तान दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने र कुशल भुर्तेली श्रीलंकाको लंका प्रिमियर लीग खेल्ने भएका छन्। तर राष्ट्रिय टोलीबाट व्यस्त हुनुपर्ने भएकाले उनीहरूले आईपीएलको शुरूआती खेल गुमाउनुपर्नेछ। आईपीएलको हिजो भएको ड्राफ्टबाट जमान किंग्स दिपेन्द्र र सन्दीप तथा कोलम्बो क्याप्सनले कुशललाई लिएको हो। आईपीएल खेल बापत सन्दीपले $20,000 तथा दिपेन्द्र र कुशलले $15,000 पारिश्रमिक पाउनेछन्। यसैबीच अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले पुरूष टी20 विश्वकपका लागि 16 टोली सहभागी हुने जनाएको छ। भारतको अहमदाबादमा भएको आईसीसीको बोर्ड बैठकले फेरि ग्लोबल छनौटको माध्यमबाट टी20 विश्वकपका लागि पुरानै संरचना बनाउने तयारी गरेको हो। यसैबीच बागमती कप टी20 प्रतियोगिता हिजो भएको खेलमा ललितपुरले चितवनलाई सनसनी रूपमा 2 रनले हराएको छ। गौरीटारको नवनिर्मित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिनको दोस्रो खेलमा मकवानपुरले नुवाकोटलाई 36 रनले पाखा लगायो। चितवनसँग उद्घाटन खेलमा 54 रनले पराजित भएको मकवानपुरले दोस्रो खेलमा पुनरागमन गरेको हो। ललितपुरले पहिलो ब्याटिङ गरी 20 ओभरमा 5 विकेट गुमाएर 173 रन बनाएको थियो।
0: माछामा आत्मनिर्भर हुन किसानको संघर्ष र बिजुलीको महसुल नघट्दा बढ़न थाल्यो पलायन। रिपोर्ट, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: Sahasanet, Shaktishali 4 Antinama White Coverage, 5G Strength, Low Latency, Raw Fast Speed. Sabai Astra ko Shakti Boke ko, 200 Mbps ko Internet, aba 3 Mahina ka lagi Matra 3300 Rupaya ma, Sathma IPTV Matra 250 Prati Mahina. Booking ko lagi, 9801004477, Sharta Haru Lagu Hune Chan. Classic Tech, Choyo Ki Chalyo.
1: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
2: अब माछा पालनमा लागेका किसानका कुरा. सर्लाहीको ईश्वरपुर नगरपालिका 3 मा माछा पालनको लागि धेरै किसानहरू लागेका छन्. नेपालको प्रमुख माछा उत्पादन हुने क्षेत्रमध्ये एक मानिने भक्तिपुरमा पछिल्लो समय भने माछा पालक किसानहरू पलायन हुन थालेका छन्. विद्युत महसुल महँगो हुँदा माछा पालनमा गिरावट आउन थालेको हो.
3: सर्लाहीको ईश्वरपुर नगरपालिका 3 भक्तिपुर गाउँमा पुग्दा किसानहरू माछा पालन र व्यवस्थापनमा जुटिरहेको देखिन्छ. स्थानीय राजकिशोर शाहको पोखरीमा गाउँका 25 जना भन्दा बढी मलाहा जातिका मानिस माछा मार्ने काममा व्यस्त छन्. यसमा लगानी अनुसारको आमदानी मात्रै छैन, भक्तिपुरको माछाले चर्चा पाएकोमा पनि उहाँ खुसी हुनुहुन्छ.
4: उत्पादन पनि राम्रो छ, बिजुलीबाट अलिक परेशान छौँ हामीले, पानीको समस्या होइन. उत्पादन माछा खेती चाहिँ धेरै राम्रो हो. अब हाम्रो 1 बिघा खेत पोखरी छ आफ्नो, त्यसमा वर्षको तपाईँको झन्डै भनौँ न तपाईँ 3 लाख रुपियाँ 4 लाख रुपियाँ जति बस्छ सबै खर्च काटेर.
3: केही वर्ष अघि भक्तिपुरमा एक घर एक पोखरी अभियान चलाइयो, तर अहिले त्यसरी पोखरी खनेर माछा पालन गर्ने प्रचलन हराइसकेको छ. त्यसको एकमात्र कारण हो बिजुलीमा लाग्ने महँगो महसुल. भक्तिपुरका माछा पालक राजकिशोर शाह:
4: विद्युतमा तपाईँको हेर्नु न, अब हाम्रो घर मिटर चाहिँ 12 रुपियाँ युनिट पर्छ, त्यही घर मिटरलाई चाहिँ कृषिलाई पनि घर मिटर बनाइदिएछ यहाँनिर. त्यो 12 रुपियाँ युनिट परिरहेछ हाम्रो युनिटको, एक युनिटको. अब हामीलाई चाहिँ चाहिने भनेको पानी हो, माछालाई पानी चाहिने हो. पानी भनेको आउने बिजुली चाहिँ महँगो भएर अलिकति हामीलाई धेरै समस्या परिरहेछ.
3: सरकारले 3 वर्ष अघि माछा पालनमा प्रयोग हुने बिजुलीलाई औद्योगिक समूहमा राखेर घरायसी प्रयोजनको मिटर चाहिँ महसुल कायम गरेपछि किसान मारमा छन्. कृषि मिटर हुँदा प्रति युनिट 2 रुपियाँ 30 पैसा तिरेका किसानले अहिले प्रति युनिट 12 रुपियाँ तिर्नुपर्छ. माछालाई खुवाउने दाना पिना लगायत वस्तुको भाउ समेत दोब्बर बढेको, तर माछाको मूल्य भने 7-8 वर्षदेखि नबढेका कारण पनि गाह्रो भएको अर्का माछा पालक नरेश कुमार सहनी गुनासो गर्नुहुन्छ.
4: दाना चाहिँ अब इन्डियाबाट मगाउनु पर्छ, महँगो पर्छ. हामीलाई बिजुलीमा अलिकति अब त्यही हो, पैसा सहुलियत भने ऋण कर्जा होइन, अब कृषि खेती हो, कृषि कर्जा चाहिँ मिलाइदिनु पर्थ्यो. त्यही त हामीलाई किसानलाई के चाहिने.
3: माछा गाउँको रूपमा परिचित भक्तिपुरमा 400 भन्दा बढी पोखरी छन्. यहाँका किसानले बिघेड, रहु, नैनी लगायत 7 जातका माछा पालन गर्छन्. दैनिक रूपमा उत्पादन हुने करिब 30 क्विन्टल माछा मुख्य गरी काठमाडौँ र विराटनगर निर्यात हुन्छ. ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार आचार्य:
5: हिजोको दिनमा हामीले माछा होलिडे पनि मनायौं. महँगो बिजुली बत्तीको एउटा वातावरण भएको कारणले गर्दाखेरि एउटा किसान सँगसँगै यिनीहरूले गहुँ मकै धान किसानलाई जस्तो हिसाबले एउटा सहुलियत हिसाबले गर्न सके साँच्चीकै हामी माछामा निर्भर हुने थियौँ. र ईश्वरपुर नगरपालिका पनि एउटा नयाँ किसिमको यसपालिको खाका बनाउँदैछ, त्यो सम्बोधन गर्ने खाका पनि एउटा तयारी हामी गर्दैछौँ.
3: भक्तिपुरमा माछा मारेरै 500 युवाले रोजगारी समेत पाएका छन्. जाल हानेर माछा मार्दा माछा खरिद गरेका ठेकेदारबाट किसानले जति रकम लिन्छन् त्यसको 10% माछा मार्नेहरूको हुन्छ. सर्लाहीको भक्तिपुरमा मात्र माछा पालन र माछा मारेर 1000 बढी व्यक्तिको जीवन धानिरहेको भए पनि यो पेसालाई प्रवर्धन गर्न अनि आधुनिक र प्रविधि मैत्री बनाउन तिनै तहको सरकारले व्यवस्था गरेको किसानको गुनासो छ. जनार्जन खत्री, CIN रेडियो एकता, सर्लाही.
1: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
2: सरकारका 100 कार्यसूचीमा 65 दिनमा 70% काम. संसद प्रधानमन्त्रीमा केन्द्रित हुँदा कानून निर्माण प्रभावित. प्रतिनिधि सभा बैठकमा भएका अवांछित गतिविधि बारेमा छलफल गर्न समिति गठन.
1: 26 लाख घरायसी विद्युत उपभोक्ताले भ्याट तिर्नुपर्ने. पूर्वाधार निर्माणलाई गति दिन सनसेट कानून ल्याइँदै नेपालमा इन्टरनेट सेवा विस्तारका लागि स्टार लिंकले फेरि देखायो चासो.
2: गर्मी बढ़दै जाँदा पशुधन प्रभावित. सर्लाहीमा माछा किसान बिजुलीमा सहुलियत नपाउँदा पलायन हुँदै. कर्मचारीको तलब बढ़दा सरकारी ढुकुटीमा 60 अर्ब व्यवहार.
1: इरानद्वारा मध्यस्थकर्ताको माध्यमबाट अमेरिकासँग भइरहेको वार्ता स्थगित भएको घोषणा. लेबनानमा इजरायली आक्रमणको निन्दा. 4 दशकपछि पश्चिम बंगाल सरकारमा नेपाली भाषीको प्रतिनिधित्व.
2: र अब T20 विश्वकपका लागि ग्लोबल छनौट हुने. बागमती कप T20 मा चितवनमाथि ललितपुरको जीत. नेपालका दिपेन्द्र सन्दीप. रकुशलले श्रीलंकाको लंका प्रिमियर खेल्ने।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ प्रधानमन्त्री बालेन्द्र शाह पछिल्लो पटकको संसदको अभिव्यक्ति विवादमा परेपछि तनावमा हुनुहुन्छ भने अरू विभिन्न क्षेत्रमा पनि सरकारलाई प्रहार गर्न खोजिएको भनेर सरकारमै रहेका दलका नेताहरूले सांसदहरूले बताउन थालेका छन्। यहाँ लेखिएको छ भित्तामा प्रम भित्र लेखिएको छ भने ढोका खुल्दैछ। त्यो ढोकाबाट दुईजना कर्मचारी जस्ता देखिने व्यक्ति भित्र प्रवेश गर्न खोज्दैछन्। एकजनाको हातमा ठूलो फाइल पनि देखिन्छ। अघिल्तिर हिँड्दै गरेका व्यक्ति केही भन्दैछन्। तल यस्तो लेखिएको छ, यता टाल्यो उता भुवाङ, उता टाल्यो यता भुवाङ।
2: हवस्त, प्राविधिक साथी रवि धितललाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र दीपक आचार्य विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
1: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843462616 र 9810323354।
2: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
3: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुसीको खबर, शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 मा म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
4: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
4: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
4: 9860248543।
1: स्थान धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
2: शैक्षिक सत्र 2082 एसई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
1: एसई परीक्षा उत्तीर्ण गरी कक्षा 11 मा भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका 3 बीच बजारमा रहेको हाम्रो कपडा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाइमा विशेष छुटको व्यवस्था गरेको छ।
2: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोपाइटर दिनेश शाह, सम्पर्क नम्बर 9845556656, 9828049215। ए पक्नुहोस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोपाइटर विनय शाह, सम्पर्क नम्बर 9812205253, 9812205253।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबु को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

सदाकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। 9841-75-223 र 9056-75-223 नम्बरमा तपाईँहरू आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 टाँडीबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 मेगाहर्ज चरौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 मेगाहर्ज दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 मेगाहर्ज हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मनङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्सबाट, सामुदायिक रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग हुने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9056-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल जेठ महिनाको आज 19 गते, तदनुसार ईस्वी सन् 2026 जुन 2 तारिक, सक सम्वत् 1948, नेपाल सम्वत् 1146, अनलागा। विशेष गरी आज रोद्र नामक संवत्सर उत्तरायण गृहमा ऋतु, आज मंगलबार रहेको छ, अधिक जेठ कृष्ण पक्ष तिथि रहेको छ, आज द्वितीय तिथि रहेको छ, आज 30:36 रहेको छ, यानि कि बेलुकाको 5:25 द्वितीय तत्प्रान्त तृतीय रहनेछ। नक्षत्रमा रहेको छ, मूल नक्षत्र रहेको छ 39 घडी, विशेष गरी 39:22 रहेको छ मूल नक्षत्र। योगमा रहेको छ, अहिले यतिखेर साध्य योग रहेको छ, 4:24, यानि कि बिहानको 6:56 साध्य योग रहेको थियो भने अहिले यतिखेर शुभ योग रहेको छ। कर्णमा रहेको छ, ग्रहकरण रहेको छ, विशेष गरी चन्द्रमा आज धनु राशिमा, श्री सूर्यनारायण चाहिँ विशेष गरी वृष राशिमा, आनन्दादि योगमा आज छत्र योग रहेको छ। आज बिहान सूर्योदय 5:10 भयो भने सारा सूर्यास्त 6:54 हुनेछ र आजको दिनमा घडी 13:44 रहनेछ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने म तपाईँलाई गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा जानकारी भने गराउँछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष चर्चा भन्ने गर्नेछौ। सर्वप्रथम लागौं आजको कालबेला, यानि कि आजको अशुभ समय र आजको अशुभ समय रहेको छ दिउँसोको 1:45-15 सेकेन्डदेखि दिउँसोको 3:28-40 सेकेन्डसम्म आज कालबेला रहेको छ।
यस्तै गरेर आज शुभ बेला रहेको छ। विशेष गरी दिउँसोको 3:28:40 विशेष गरी साँझको 5:12:04 आज शुभ बेला रहेको छ। यस्तै गरेर लाभ बेला रहेको छ बिहानको 10:18:27 12:01:51 लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यो त भयो आजका तिथि मिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने विशेष रूपमा गराउँदैछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भन्ने गर्नेछौ। सूर्य वृष राशिमा, चन्द्रमा धनु राशिमा, मंगल मेष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र मिथुन राशिमा, यस्तै गरेर शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि धनु राशि आउँछ। मूल नक्षत्रको दोस्रो चरण नाम आउँछ। योग माया अथवा योग बहादुर, योग प्रसाद नाम आउँछ। आदि रानी राक्षसी गर्नु परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने मैले तपाईँलाई गराएर अब पनि पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मिसादी 12 राशिफल।

0: मेष राशि उनीहरुका लागि आजको दिन तारिवेक काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय रहेको छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछन्। नसोचेको अवसरले मन प्रफुल्लित हुनेछ। समुदायको हितमा राम्रो काम गर्न सकिन्छ। टाढेका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिचान गर्न सकिन्छ। अरूको काममा जुटो परे पनि फाइदा आफैलाई हुनेछ। विशेष गरी मेष राशिले आजको दिनमा माताको आशीर्वाद लिएर अगाडि बढ्नुहोस्। दिन लाभदायक रहनेछ। वृष राशि उनीहरूका लागि आजको दिन सामान्य कामलाई अल्मलिँदा मुख्य काम सम्पादनमा समय लाग्नेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नु पर्ला। आकस्मिक समस्याले दौडधुप गराउन सक्छ। कामको चाप बढ्दै जानेछन् भने शरीरमा कमजोर भएको अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहार विहारमा अलि सजग रहनु पर्ला। गोपनीयता बाहिरले समस्या पर्न सक्छ। मेहनतले नियमित काम सम्पादन गर्न पनि सकिने खालको योग भने राशि वृषलाई आजको दिनमा विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन माहौल रमाइलो रहनेछ। मान सम्मान प्राप्त हुनुको साथै सम्पादित कामको यसरी नै अवसर प्राप्त हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। प्रतीक्षा गरेको उपलब्धि प्राप्त हुँदै जाँदैछन्। व्यवसायका लागि सम्भावना खोजी गर्ने समय रहेको छ। प्रेम र मित्रको बन्धन कसिलो हुँदै जाँदैछ। अतिथिको रूपमा सत्कार पाइन्छ। प्रतिष्ठित नतिजाले जीवनशैलीमा परिवर्तन समेत आउने खालको योग भई राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन काम बन्नाले उत्साह जाग्नेछ। आफ्नो प्रयासले अधिकार स्थापित गर्न सकिन्छ। व्यापार लगायत आर्थिक लाभ हुने काम शुरू हुने समय रहेको छ। प्रयत्न गर्दा सजिलो लक्ष्य प्राप्त हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले फाइदा हुने काम शुरू हुनेछ। प्रतिस्पर्धीहरू किराना लाग्दै जानेछन् भने द्वन्द र मुद्दामा पनि विजय प्राप्त हुने खालको योग भई राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। विद्यामा वृद्धि सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार प्रशंसा आदि प्राप्त गर्न सकिन्छ। व्यापार र फाइदा हुनेछ। पशुपालन र कृषिमा लाभ मिल्नेछ। सन्तानको साथले उत्साह जगाउनेछ। मेहनत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्य अनुसार समयमै काम सम्पादन हुने खालको योग भने राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन साझेदारीका समस्या सुल्झाउनले दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिन्छ। अन्यलमा मान्यदलको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। रोकिया काम दुहार प्रदान गर्नुपर्ला। आर्जित द्रव्य अरूलाई दिने नभए भित्याउने समय रहेको छ। दिएको धनमान पछि आफैलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण हुनाले पछिसम्म फाइदा हुने खालको योग भई राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223, 9805275223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा राम्रो अवसर पाइन्छ। साथीभाइहरूले पनि सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नले दिगो योजना प्रारम्भ हुने खालको योग भने देखिएको छ। विशेष गरी प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मेहनतको फल प्राप्त हुनेछ। व्यापार मनको धन लाभ हुन सक्छ। सेवामूलक कामबाट प्रतिष्ठा पाइन्छ। बेलेमा योजना बनाएर काम प्रारम्भ गर्दा दिगो फाइदा हुने खालको योग भई राशि तुलालाई आजको दिन विशेष देखिएको छ।
4: वृश्चिक राशि।
0: वृश्चिक राशि उनीहरूका लागि आजको दिन प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिन्छ। बोली व्यवहारमा अलि सजग रहनु पर्ला। केही विवादास्पद काम जिम्मेवारी आउन सक्छ। बलभन्दा बुद्धिको उपयोगले योजना अघि बढ्दै जाँदैछन्। आजको श्रमबाट पछिल्लो फाइदा हुनेछ। अध्ययनतर्फ ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। नीति नियमलाई ध्यान दिनुहोला। मेहनतले सम्मानित स्थान समेत दिलाउने खालको योग भने राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ।
4: धनुराशि
0: उनीहरूका लागि आजको दिन आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने साथ दिनेहरू बढ्दै जानेछन्। प्रतिष्ठित काम गर्दै नामधाम इनाम कुमाउने बेला रहेको छ। रचनात्मक काम प्रारम्भ गर्ने समय रहेको छ। तर काममा प्रतिस्पर्धी बढ्दै जानेछन् भने सहयोगीहरू टाढिन सक्छन्। अरूको विषयमा चासो राख्दा व्यर्थमा दुःख पाइन्छ। तैपनि स्वादिष्ट भोजनको आनन्द प्राप्त हुने खालको योग भनी राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट अलिक सजग रहनु पर्ला। समस्या पर्दा सहयोग गर्नेहरू कमै मात्रामा भेटिनेछन्। खर्च लागि पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। टाढाका साथीभाइको निम्ति प्राप्त हुने समय रहेको छ। अवसरको खोजीमा केही दोधुप गर्नु पर्ला। चुनौती पन्छाउँदै रोकिया काम सम्पादन गर्न पनि सकिने खालको योग भई राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन नयाँ अवसरका साथै आमदामीको स्रोत फेला पर्दै जानेछन्। नोकरी तथा व्यवसाय फाइदा हुनेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी गर्न सकिन्छ। रुचिका विषयमा लगनी बढाउने समय रहेको छ। विशेष योजना सार्वजनिक नगर्दा राम्रो हुनेछ। पछिको लागि आर्थिक अवसरको खोजीमा केही दोधुप गर्नु पर्ला। चुनौती पन्छाउँदै रोकिया काम सम्पादन गर्न पनि सकिने खालको योग भई राशि मकरलाई आजको दिन विशेष देखिएको छ।

0: यो आजको दिन नयाँ काममा जग बसाउने स्थान रहेको छ। आजको सन्दर्भमा पदासीन व्यक्तिसँग मित्रता बढ्न सक्छ। गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। रोकिएका काम देखाएर प्रयत्न गर्नुपर्ला। मेहनत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख फाइदा हुनेछ। व्यापारतर्फ थोरै लगानीबाट पनि विशेष गरी मनगर नाफा उठाउन सकिने खालको योग भई राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुत ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845572223 र 9806575223 पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: 75223 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँ को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: हेलो।
0: हजुर हजुर हजुर, कहाँ को बोल्दै हुनुहुन्छ? किरण चोक धादिङबाट बोल्दै हुनुहुन्छ? किरण चोक धादिङबाट बोल्दै हुनुहुन्छ भनेको? अनि हजुरको हजुरको शुभ नाम भन्नुहोस् त। तपाईँको नाम?
1: मेरो नाम पद्म कुमारी रिजाल हो।
0: कसको बारेमा हेर्न चाहनुहुन्छ? नातिको?
1: हजुर।
0: नातिको जन्ममिति भन्नुहोस् त कति हो?
1: साल कति बेसी? साढे आठ साल हो। अनि पुष आठ गते,
0: पुष महिनाको आठ गते के बार पर्छ?
1: मङ्गलबार हो।
0: जन्मेको समय भन्नुहोस् त?
1: जन्मेको समय 6:20 बेलुकाको।
0: बेलुकाको 6:20 हो?
1: हजुर हजुर।
0: जन्म समय चाहिँ बेलुकाको 6:20 हो?
1: हजुर हजुर।
0: ल सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2076 साल पुष कृष्ण पक्षको मङ्गलबार चतुर्दशी तिथिमा जन्म वृश्चिक राशि ज्येष्ठाको प्रथम चरण नाम आउँदो रहेछ। नातिको नवराज नाम आउँदो रहेछ अथवा नोमराज नाम आउँछ है? रुद्रबहादुर कसले नाम राखेको? पुरेतले नाम राखेको र ज्योतिषले नाम राखेको फरक पर्छ नि त।
1: हजुर। अनि के नाम पर्यो भन्नु?
0: हजुर, नवराज नाम राखे पनि हुन्छ, नभए राम्रो नाम चाहिँ नोमराज नाम आउँछ। नोमराज है?
1: हजुर हजुर हजुर,
0: नाम आउँछ। आज नानी राक्षस गर्न परेको छ, अलि छिट्टो रिसाउने स्वभावको छ हो।
1: हजुर, बिहान भएको भइसक रिसाउनु भन्दा नि त्यही भएर कस्तो छ भनेर हेराउनु भनेर।
0: अलिक छिट्टो रिसाउने स्वभावको देखिन्छ। घातक तिथिमा प्रतिपदा षष्ठी एकादशी शुक्रबार घातक नम्बरमा आठमा राशिमा तुला राशि बाबुको ग्रह दशा धेरै कमजोर छ।
1: हजुर।
0: स्वास्थ्यमा समस्या आउने, पेटमा समस्या आउने, शरीरमा पानीको मात्रा कम हुने, सूर्य दोष परेको छ, गुरु चाण्डाल योग परेको छ, चन्द्रमा निचो छ है।
1: हजुर।
0: बाबुले अलिकति विशेष ख्याल गर्नुपर्छ। पानीहरू अलिकति मनतातो पानी बिहान उठेर पिलाउने गर्नु राम्रो छ बाबुको लागि। ग्रह शान्ति गराइदिनुहोस् एक फेर, बाबु राम्रो हुन्छ। यति ग्रह शान्ति गर्दा पनि भएन भने पछि रत्न कवच धारण गरौँला। रत्न कवच धारण गरिसकेपछि राम्रो हुन्छ, समस्या आउँदैन, बाधा रोकावटहरू आउँदैन भन्ने कुरा देखाउँछ। अहिले ग्रह उल्का भन्ने ग्रह चलेको भएर बिरामी भएको हो। 11 वर्षसम्म चाहिँ स्वास्थ्य कमजोर कमजोर, शरीर कमजोर कमजोर हुन्छ। 11 वर्षपछि चाहिँ बाबुलाई राम्रो हुन्छ, समस्या आउँदैन है।
1: हजुर हजुर।
0: अरू
1: केही? हजुर, त्यही बिरामी नै भइरहने, निमान्य भएको बालामा पनि एक महिनामा उपचार गरेर बल्ल बल्ल बिचो पारेर ल्याएको, निमान्य भइरहने। अनि चिसो पनि केही खाना नहुने, बिराम भएको भए अन्न खानै नपर्ने, त्यस्तो भइरहेर कस्तो छ भनेर हजुरलाई लिएर भनेर खोज्या।
0: त्यही त, ग्रह शान्ति गर्नु भएको छ अहिलेसम्म बाबुको? अनि हेराउनु पर्छ नि त, एकचोटि ग्रह शान्ति गरिदिनुहोस् न, राम्रो हुन्छ।
1: अब यता छैन फेरि, हेर न, बुहारी विदेशी छोडेर यहाँ छैन। अब त्यसको जन्म महिना पारेर गर्दा हुन्छ होला कि कहिले गर्ने होला गुरु, कहिले गर्ने होला त्यसको ग्रह शान्ति?
0: जन्म महिना पार्नु पर्दैन, अब तपाईँले असारमा गरिदिनुहोस् ग्रह शान्ति।
1: अब उता छ सिजनतिर छ, पढाउन गइरहे भराना गरे उतै, अब के गरी गर्ने होला त, खै असारमा ल्याउन मिल्दैन होला।
0: भन्ने नि ल्याउने अब असारमा बिदा हुन्छ यो बर्खे बिदा हुन्छ यो बर्खे बिदामा ल्याएर गराउनु
1: बोर्डिङमा
0: पनि हुन्छ बर्खे बिदा धेरै दिन हुँदैन एक महिना हुन्छ सरकारीमा बोर्डिङमा हप्ता दस दिन बिदा हुन्छ त्यही बेलामा गराउनुहोस् उल्काको शान्ति गराउने सूर्य ग्रहको शान्ति गराउने गुरु चन्द्र योगको शान्ति गराउने एउटा चाँदीको सिक्री बनाएर घाँटीमा लगाइदिनुहोस् चाँदीको सिक्री है आइतबारको दिन चोखो खाने शुद्ध भोजन बिहिबारको दिन चोखो खाने शुद्ध भोजन माछा मासुहरू कम खाने फलफुलहरू अलि धेरै खाने पानी मन तातो पानी खाने चिसो पानी नखाने है यति गराउनु भयो भने राम्रो हुन्छ एउटा चाँदीको सिक्री बनाएर चाहिँ लगाइदिनु न बाबुलाई है लगाइदिनु भएको छ एकचोटि ग्रह शान्ति गर्नु ग्रह शान्ति गर्दा पनि भएन भने हामीसँग रत्न कवच पाउँछ हो त्यो लगाएपछि बाबुलाई च्वाट्टै हुन्छ रोग नयाँ रोगहरू लाग्दैनन् लागेका रोगहरू पनि औषधिले काम गर्छ सन्चो हुन्छ चिन्ता नलिनुहोस् है चितवनको कुन ठाउँमा हुनुहुन्छ उहाँहरू अहिले भरतपुर कुन ठाउँ हो त नि भरतपुरको हुन्छ गर्नु तपाईँले भन्नु न उहाँ सम्झी सम्झनालाई भन्नु अब बुहारीलाई भन्नु यस्तो गर्ने भनेर होइन त्यो गर्नु भइहाल्छ चिन्ता नलिनुहोस् राम्रै हुन्छ उल्का त नराम्रै ग्रह हो नि उल्का नराम्रो हो सूर्य ग्रहण परेको नराम्रो हो गुरु चन्द्र योग परेको नराम्रो हो नराम्रो बाबुलाई पनि नराम्रो भइराखेको छ नि त हो कि होइन उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी धादिङबाट फोन गर्नुभएको थियो किरणचोकबाट अब हजुरबा हजुरआमालाई नाति नातिनाको साह्रै चिन्ता हुन्छ हो कि होइन छोराको भन्दा पनि नातिको धेरै प्यारो हुन्छ क्या धेरै चिन्ता लाग्छ साउको भन्दा ब्याजको माया भन्ने सुन्नु भएको छ नि होइन बुढापाकाको मुखबाट हो त्यस्तै हो त्यो भएर उहाँको अब नाति बिरामी हुनुहुन्छ साथमा हुनुहुन्न पढाउनुको लागि अब चितवनतिर हुनुहुन्छ मामा घरमा छन् कसरी शान्ति गर्ने भन्नुहुन्छ त्यति शान्ति स्वस्थहरू गर्नुपर्छ अब भरतपुर 25 पनि हाम्रो कार्यक्रम मजाले सुनिन्छ अनि उहाँहरूले पनि सुन्नु भएको छ भने चाहिँ विशेष गरी दशाको शान्तिहरू गर्नुपर्छ सल्लाह गरेर ग्रह शान्ति घरमै गर्नुपर्छ भन्ने पनि छैन भान्जाको चाहिँ ग्रह शान्ति मामा घरमा गर्न मजाले पाइन्छ मामा घरमा ग्रह शान्ति गर्ने भान्जाको अधिकार पनि हो फेरि होइन मामाहरूले ग्रह शान्ति गराइदिनु पनि पर्छ गराइदिनु पनि पक्कै हुन्छ थाहा पाउनुभयो उहाँहरूले भने अवश्य नै गराउनु होला ग्रह शान्ति गरियो भने शरीर शुद्धि हुन्छ मन शान्त हुन्छ नवग्रहहरूले जुन नकारात्मक ऊर्जा दिएका छन् त्यसलाई सकारात्मक हुन्छ भन्न खोजेको ग्रह शान्ति गर्नुभयो भने घाममा लुहुर लुहुर लुहुर घाममा हिँड्नु र घाममा हिँड्दाखेरि छाता ओढेर हिँड्नुमा फरक पर्छ गर्मी त भइ नै हाल्छ ग्रह बिग्रेको बेलामा नराम्रो त भइ नै हाल्छ तर ग्रह शान्ति गरियो भने अलि राहत मिल्छ हामीहरूलाई अनि घाममा हिँड्दाखेरि तपाईँको छाता ओढेर हिँडेको जस्तो महसुस हामीलाई हुन्छ है त्यो भएर एकदमै तपाईँले ख्याल गर्नुपर्ने कुराहरू छ 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्नु सक्नुहुनेछ कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस् म तपाईँलाई भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि गराउनेछु कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गरौं काँडको बोल्दै हुनुहुन्छ हजुर नमस्ते
2: नमस्ते नमस्ते गुरु
0: नमस्ते काँडको बोल्दै हुनुहुन्छ ओहो उहाँको फोन काट्नु बिचरा उहाँले झुक्किएर फोन ट्याक्क काट्यो उहाँको बल्ला बल्ला फोन लागेको थियो होला झुक्किएर फोन काट्यो है मैले काटेको होइन है तपाईँको फोन तपाईँले आफै थिच्नुभयो कता कता थिचेर काट्नुभयो कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गरौं उहाँलाई काँडको बोल्दै हुनुहुन्छ हजुर नमस्ते
3: हेलो
0: हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ
3: नमस्कार गुरु
0: नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ
3: हेटौडाबाट हो हेटौडा
0: हेटौडाबाट हो
3: हजुर
0: हजुरको शुभ नाम
3: मेरो नाम सुभाष हो
0: हेटौडा कुन ठाउँबाट बोल्दै हुनुहुन्छ
3: यो हेटौडा हेटौडा शिखरपानी
0: शिखरपानीबाट बोल्दै हुनुहुन्छ कसको विषयमा हेर्न चाहनुहुन्छ
3: मेरै हो गुरु
0: जन्ममिति भन्नुहोस् त तपाईँको कति हो
3: 2037 साल
0: 2037
3: माघको महिना
0: माघ महिना
3: अनि शुक्रबार
0: कति गते हो
3: हजुर
0: गते
3: तीन गते
0: तीन गते
3: तीन गते शुक्रबार तीन गते बेलुका सात बजे
0: बेलुकाको सात बजे होइन
3: हजुर
0: ल सुन्नुहोस् है ध्यान दिएर श्री गणेश आयम श्रीमती रामानुज आयम 2037 साल पोष शुक्ल पक्षको शुक्रबार एकादशी तिथिमा जन्म वृष राशि रोहिणी नक्षत्रको दोस्रो चरण नाम आउँछ बालकृष्ण तपाईँको अन्त्यनाडी नरगण परेको छ यहाँबाट हेर्दा घातकमा परेको छ तिथिहरू चाहिँ पञ्चमी दशमी पूर्णिमा शनिबार घातक हस्ता नक्षत्र घातक नम्बरमा दुई नम्बर घातक राशिमा सिंह राशि तपाईँलाई घातक हुन्छ है
3: हजुर
0: कुण्डली राम्रो छ ग्रह राम्रो छ नराम्रो छैन अलिकति पारिवारिक विवाह दाम्पत्य अलि नराम्रो देखियो
3: यहाँबाट
0: हेर्दा बहुविवाह हुने ग्रह पहिलो घरबार बिग्रिने अथवा अत्यति राम्रो नहुने बिग्रिया हो तपाईँलाई समस्या यही नै हो अलिकति पेटमा समस्या हुनसक्छ आँखामा टाउकोमा दाँतमा समस्या हुनसक्छ
3: आँखामा अलिकति समस्या चिलाउने
0: हजुर तपाईँ अरू केही नगर्नुहोस् तपाईँको ग्रह एकदम अब के हुन्छ भन्दा यदि परिवार राम्रो भएन दाम्पत्य राम्रो भएन भने सबै थोक हुँदा हुँदै पनि केही केही नभएको जस्तो महसुस हुन्छ अलिक खल्लो खल्लो हुन्छ अलिक अधुरो अधुरो भएको महसुस हुन सक्छ त्यो भएर पहिला सुरुमा यसको लागि तपाईँले रत्न कवच पाउँछ हामीसँग
3: हो
0: यो रत्न कवच तपाईँले लाउनुपर्छ है यो रत्न कवच लाउनु भयो भने तपाईँको के हुन्छ भन्दा परिवार राम्रो दाम्पत्य राम्रो हेल्थमा राम्रो हुन्छ समस्या आउँदैन तपाईँले मंगलबारको दिन चोखो खानुहोस् सकिन्छ व्रत बस्नुहोस् अथवा तपाईँले आइतबारको दिन नुन नखानुहोस् मंगलबारको दिन चोखरी त गर्नुहोस् मंगल चौथी गणेश चौथीको व्रत बस्नुहोस् असाध्यै उत्तम मानिन्छ तपाईँको लागि
3: अनि गुरु
0: हजुर
3: अनि अरू सबै ठिक छ नि
0: अरू त ठिक छ तपाईँको राम्रै छ त
3: अनि कामहरूमा जागिरहरूमा
0: जागिर पनि तपाईँको त्यस्तो नराम्रो छैन विदेश पनि राम्रो छ तपाईँलाई अलि एकरो एकरो स्वभावको हुनुहुन्छ क्या तपाईँ हो कि होइन
3: हजुर हजुर हजुर
0: त्यसलाई कम गर्नुहोस् तपाईँले रत्न कवच पाउँछ हामीसँग
3: हजुर
0: रत्न कवचको लागि दिउँसो अहिले बिहान 10 बजेपछि फोन गर्नु
3: हजुर
0: रत्न कवच अर्डर गरेर चाहिँ तपाईँले धारण गर्नुहोस् तपाईँलाई 70% तपाईँको यो जुन समस्या जुन टेन्सन छ नि सबै राम्रो हुन्छ 70% तपाईँको जीवन उज्यालो हुन्छ यसको ग्यारेन्टी है
3: ल हुन्छ अनि गुरु
0: हजुर
3: कहाँ मिल्छ त रत्न कवच
0: हामीसँग पाउँछ फोन गर्नु 10 बजेपछि फोन गर्नु
3: ए 10 बजे यही नम्बरमा गुरु
0: हजुर यही नम्बरमा
3: हुन्छ 10-11 बजी 11-12 बजीतिर गराउँला
0: हुन्छ त्यो गर्नु अरू केही गर्नु पर्दैन तपाईँले सबै कुरा ठिक छ तपाईँको सङ्कटा चलाएको छ
3: हजुरको
0: अहिले सङ्कटाको विशेष ख्याल गर्नु ठिक छ ग्रह चिन्ता गर्नु पर्दैन है
3: ल गुरु ल
0: उहाँले फोन गर्नुभएको थियो हेटौडाबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ अब कसै कसैलाई समस्या एउटा मात्रै हुन्छ क्या फेरि हेर्नुहोस् है कसैकोलाई समस्या एउटा हुन्छ ठुलो समस्या हुन्छ कसैकोलाई समस्या धेरै हुन्छ साना साना समस्या हुन्छ त्यो भएर उहाँको चाहिँ ठुलो समस्या देखेँ मैले ठ्याक्कै भनिदिएँ उहाँलाई मैले है जे समस्याको लागि उहाँले फोन गर्नुभएको थियो नि त्यही समस्या मैले उहाँलाई भन्ने उहाँले अब फोन गर्नुभयो भने रत्न कवच धारण गर्नुभयो भने 70% उहाँको पारिवारिक सुख उहाँले भोग्न पाउनुहुन्छ किनकि अहिलेसम्म उहाँबाट श्रीमतीको सुख उहाँले भोग्न पाउनु भएको थिएन श्रीमतीको माया मोह पाउनु भएको थिएन यसमा श्रीमतीको पनि गलत हुन सक्नुहुन्छ उहाँ पनि गलत हुन सक्नुहुन्छ कमजोरी दुवैमा कमजोरी भएर नै सम्बन्ध बिग्रिने हो एउटा मात्रै कमजोरी भएर सम्बन्ध बिग्रिँदैन हेर्नुहोस् त्यो भएर स्वगवार घर तपाईँले बिगार्न खोज्दै हुनुहुन्छ श्रीमानदेखि देख्यो कि रिस उठ्ने तपाईँले भइरहेको छ भने सम्झिनुहोस् मलाई ग्रह लाग्दैछ अब भन्ने कुरा तपाईले सम्झिनुस् तपाईलाई श्रीमती देखेपछि छुटी हालछ भने सम्झिनुस् तपाईले पनि मलाई ग्रह लाग्दैछ बर्बाद हुने भने सम्झिनुस् तपाईले यति सम्झिनु भयो भने अरु केही सम्झिनु पर्दैन है त्यसैले राम्रो ज्योतिषीका सल्लाह लिने कार्यक्रम ज्योतिष वास्तुमा फोन गर्ने घरै बसेपछि पैसा लाग्दैन हेराउनलाई फेरिमा हेराउन पाइन्छ कार्यक्रमको ज्योतिष वास्तुको समयमा हैन घरै बसेर फोन गर्नुस् हेराउनुस् म तपाईलाई भन्छु समस्या यो छ तपाईलाई भनेर तपाईले त्यो समस्यालाई चाहिँ अलिकति मन लागेर सुधार गर्ने कोसिस गर्नुस् राम्रो भइहाल्छ चिन्ता गर्ने पर्दैन हो कि हैन कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गरौं काठमाडौँको बोल्दै हुनुहुन्छ हजुर नमस्ते
3: हजुर नारायण गुरु
0: नारायण काठमाडौँको बोल्दै हुनुहुन्छ
3: म रोल्पादेखि रबिन पुन मगर बोल्दैछु गुरु
0: रबिन पुन मगर रोल्पा जिल्ला कुन ठाउँबाट रोल्पाको कार्यक्रम ज्योतिष भाषु कतिको सुन्नुहुन्छ तपाईँहरूले
3: एमएचए सुनिन्छ गुरु हेडफोन आज अस्ति कहिला पनि हामीले हानेको थिएँ आज पनि हाने बल्ल लाग्यो हेडफोन त हान्ने के मिस्टेक फरकै पर्दैन गुरु भाइ
0: हो
3: हजुर
0: तपाईँले दिनदिनै सुन्नुहुन्छ नि त कार्यक्रम त्यही भएर होला है
3: हजुर गुरु एकदमै मनपर्छ गुरु है यो कार्यक्रम आएन भने त किन बजेन आज भनेर कस्तो कस्तो खलो अहिले खलो लागिहाल्छ गुरु भाइ
0: कसको विषयमा हेर्न चाहनुहुन्छ त आज
3: आज मेरो यता मामाको छोरो भाइको बारेमा गुरु
0: भाइको जन्मविधि भन्नुहोस् त कति हो
3: 2069 साल
0: 2069 साल
3: 5 महिना 15 गते
0: 5 महिना 15 गते समय भन्नुहोस् त
3: बेलुका 7:40
0: बेलुका 7:40 के बार पढ्दै रहेछ थाहा छ
3: शुक्रबार भन्दै थियो क्या र
0: हजुर हो ठिक छ अनि मामाको छोरा चाहिँ कहाँ हुनुहुन्छ भाइ चाहिँ अहिले
3: अहिले मसँग सँगै छ गुरुबा
0: ल सुन्नु भन्नुहोस् है
3: हजुर गुरुबा
0: श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2069 साल अधिक मास परेछ असोज महिनाको कृष्ण पक्षको परेवा तिथिमा जन्म भएको छ शुक्रबारको दिन कुम्भ राशि शतभिसाको तेस्रो चरण नाम आउँछ बाबुको सीताराम भन्ने नाम आउँछ घातक तिथि तृतीय अष्टमी त्रयोदशी बिहिबार घातक नम्बरमा 3 नम्बर राशिमा कुम्भ राशि घातक छ यो बाबुको पढाइ फिटी केही मन लाउँदो रहेछ क्या पढ्नमा
3: हजुर गुरु पढ्ने भयो अहिले अहिले कतिमा स्टार्टमा पर्छ क्या है
0: अल्छी छ अल्छी छ स्कुलमा स्कुल गएको भएर मात्रै पास भएको नभए घरमै पढ्दै पढ्दैन
3: हजुर गुरु त्यस्तै छ
0: एकदमै कमजोर छ पढाइमा कमजोर छ एकदम जिद्दी स्वभावको छ बाबु अब बिहिबारको दिन एकादशीको दिन व्रत बस्नुपर्छ अनि माङ्गलिक पनि परेको छ 8 मांगलिक यसले पछि गएर यसो लपसप पारेर बिहा गर्ने कुण्डली छ अहिले पनि लपारौँ लपारौँला जस्तो कुरा गर्छ क्या केटो फेरि
3: हजुर एकदमै गुरु
0: अब पढाइमा मात्रै अल्छी अरू सबैमा जाँगरेको छ केटो अहिले ग्रह उल्का चलेको छ हेर्नुहोस् उल्का चलेको बेलामा एकदमै पढाइ राम्रो हुँदैन पढाइ मन जाँदैन साथीको सङ्गत गर्न मन लाग्ने खान पनि यसो चाहिँ होइन धुवा आउने कुरा खान मन लाग्ने त्यस्तो हुन्छ कि ग्रहले है
3: हजुर गुरु
0: एकदम ख्याल गर्नुपर्छ बाबुलाई अब पढाइमा बाबुलाई तपाईँले पनि कन्ट्रोल गराउनुहोस् सम्झाउनुहोस् पढाउनुहोस् हुँदै भएर भने रत्न कवच लगाइदिन्छु म गुरु चान्ना लियोको त्यसपछि पढिराख्न मन लाग्छ भनेको मान्न मन लाग्छ राक्षस गणमा जन्म भएको व्यक्ति अलि रिसालो रिसालो स्वभावको
3: हजुर पढाइभन्दा म बढी है यसले त अलि खेलकुद प्रतियोगिता यिनीमा रुचि राख्छ पढाइमा त त्यतिकै मन गर्दैन
0: पढाइमा त खेलकुद मात्रै भएर पनि भएन फेरि पढाइ पनि त चाहियो हो कि होइन खेलकुदतिर पनि राम्रो छ फेरि बाबुको राम्रो नराम्रो छैन ठिक छ तर पढाइ पनि कमसेकम 12 पास राम्रो तरिकाले गर्नु पर्यो यसो अङ्ग्रेजी टाङ ब्राङ अङ्ग्रेजी बोल्न सक्नु पर्यो नि त आजभोलिको जमानामा हो कि होइन खेलकुद भएर राम्रो हुँदै गयो राष्ट्रिय स्तरमा अन्तर्राष्ट्रिय स्तरमा खेलकुद गरियो खेलियो भने पनि विदेशतिर गयो भने पनि अङ्ग्रेजीमा सोच्छन् क्वेसन अनि फेरि अङ्ग्रेजीमा आएन भने लाज हुन्छ होइन त्यो भएर खेलकुदलाई ध्यान पनि दिने पढाइलाई पनि अलिकति फोकस गरेर बाबुलाई भन्नुहोला सम्झाउनु होला बाबु राम्रोसँग पढ्नुपर्छ भन्नुभएको छ अल्छी गर्नु हुँदैन भन्नुभएको छ गुरुले भन्नुहोस्
3: हजुर
0: अरू त्यस्तो नराम्रो छैन ग्रहहरू ठिक छ पढाइको लागि मात्रै नराम्रो उल्का भन्ने ग्रह नराम्रो चलेको हो अनि माङ्गलिकले चाहिँ अरू केही असर गर्दैन माङ्गलिकले चाहिँ विवाह दाम्पत्य र असर गर्छ
3: हजुर
0: अरू त्यस्तो नराम्रो छैन ठिकै छ ग्रहहरू है
3: हजुर गुरु
0: अरू केही छ तपाईँलाई सोध्न मन लागेको कुराहरू केही छ
3: उसको पछिको लागि वैदेशिक यात्रा कस्तो होला गुरुबा?
0: विदेश एकदम राम्रो छ, फेरि अहिले 7.5 छ, अहिले अन्त 7.5। अहिलेको बुद्धि भनेको त्यति गजिलो बुद्धि हुँदैन क्या, नराम्रो नराम्रो बुद्धिमा जान मन लाग्छ क्या। फेरि साथीको सङ्गत पनि अलिक पढ्ने लेखेको साथीको सङ्गत, राम्रो खालको साथीको सङ्गत गर्न मन लाग्दैन। अलि नराम्रो नराम्रो साथीको सङ्गत, अलि हावा हावा खालको साथीको सङ्गत गर्न मन लाग्ने क्या अहिले। फेरि एकदमै अहिले यो समयमा बाबुले एकदम ख्याल गर्नुपर्छ, तपाईँले पनि सम्झाइ बुझाइ गर्नु। अहिलेको समय बिग्रियो भने जीवन बिग्रिन्छ, बर्बाद हुन्छ। पढाइमा अलिकति फोकस गराउने, खेलकुद पनि गर्ने, खेलकुद पनि राम्रो गर्नुपर्छ है।
3: हजुर,
0: अरू त्यस्तो नराम्रो छैन, ठिकै छ तिनीहरू है त।
3: हजुर गुरु,
0: हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला।
3: नारायण
0: नारायण, उहाँले फोन गर्नु भएको थियो रोल्पा जिल्लाबाट। उहाँले चाहिँ अस्ति नै पनि फोन गरेको थियो, एकै पटकमा फोन लागेको थियो, आज पनि फोन गर्यो, एकै पटकमा फोन लाग्यो भन्नुभयो। किनकि उहाँले दिनदिनै कार्यक्रम सुन्नु हुँदो रहेछ, अनि कार्यक्रम बजेर पनि खल्लो खल्लो लाने कस्तो कस्तो हुने रहेछ। उहाँलाई चाहिँ बिचरा श्रोताहरूलाई सुनिरहेको मान्छेहरूलाई चाहिँ कार्यक्रम नबज्दाखेरि खल्लो लाग्छ। तर मैले हर बखत मैले कार्यक्रम चाहिँ तपाईँको तपाईँलाई सुनाउनुपर्छ भन्ने उद्देश्यको साथ, अहिले मेरो आजको यो मितिमा स्वास्थ्य अलिकति कमजोर हुँदाहुँदै पनि मैले तपाईँहरूसँग उपस्थित भएको छु। गाह्रो हुँदाहुँदै पनि होइन, म त मेरा श्रोताहरूलाई मैले छोड्नु हुँदैन, उहाँलाई मैले तिथिमिति पञ्चाङ्ग राशि पनि मैले भन्नुपर्छ, ग्रहदशाहरू कतिजनाको बिग्रेका होला नि, मैले केही सल्लाह दिँदाखेरि उहाँले सल्लाह मानिदिनु भयो भने राम्रो हुन्छ कि उहाँहरूलाई, उहाँलाई राम्रो भयो भने गुरुबाले यस्तो भन्नुभएको थियो मैले गरेँ राम्रो भयो भन्न मलाई आशीर्वाद दिनुहुन्छ कि, मलाई सम्झिनुहुन्छ कि, मलाई माया गर्नुहुन्छ कि, कार्यक्रम ज्योतिषवासीले माया गर्नुहुन्छ कि भन्ने उद्देश्यले मेरो स्वास्थ्य कमजोर हुँदाहुँदै पनि म तपाईँसँग उपस्थित भएको छु। तपाईँले पनि महसुस गर्नुभएको होला हिजो अस्तिभन्दा आज मेरो बोली अलिक अर्कै खालको छ, हो कि होइन? त्यही भएर अलि मौसम परिवर्तन हुँदै गएको छ, अनि त्यसपछि अलि रुगाखोकी लाग्ने, ज्वरो आउने होइन, यस्तो भएको कारणले गर्दा तातो पानी सबैले तातो पानी पिउनु होला, गरिबलाई गरिबले काट्नुपर्छ है, तातो पानी पिउने, सुरक्षित भएर बस्नु होला तपाईँहरू पनि। अहिले यो मौसम एकदमै अलिकति खराब मौसम चलेको छ, यो समयमा विशेष ख्याल गर्नुहोला है। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ न उहाँलाई। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
4: नमस्ते गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: रोल्पादेखि रविन्द्र घरती मगर।
0: रविन्द्र घरती मगर, रोल्पा जिल्ला कुन ठाउँबाट भयो हजुर?
4: त्रिवेणी गाउँपालिका।
0: त्रिवेणी गाउँपालिकाबाट कसको विषयमा हेर्न चाहनुहुन्छ?
4: मेरो आफ्नै बारेमा छ।
0: जन्मविधि भन्नुहोस् त, कति हो तपाईँको?
4: 2051 साल।
0: 2051
4: मङ्सिर 15 गते बिहिबार।
0: मङ्सिरको 15 गते बिहिबार, समय भन्नु?
4: बिहान 9 बजेतिर।
0: बिहानको 9 बजेतिर हो?
4: हजुर।
0: 2051 मङ्सिर 15 बिहानको 9। तपाईँको आफ्नै बारेमा होइन त?
4: हजुर हजुर।
0: तपाईँको 2051 साल मङ्सिर कृष्ण पक्षको बिहिबार, त्रयोदशी तिथिमा जन्म, तुला राशि, स्वातिको चौथो जन्म, नाम आउँदछ तपाईँको तारा भन्ने नाम आउँदछ, तारादेव तारापति नाम आउँछ है। असाध्यै राम्रो कुण्डली तपाईँको, नराम्रो छैन, अलिकति नागदोष र ग्रहण दोष परेको, सूर्य ग्रहण दोष के अरे चन्द्र ग्रहण योग परेको छ। चाँदीको सिक्री बनाएर लगाइहाल्नुहोस् एउटा, अनि त्यसपछि नागदेवताको पूजाहरू गर्नुपर्छ तपाईँले। फलाम सम्बन्धी काम, होटलमा गाडी घोडा सम्बन्धी काम गर्नुहोस्, फाइदै फाइदा हुन्छ। अहिले ग्रह सङ्कटा चलेको छ, शनि चलेको छ, यो शनि सङ्कटाको बेलामा चाहिँ अलिक उल्टो उल्टो बुद्धि आउँछ क्या। जे काम गर्न नहुने हो त्यही त्यही काम गर्न मन लाग्ने हुन्छ, त्यो भएर यसमा अलिकति विशेष ख्याल गर्नुहोस्। अरू त्यस्तो नराम्रो छैन, ठिक छ ग्रह। शनि सङ्कटाको दशाको शान्ति गर्नुपर्छ तपाईँले। सकिन्छ व्रत बस्न सक्नुहुन्छ भने पूर्णिमाको बस्नुहोस्, पूर्णिमा भनेको महिनामा एउटा आउँछ है।
4: हजुर,
0: पूर्णिमा कहिले आउला कहिले आउला अब थाहै पाइन्न भने सोमबारको व्रत बस्नुहोस् है,
4: एकदम।
0: विदेश तपाईँको त्यही गरेपछि बल्ल राम्रो हुने हो कि।
4: हजुर,
0: विदेश तुरन्तै जान हतारै छन् भने रत्न कवच लाउनुहोस्, हतार छैन भने विदेश जान तपाईँलाई 70-80% विदेश जाने ग्रह बाटा खुलिया छन् तपाईँका होइन। विदेशमा गएपछि पनि अलिकति गाह्रो होला, अलग कुरा हो, जानलाई पाइन्छ। तर तपाईँले के गर्नु पर्यो भन्दा चाँदीको सिक्री लाउनुपर्छ, अनि सोमबारको व्रत नभए सबै सोमबारभन्दा राम्रो पूर्णिमा हो, पूर्णिमाको दिन व्रतहरू बस्नुहोस्, असाध्यै राम्रो, तपाईँलाई एकदम फाइदाजनक गराउँछ भन्ने कुराहरू यहाँ देखिया छ तपाईँको लागि चाहिँ, अरू त्यस्तो नराम्रो छ नि ठिकै छ कुराहरू है त।
3: हुन्छ,
0: उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी रोल्पा जिल्लाबाट आफ्नो विषयमा हेराएर गइसक्नु भएको छ, तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805675223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। फोन गर्दा साल महिना गते र समयको विषयमा जानकारी, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। आजको लागि चाहिँ कार्यक्रमको दिवसको समय अवधि सकिन आँटो भन्नुभएको छ। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेटघाट पनि गर्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकेको जानकारी मलाई प्राविधिक मित्रहरूलाई इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रको साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

सम पछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ आजका तिथि मिति पञ्चाङ्ग मिसादि बाह्र राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौँ। 98451

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुन्छ।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाई तमाम आदरणीय श्रोताहरूमाझ सदाधै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाई गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रा मुक्तिदाता प्रभु येशू ख्रीष्टको पवित्र र उच्च नाउँमा जय मसीह तथा ख्रिस्टीय अभिवादन भन्न चाहन्छु। आजको प्रवचन सेवामा यहाँहरूको बीचमा मैले मर्कुस 3 अध्यायको 20-30 पदहरूलाई पाठ गर्ने योजना गरेको छु र आशा छ यहाँहरूले ध्यान लगाएर सुन्नुहुनेछ भनेर। आउनुहोस्, यसरी हामी पाठ गर्नेछौ। त्यसपछि यीशु फेरि घरतिर जानुभयो, फेरि भीड जम्मा भयो, यहाँसम्म कि उहाँहरूले भोजन खाना पनि पाउनु भएन। तब यीशुको परिवारले यो सुने, तब उहाँलाई लैजानलाई उनीहरू निस्के, किनकि उहाँको मन ठेगानामा छैन भने उनीहरू भन्थे। यरुसलेमबाट आएका व्यवस्थाका शास्त्रीहरूले भने, त्यसमा बाल जीवुल भूत छ र भूतहरूको मालिकद्वारा नै त्यसले भूतहरू निकाल्दछ। तर उहाँले तिनीहरूलाई आफू कहाँ बोलाएर दृष्टान्तहरूमा भन्नुभयो, शैतानले शैतानलाई कसरी निकाल्न सक्छ। कुनै राज्यको आपसमा फुट भयो भने त्यो राज्य टिक्न सक्दैन। कुनै घरको पनि आपसमा फुट भयो भने त्यो घर टिक्न सक्ने छैन। यदि शैतानले शैतानको विरोधमा खडा भएर फाटो ल्याएको छ भने त्यो टिक्न सक्दैन, तर त्यसको अन्त्य आइसकेको हुन्छ। कसैले बलियो मानिसको घरमा पसेर उसको धनमाल लुट्न सक्दैन। जबसम्म त्यसले त्यो बलियो मानिसलाई पहिलो बाँध्दैन, तब पो त्यसले उसको घर लुट्न सक्छ। साँच्चै म तिमीहरूलाई भन्दछु, मानिसहरूका सबै पाप र ईश्वर निन्दा क्षमा गरिनेछ, तर पवित्र आत्माको विरोधमा निन्दा गर्नेलाई कदापि क्षमा हुने छैन, तर त्यो अनन्त पाप कर्मको दोषी ठहर्छ। आदरणीय श्रोता, यो खण्डलाई हामीले हेर्दै गर्दाखेरि पवित्र आत्मा को विरोधमा निन्दा गर्नेलाई क्षमा छैन भनेको कुरालाई याद गर्नुभएको छ। बाइबलमा क्षमाको कुरो जताततै पाइन्छ र एक ठाउँमा बाइबलले भन्छ पाप क्षमा छैन, र यो कुरा अचम्म लाग्ने कुरा हो। परमेश्वर पिताले आफैले आफ्नो एकलौते पुत्र येशूलाई यो संसारमा पठाउनु भयो र कल्वरी क्रुसमा उहाँले आफूलाई बलिदान हुने बेलामा, अन्तिम प्राण जाने बेलामा, हे पिता यिनीहरूलाई क्षमा गर्नुहोस्, यिनीहरूले के गर्दैछन् जान्दैनन्, र यसरी उहाँले बोल्नुभएको यो क्षमाको वाक्य अति नै महत्वपूर्ण देखिन्छ। तर यीशु प्रभुले यहाँ सिकाउँदै गर्नुहुँदाखेरि यीशुलाई आफ्नै परिवारले पनि स्वीकार नगरेको देखिन्छ र भीडहरू जम्मा भइराखेको अवस्था एउटा पक्ष छ, भीडले यीशुलाई खोजिरहेकै छ, भीडले यीशुको छुवाईबाट चङ्गाई खोजिरहेकै छ, र यीशुलाई भेट्यो भनेदेखि आफ्नो समस्याको समाधान हुन्छ भन्ने उनीहरूको यो माग उनीहरूको छ। एउटा ठूलो भीड यीशुको पछि लाग्न छोडेको छैन, किनभने उहाँले अचम्मका काम गर्नुभएको छ, चंगाईको काम गर्नुभएको छ, भलाइको काम गर्नुभएको छ, पाप क्षमाको कुरा गर्नुभएको छ, मानव जातिको सबै समस्याबाट छुटकारा दिने, विजयी दिने र आशिषमय बनाउने काम उहाँले गरिराख्नु भएको कुरा हामी यहाँ देख्छौं। तर पनि यहाँ यीशुको परिवारले यो सबै कुराहरू सुनिसकेपछि उहाँलाई लैजानलाई उनीहरू निस्किएको कुरा देखिन्छ। र किन निस्किए भन्दा किनकि उहाँको मन ठेगानामा छैन भने उनीहरू भन्थे। र यीशु ख्रिस्टलाई उनीहरूको परिवारले पनि यीशुको मन ठिक छैन, उहाँले बोल्नुभएको कुरा, उहाँले सोच्नुभएको कुरा, उहाँले भन्नुभएको कुराहरू ठिक छैन, उसको मनै ठिक छैन, उसको दिमागै ठिक छैन भन्ने कुरा निष्कर्षमा उनीहरू पुगेको देखिन्छ। र भीड चाहिँ यीशुलाई खोजिरहेको छ। र यहाँ भीडले यीशुलाई खोजेको कारणले उहाँले आफूलाई भोजन खाने समय पनि पाउनु भएन भन्ने कुरा यहाँ देखिन्छ। यीशु ख्रिस्टले सेवाकाई गर्दै जाँदा भीड धेरै लागेकोले गर्दा यीशु प्रभुलाई धेरै गाह्रो पर्यो। यीशु ख्रिस्ट कतिपल्ट लुकेर अर्कै ठाउँमा जानु पर्यो। भीडबाट उम्किने कुरामा यीशु प्रभु चाहिँ एकदमै चलाखीपूर्ण रूपमा उहाँले आफूलाई जोगाउने काम पनि गर्नुभयो, किनभने भीडको छुट्टै माग थियो। उहाँलाई छुनको लागि हरेक व्यक्ति आयो भने भीडले उहाँलाई मार्न सक्थ्यो। त्यसकारणले उहाँले यो शरीरलाई बचाउनका लागि पनि उहाँले मेहनत गर्नु पर्थ्यो, र त्यो मेहनत चाहिँ यीशु ख्रिस्ट त्यो भीडबाट अलग हुनु पर्थ्यो। र खाना पनि फुर्सद नपाउने अवस्थामा यहाँ देखिन्छ यीशु प्रभुले बोल्नुभएको कुरा देख्दा। तर यहाँ अर्को कुरा चाहिँ यरुसलेमबाट आएका व्यवस्थाका शास्त्रीहरूले भने त्यसमा बाल जीवुल भूत छ र भूतहरूको मालिकद्वारा नै त्यसले भूतहरू निकाल्दछ। यीशु प्रभुले आफूले पनि भूतहरू निकाल्ने काम गरिराख्नु भएको थियो भने चेलाहरूलाई पनि उहाँले भूतहरू निकाल्ने अधिकार दिनुभएको कुरा हामीले यहाँ देख्छौ। भूतहरू निकाल्नका लागि अधिकार दिनुभएको कुरा हामी यहाँ देख्छौ। त्यसकारणले उहाँको यो अधिकारलाई हेर्दै जाँदाखेरि उनीहरूको भनाई के भने यीशुमा नै उनीहरूले के भन्छ भने यो भूत छ, यो यीशुभित्र भूत छ, त्यसै कारणले त्यो भूतद्वारा यो भूतहरू निकाल्छन् भनेर उनीहरूले आरोप लगाए। र यीशु प्रभु भित्र भूत होइन, यीशु प्रभु भित्र पवित्र आत्मा हुनुहुन्थ्यो, साँचो परमेश्वर हुनुहुन्थ्यो। साँचो परमेश्वरमा कुनै भूत प्रेत बस्न सक्दैन। यीशु ज्योति हुनुहुन्थ्यो, ज्योति हुनुहुन्थ्यो शारीरिक रूपमा आउँदा, अहिले उहाँ ज्योति हुनुहुन्छ। त्यसकारणले उहाँ मा अध्यारो टिक्दैन, त्यसै गरिकन उहाँमा अध्यारो टिक्दैन, र त्यसै गरिकन उहाँले भूत लागेको व्यक्तिले भूतलाई निकाल्न सक्दैन भन्ने कुरा यीशु प्रभुले स्पष्ट रूपमा बताउनु भयो। उदाहरणको लागि तपाईँले यहाँ यीशुले भन्नुभयो शैतानले शैतानलाई कसरी निकाल्न सक्छ, शैतान शैतान मिल्छ अनि एकले अर्कोलाई कसरी निकाल्न सक्छ, त्यो त सम्भव नै छैन। त्यसकारण यहाँ उहाँले त्यो पनि भन्नु, कुनै राज्यको आपसमा फुट भयो भने त्यो राज्य टिक्न सक्दैन, दुईजना झगडा गर्नु मिल्दैन, शैतानले शैतानलाई निकाल्न सक्दैन। र त्यसकारण स्पष्ट रूपमा यीशु प्रभुले भन्नुभयो कुनै घरमा पनि आपसमा फुट भयो भने त्यो घर टिक्न सक्ने छैन। र त्यसकारण यीशु प्रभुलाई जुन आरोप लगाएको थियो भूत छ यीशुमा भनेर, यो सत्य थिएन र उनीहरूले झुटो आरोप लगाइरहेको थियो र उनीहरूले यसमा सही न्याय गरेको थिएन। शास्त्रीहरूले यीशुलाई एकदमै नष्ट गर्ने कुरा अनि एकदमै नचाहिने कुरा बोलेर यीशुको विरोधमा उनीहरू खडा भइरहेका थिए। तर यीशु प्रभुले यो कुरालाई भन्नुभयो, दियाबलस मसँग छैन भन्ने कुरा स्पष्ट बताउनु भयो। आफूसँग दियाबलस नभएको कुरा उहाँले स्पष्ट रूपमा बताउनु भयो। अनि त्यसपछि यीशु प्रभुले अगाडि बढ्दै जाँदाखेरि यो कुरा भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, मानिसहरूका सबै पाप र ईश्वर निन्दा क्षमा हुन्छ। जो व्यक्तिहरूको पाप छ र जो व्यक्तिहरूले ईश्वरको निन्दा गरेको छ र नजानेर उनीहरूले परमेश्वरको विरुद्धमा निन्दा गरेका थिए, जसरी यीशु प्रभुलाई उनीहरूले विरोध गरिरहेका छन् अनि यीशु प्रभुलाई उनीहरूले भनौँ ईश्वरको विरोधमा उनीहरूले परमेश्वरै होइन भनिकन उनीहरूले बुझिरहेका थिए, यीशु प्रभु चाहिँ पाप क्षमा गर्ने परमेश्वरले मात्र पाप क्षमा गर्न सक्छ अरूले क्षमा गर्न सक्दैन भनेर यीशु ख्रिस्टलाई चाहिँ देशद्रोही अथवा एउटा मृत्युमा जानको लागि योग्य व्यक्तिको रूपमा उनीहरूले हेरिरहेका थिए, किनभने ईश्वर निन्दाहरूलाई चाहिँ दण्डको योग्य तोकिएको थियो। त्यसकारणले ईश्वर निन्दाहरूलाई र यीशु ख्रिस्टको विरुद्धमा यीशु ख्रिस्टलाई जति पनि विरोध गर्न सकिन्थ्यो त्यो क्षमा हुने कुरा यीशु प्रभुमा क्षमाको अधिकार थियो र त्यो क्षमा दिने काम यीशु प्रभुमा थियो, सबै कुरा उहाँले गर्नु नै हुन्छ भन्ने कुरा स्पष्ट थियो। तर यहाँनिर शास्त्रीहरूले के भन्यो भन्दाखेरि यो भित्र भूत छ र उनीहरूले भनेको चाहिँ के हो भन्दा त्यसमा बाल जीवुल भूत छ र भूतहरूको मालिकद्वारा नै त्यसले भूतहरू निकाल्दछ भनेर यो खालको कुरा भन्दाखेरि पवित्र आत्माद्वारा उहाँले यो आश्चर्य काम गर्नुभएको छ। भूतहरू निकाल्नका लागि त पवित्र परमेश्वरले अपवित्रतालाई लखड्न सक्छ, त्यो मात्रै सम्भव हुन्छ। परमेश्वर त पवित्र हुनुहुन्छ, उहाँ त सर्वशक्तिमान सर्वज्ञानी सर्वव्यापी परमेश्वर हुनुहुन्छ, उहाँ त पवित्र न्याय र प्रेमिलो हुनुहुन्छ, उहाँ अनन्त परमेश्वर हुनुहुन्छ, उहाँसँग तुलना गर्ने योग्यको कोही पनि छैन। त्यसले गर्दाखेरि दियाबलस जो हो त्यो चाहिँ परमेश्वरको सृष्टि हुन्, त्यसले गर्दाखेरि परमेश्वर यीशु प्रभु आफै परमेश्वर भएर दियाबलसलाई निकालिरहेको कुरा यहाँ देखिन्छ। चेलाहरूलाई पनि यो अधिकार दिएको छ तर यिनीहरूले यो कुरालाई गलत ढंगले प्रस्तुत गरेर यीशु प्रभु भित्र पवित्र आत्मा हुने ठाउँमा दियाबलस छ भनेर उनीहरूले भनेकोमा चाहिँ यो साह्रै नै नमिल्ने कुरा यी शास्त्रीहरूले गरेको देखिन्छ। त्यसकारणले यो शिक्षामा उहाँले के भन्नुभयो भन्दाखेरि पवित्र आत्माको विरुद्धमा यो क्षमा हुने छैन भनिकन उहाँले भनिदिनु भयो, किनभने पवित्र आत्माको विरुद्धमा भनेको चाहिँ पवित्र आत्माले मानिसलाई जुन शिक्षा दिनुहुन्छ जुन जुन कुराहरूमा उहाँले अगुवाई गर्नुहुन्छ, उहाँ त पवित्र आत्मा त अहिले हरेक व्यक्तिको जीवनमा रहेर उहाँले सत्य के हो भनेर उहाँले सिकाउने काम गर्नुभएको छ। उहाँले त यो वचनलाई सिकाउने काममा अनि पवित्र आत्माले चाहिँ मानिसहरूलाई प्रभु यीशु ख्रीष्टमा विश्वास गर्नका लागि प्रोत्साहन दिने कुरामा अनि विश्वास गरिसकेपछि पनि शक्ति दिएर उहाँले नै सबै प्रवचन दिने अनि साहस दिने सबै काम उहाँले गरिराख्नु भएको छ अनि उहाँलाई स्वीकार नगरेर उहाँको कुराहरू नमानेर उल्टो पवित्र आत्मालाई दियाबलसको रूपमा प्रस्तुत गरेर उनीहरूले गलत गरेको देखिन्छ। त्यसकारणले प्रभुले यीशु ख्रीष्टले पवित्र आत्माको विरोधमा निन्दा गर्नेहरूको क्षमा छैन भन्ने कुरा यहाँ उल्लेख गरिएको छ। पुरै अब यहाँ हेर्दाखेरि यो खण्डमा पवित्र आत्माको विरोधमा निन्दा गर्नेलाई कदापि क्षमा छैन भन्ने कुरा यहाँ देखिन्छ। त्यसकारणले हरेक मानिसहरूले पवित्र आत्माको निन्दा गर्नु हुँदैन भन्ने कुरा यो पाठले देखाउँछ। यसको अर्थ चाहिँ पवित्र आत्माले नयाँ जन्म हुनका लागि अथवा यीशु ख्रीष्टमा विश्वास गर्नका लागि मुक्ति पाउनका लागि उहाँले गर्नुभएको कामलाई हामीले दुष्टले गरेको भन्नु भएन, दुष्टले गर्नु भनेको चाहिँ त्यो चाहिँ पवित्र आत्माको विरुद्धमा बोलेका कुरा हो र उहाँले हामीलाई सिकाइराखेको कुरा उहाँले आज्ञा गरेको कुराहरू नमानेर हामीले आज्ञा भङ्ग गर्यो भने त्यो पनि पवित्र आत्माको विरुद्धमा हुन जान्छ किनभने पवित्र आत्माले आज हरेकको जीवनमा काम गरिराख्नु भएको छ र त्यस कारणले परमेश्वरको विरुद्धमा खडा हुनु परमेश्वरको आज्ञा उल्लङ्घन गर्नु र पवित्र आत्माले भनेका कुराहरू नमान्नु र पवित्र आत्मालाई दुखित पार्नु र पवित्र आत्मालाई ताड्ना दिनु यो चाहिँ एकदमै परमेश्वरको पवित्र आत्माको विरुद्धमा भएको कामहरू हुन् हरेक व्यक्तिले पवित्र आत्मालाई दुखित तुल्याउनु हुँदैन उहाँले दिनुभएको सरसल्लाहलाई लत्याउनु हुँदैन र यसलाई सबैले पालन गर्नुपर्छ डियाबलस भनेर पवित्र आत्मालाई डियाबलस भनेर भन्नु हुँदैन पवित्र आत्मा नै हो अशुद्ध आत्मा अशुद्ध आत्मै हो त्यसकारणले अशुद्ध आत्मा र पवित्र आत्मा फरक छन् त्यसैले पवित्र आत्माको शक्तिद्वारा भूतहरू निकाल्ने अधिकार यीशुले दिनुभएको छ पवित्र आत्माको विरोधमा हामी निन्दा गर्नु हुँदैन त्यसकारणले हरेक व्यक्तिले यो बुझ्नु जरुरी छ कि मानिसहरूले हरेक व्यक्तिले पवित्र आत्मालाई दुखित नतुल्याउनुहोस् र तुल्याउनु हुँदैन र पवित्र आत्माको सल्लाहलाई लत्याउनु हुँदैन त्यसैले आउनुहोस् पवित्र आत्मालाई पवित्र आत्माको ठाउँमा विश्वास गर्दै उहाँको सरसल्लाह सुन्दै र उहाँमा दिन रात सिक्दै र उहाँसँगै संगति गर्दै हामी उहाँलाई आदर गरौं उहाँलाई हामीले उहाँको आज्ञाहरू पालन गरौं र उहाँलाई प्रेम गरौं र उहाँसँगै हामी दिन रात संगति गरौं र प्रभुले यसमा सबैलाई आशीर्वाद दिनुहुनेछ यति भन्दै आजको प्रवचन सेवालाई यही अन्त गर्न चाहन्छु र यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि आउनेछु अर्को प्रवचनको सेवा लिएर आजको लागि यति भन्दै सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस् धन्यवाद

0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
1: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339, 9868553339।
0: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउनेछौँ। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ विदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
2: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
3: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर, शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 1
0: फेरि उपस्थित हुने वाचकका साथ विदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
2: तपाईं

0: बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर, सिट सीमित छ। आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेसनल स्कुल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
2: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
3: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
5: सम्पर्क मोबाइल 97140031429।
6: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
7: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
6: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारा माथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
7: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
6: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
7: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
8: बुढा, आज इन्टरभ्यु थियो, के भयो त?
9: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
8: होइन, के भन्छ, कसरी नि?
9: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
8: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810, 98-49-185-810।
7: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ।

0: दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802।
1: आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
2: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
1: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
2: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंक्चर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
1: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
2: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
1: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
2: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
1: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
2: पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
1: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
2: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526-3645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
3: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ। कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा। गर्मी मौसममा आगोको सानो झिल्कोले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाउं। सलाई, लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल, डिजेल, खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारीपूर्वक प्रयोग गरौं। चुरोट, बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान, पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
1: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ, दौरा सुरुवाल, स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने, त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
3: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
0: भिटामिन डी,
3: भिटामिन बी12,
0: आइरन प्रोफाइल
3: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
5: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
4: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
5: खै के गर्ने गर्ने दिदी,
6: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
1: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरो सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोप्राइटर बीरबहादुर श्रेष्ठको लागि 98340-097-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
1: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर बीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-057-437।
8: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
9: होइन सर, के सोचिरहनु भएको छ?
8: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
9: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ। सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-78।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: तपाई रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: खरो विषयमा सरो बहस नेपाली बहस

स्वतन्त्र नमस्कार आजको नेपाली बसबाट खिम्बम उपस्थित भइसकेको छु। आजको नेपाली बहस पनि देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट तपाईँहरू एकैसाथ सुनिराख्नु भएको छ। नेपाली बहसमा हामी विभिन्न विषयमा छलफल र बहस गर्ने गर्दछौ। राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा छलफल बहस गर्ने गर्दछौ। डिजिटल प्लेटफर्ममा पनि हामी आउँछौ र हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com पनि विश्वभर छरिएर रहेका नेपालीहरूले नेपाली बहसलाई यतिखेर सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बहस सुनिराख्नु भएको छ। नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम पनि हो। हामी हरेक क्षेत्रका विषयमा सीधा प्रश्नको सीधा जवाफ पनि लिने गर्दछौ। आजको श्रृंखलामा हामी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमणको विषयलाई पनि यतिखेर उठान गर्न चाहन्छौ, किनभने रवि लामिछाने भारत भ्रमण जाँदै गर्दाखेरि उहाँलाई भारतमा उच्च सम्मान गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संसदबाट सीमा विवाद बल्झाएको भोलिपल्टै सोमबार सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा निस्कनु भएको छ र भारतमा उहाँलाई राम्रोसँग स्वागत गरिएको छ। विशेष गरी भारतमा उहाँलाई रवि लामिछानेका पोस्टरहरू बनाएर विमानस्थल परिसरभित्र चाहिँ उनका पोस्टरहरू पनि टाँगिएको दृश्यहरू हामीले देख्न पाएका छौं र उनको सम्मान चाहिँ भएको छ। किनभने अब सत्तारूढ़ दलको ठूलो दलको एउटा सभापतिलाई भारतमा जुन किसिमको स्वागत गरेको छ यसले नेपाल भारतको सम्बन्धका विषयमा पनि निकै ठूलो चर्चा र परिचर्चा यतिखेर भइरहेको छ। अब दुई देशबीचको सम्बन्ध सुमधुर हुनुपर्छ। दुई देशबीचको सम्बन्ध सुमधुर हुन सकेन भने दुई देशबीच छिमेकीहरूलाई हामी परिवर्तन गर्न सक्दैनौं, छिमेकीहरूलाई हामी बदल्न सक्दैनौं, छिमेकीलाई मिलाएर र रिझाएर अगाडि बढ्नुपर्छ भन्ने खालको मान्यता यो भ्रमणले अझ बलियो बनाउँदै लैजानेछ भन्ने खालका पनि विश्लेषणहरू आज यतिखेर भइरहेका छन्। आज यहाँलाई थाहा छ जेठ 19 गते नेपालमा राजदरबार राजाको हत्या भएको दिन, राजदरबार हत्याकाण्ड भएको दिन जेठ 19 हामीले नजिकबाट नियाल्यौं भने अहिलेसम्म पनि पूर्व राजा स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाहदेवको परिवारको हत्यारा अहिलेसम्म पत्ता लाग्न सकेको छैन। यसका विषयमा धेरै बहसहरू र छलफलहरू पनि आएका छन्। राजाको वंश नाश गर्ने गरी जुन आज एउटा घटना यतिखेर घटेको छ यो घटनाको पनि हामी आज स्मरण गर्न चाहन्छौं, किनभने एउटा राजसंस्थालाई अन्त्य गर्ने, राजसंस्थालाई समाप्त गर्ने, हुन त नेपालमा धेरै खालका घटनाहरू भएका छन्, धेरै खालका घटनाहरू विभिन्न बेलाका हत्याकाण्डहरू सस्पेन्समा नै रहेका छन्। एउटा देशको एउटा अभिभावक को हत्या हुँदा समेत पनि अहिलेसम्म यसको सत्य तथ्य बाहिर आउन सकिरहेको छैन। जनताले यसलाई अझै पनि पत्याएका छैनन्। कतिपय रिपोर्टहरू सार्वजनिक भए तर ती रिपोर्टहरू पनि एउटा रद्दीको टोकरीमा गएका छन्। राजदरबार हत्याकाण्डका विषयमा कुनै पनि खालका अनुसन्धानले यथार्थपरक र जनविश्वास लिने गरी चाहिँ यसका तथ्य प्रमाण सहित यसको रिपोर्ट सार्वजनिक गर्न नसकेको विषयहरू पनि आजको हामी नेपाली बहसमा उठाउन चाहन्छौ, किनभने यो देश सार्वभौम सत्ता सम्पन्न मुलुक हो। यो मुलुकमा हामी नेपालीहरू भूगोलले क्षेत्र कम हुन सक्छ, जनसंख्याले कम हुन सक्छ, तर स्वाधीनता, स्वाभिमान, सार्वभौमिकता नेपालको बडो छ, ठूलो छ। त्यसैले गर्दाखेरि अहिले हामी राजदरबार हत्याकाण्डको आजको दिनलाई पनि हामी स्मरण गर्न चाहन्छौ। संसदमा यहाँले देख्नु भएको छ मान्यहरूको अशोभनीय हरकत छ, त्यहाँ रमिता चलिरहेको छ। संसदमा कसैले फ्लाइङ किक हानिरहेका छन्, कसैले कुर्सीमाथि दौड़िरहेका छन्, कसैले होइन त्यहाँ चाहिँ निकै धरकपकट पनि भएको छ। कतिपय मान्यहरू घाइते भएका दृश्यहरू पनि हामीले देख्न पाएका छौं। कतिपयलाई एकदमै प्रेसर चढ़िहाल्छ एउटा कुरा आउन साथ भन्दाखेरि हामीले कस्तो खालको संस्कार र संस्कृतिमा हुर्किएका मान्यहरूलाई चाहिँ आज संसदमा पठाइरहेका छौं त, हामीले नेपालको संसदबाट के सन्देश प्रवाह गर्न खोजिरहेका छौं त, आज चुपचाप घण्टी छाप भन्दै गर्दाखेरि कस्ता खाले सांसदहरू बनेर, कस्ता खाले व्यक्तिहरू सांसद बनेर आइरहेका छन् त, कसैले श्रीमतीलाई लाइभ गरेर संसद भवनबाटै त्यहाँको दृश्य देखाउँछन्, कसैले फ्लाइङ किक खान्छन्, कसै केबलमाथि चढ्छन्, होइन यी यावत दृश्यहरूले गर्दाखेरि नेपालको संसद यतिखेर बदनामित चरणमा पनि गइरहेको छ। यो संसदलाई मर्यादित बनाउनुपर्छ। नेपालको संसद धेरै नेपालीहरूले हेर्ने थलो पनि हो, देश विदेशबाट अन्तर्राष्ट्रिय जगतले पनि नेपालको संसदलाई नजिकबाट नियालिरहेको हुन्छ। त्यसैले गर्दाखेरि नेपालको संसदलाई शोभनीय बनाउनका निम्ति र नेपालको संसदलाई मर्यादित बनाउनका निम्ति सभामुखको पनि उत्तिकै भूमिका हुन्छ। सभामुखले पनि जसरी आज पार्लियामेन्ट चलाइरहनु भएको छ, सभामुखको क्षमतामाथि पनि धेरै प्रश्नहरू यतिखेर उठिरहेका छन्, कतिपयले आलोचना गरिरहेका छन्। अब प्रधानमन्त्री बालेन्द्र शाह संसदमा प्रवेश गर्नुहुन्छ, जसले सभामुखलाई पनि राम्रोसँग त्यति धेरै जानकारी हुँदैन जस्तो दृश्य त्यहाँ मञ्चन गरिन्छ वा देखिन्छ। उहाँले हात उठाउनुहुन्छ, सभामुखले
रोस्टममा जानका निम्ति एकपटक त अलमल नै पर्नुहुन्छ सभामुख डीपी अर्याल, उहाँलाई चाहिँ रोस्टममा जान आग्रह गर्नुहुन्छ। रोस्टममा गइसकेपछि उहाँले सांसदज्यूहरूले लामो समयदेखि मलाई खोज्नु भएको छ, प्रश्नोत्तर कार्यक्रम र के हुन् प्रश्नहरू सोध्नुहोस् भन्नुहुन्छ, प्रश्नहरू सोधिन्छन्, त्यस पछाडि उहाँले फटाफट प्रश्नहरूको केही जवाफ दिनुहुन्छ। तर उहाँका ती जवाफहरू हेर्दाखेरि कुनै पनि खालको तयारी देखिँदैन। आज विद्युतमा कर किन बढ़ाएको भनेर एउटा मान्यले प्रश्न गर्नुहुन्छ, उहाँले भन्नुहुन्छ विद्युतमा कर बढ़ाउनुको एउटा महत्वपूर्ण कारण भनेको धेरै विद्युत खपत गर्छन्, कम कर भयो भने कम चाहिँ रकम तिर्नु पर्यो भने नागरिकहरूले, त्यसैले गर्दाखेरि बढ़ी उपयोग हुन्छ, ट्रान्सफर्मर पड्किन्छ भन्ने खालको जुन एउटा भाष त्यहाँ चाहिँ उहाँले जवाफ दिनुभयो। यस्तो खालको यो एकदमै तल्लो स्तरको यस्ता खालका जवाफले गर्दाखेरि चाहिँ यतिखेर नेपाली नागरिकहरू नेपाली जनताहरू आजित भएका छन्, धेरै उपभोग गर्नुहुन्छ नागरिकहरूले सस्तो भयो भने र ट्रान्सफर्मर पड्किन्छ ठाउँ ठाउँमा। यस्तो खालको पनि जवाफ हुन्छ एउटा प्रधानमन्त्री लेभलको व्यक्तिको? हामीले त विद्युतमा सहुलियत दिनुपर्छ, विद्युतमा व्यापकता ल्याउनुपर्छ, विद्युत बढ़ीभन्दा बढ़ी उपयोग गर्नुपर्छ, ईभीहरू प्रयोग गर्नुपर्छ, इण्डक्सन चुलोहरू प्रयोग गर्नुपर्छ भनेर हामीले पटक पटक बहस गरिरहेका छौं। तर प्रधानमन्त्रीको जवाफ आउँछ सस्तो महसुल भयो भने धेरै उपयोग हुन्छ, धेरै उपभोग भयो भने ट्रान्सफर्मर पड्किन्छ। यो धेरैले तपाईँले याद नगर्नु भएको होला, एकचोटि पल्टाएर हेर्नुहोला, प्रधानमन्त्रीको यस्तो खालको जवाफ आउँछ। त्यसैले गर्दाखेरि अर्को विषय आफैले आफैलाई अतिक्रमणकारी घोषणा गरिदिनुभयो प्रधानमन्त्रीज्यूले, किनभने हामी नेपालले पनि भारतको सीमा मिचेको छ भन्नुभयो। 10,000 अकुपेसनको विषयलाई चाहिँ उहाँले नजिकबाट राम्रोसँग अध्ययन गर्नु भएन। नेपालले अहिलेसम्म भारतको सीमा नमिचेको, कसैले पनि नेपालले भारतको सीमा मिचेको छ भनिएको छैन। राष्ट्रिय स्वतन्त्र पार्टीका केही 4-5 औंलाले गन्न सक्ने सांसदहरूले उहाँको बचाउ गरिरहनु भएको छ, जबकि उहाँहरूलाई पनि सीमाको बारेमा शिक्षा छैन, सीमाको बारेमा सीमा के हो, सीमा कसरी अतिक्रमण हुन्छ भनेर उहाँहरूलाई थाहा छैन। ती मान्य सदस्यहरूले चाहिँ केही सांसदहरूले उहाँको बचाउ गरिरहनु भएको छ। तर सीमा एउटा जेन्युन विषय हो, कुनै पनि राष्ट्रको प्रधानमन्त्रीले बोल्ने कुरा भोलि तथ्य र प्रमाणको रूपमा चाहिँ अगाडि बढ्छ। आज ग्रेटर नेपाल बनाउन खोजिएको हो, ग्रेटर नेपाल आज सम्भव छ, 1816 सुगोली सन्धिभन्दा अगाडि फर्किनका निम्ति सम्भव छ नेपालमा। आज हामी नेपाली बहसमा बहस गर्न चाहन्छौ, यदि ग्रेटर नेपालै फर्काउने सम्भव भयो भने, यदि ग्रेटर नेपाल बनाउने यदि उहाँको चाहिँ भित्री संकल्प र परिकल्पना हो भने, आज ग्रेटर नेपालका नाममा नेपालको भूमि जति पनि भारतमा गएको छ त्यहाँको जनसंख्या यहाँहरूलाई थाहा छ, 10 करोड़ जनसंख्या छ आज। त्यसपछि नेपाल कहाँ रहन्छ, कहाँ हुन्छ नेपाल? आज हामीले राष्ट्रियताको विषयमा पनि सोच्नुपर्ने बेला आएको छ। ग्रेटर नेपाल बिउताउन खोजिएकै हो त, त्यसो भए केही 6-7 सांसदहरूले मैले उहाँको बचाउ गरेको देख्छु, उहाँले कूटनीतिक रूपमा इङ्ल्याण्डसँग कुरा गर्नुभएको छ, बेलायतसँग कुरा गर्नुभएको छ, तर बेलायतले यसको बारेमा कान फटफटाएको छैन, किनभने अरू देशको सीमाका विषयमा अब बेलायत बीचमा पर्न चाहदैन, किनभने विश्व धेरै अगाडि पुगिसकेको छ, देशले धेरै अन्य धेरै प्रगतिहरू गर्नुपर्ने स्थिति छ, हामीसँग भएको सीमा जोगाउने कुरामा लिपुले काला पनि लिम्पियाद्वारा हाम्रो भनेर अडान लिनुपर्ने बेलामा उल्टै भारतको सीमा पनि नेपालले मिचेको छ भन्ने खालका गैर जिम्मेवार अभिव्यक्तिका कारणले गर्दाखेरि यतिखेर नेपालीहरू आजित भएका छन्। यसमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ भनेर विपक्षीले संसदमा रवैया मचाइरहेको छ। यही गर्नका लागि संसदमा नयाँ युवा, नयाँ पुस्ता, जेन्जी पुस्ता र अहिलेका भर्खरका दिमागदारी तेज दिमाग भएका व्यक्तिहरूलाई चाहिँ हामीले संसदमा पठाएका हौ त भन्ने खालका पनि बहसहरू छन्। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ, छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौं।

0: 6.9 inch standard display, AI powered camera, 3 years ko warranty sahit, Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule tapai ko man jitna barambar.
1: Radio Bihani 97.6 MHz.
2: यतिखेर हाम्रो बेसमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष पूर्व प्रधानमन्त्री चित्रबहादुर केसी हुनुहुन्छ. केसीजी, नेपालीले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार.
3: म यहाँ हेर्नुहोस् न, अन्तर्वार्ता हिजो हिजो समय लिएको अन्तर्वार्ता जोडिएको.
2: नमस्कार चित्रबहादुर केसीजी, तपाईँको त्यहाँ हस्पिटलमा हुनुहुन्छ, के कस्तो छ अहिले म्याडमको अवस्था? स्वास्थ्य सुधार भइरहेको
3: हो? खै खासै त्यति ठुलो सुधार त छैन. अहिले भर्खरै उहाँ नर्स आउनु भएको छ, बिरामीलाई मद्दत गर्नुपर्ने. मैले यही बेला जुझ्यो, के गरौँ
2: फेरि अब तपाईँसँग के छ, 10 मिनट हामी कुरा गर्न सक्छौ वा चाहिँ के गरौँ? 10 मिनट कुरा गरौँ.
3: 10 मिनट मात्रै?
2: 10-15 मिनट तपाईँले अलिकति टाइम मिलाउनु पर्यो त्यहाँ. अब हाम्रो सिस्टरलाई एकपटक भनेर भए पनि हामी बस गरौँ. अब लाइभमा हामी जोडिसकेका छौँ, देशभरि जनताहरूले सुनिराख्नु भएको छ, होइन? उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गरौँ.
3: समय लिनुभएको, अहिले म यहाँ अस्पतालमा छु बिरामीसित. हुन्छ त, सुरु गरिहाल्नु.
2: उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छौ हामी केसीजी.
3: ल, धन्यवाद.
2: होइन, नेपाल पनि अतिक्रमणकारी भएछ नि त. भारतको कुन कहाँ कहाँ कुन कुन ठाउँमा सीमा मिच्यो भारतले? भारतको सीमा पनि त मिचिएछ नि त, होइन? नेपालले चाहिँ ठाउँ ठाउँमा सीमा मिचिएछ. तपाईँको अन्दाजमा, तपाईँको जानकारीमा, अहिले लामो समय नेपालको राजनीतिमा हुनुहुन्छ, कुन कुन ठाउँमा मिचियो?
3: अहिलेसम्मका शासक जे जस्ता कमी कमजोरी भए पनि त्यस्तो शब्द चाहिँ निकालेका थिएनन्. अहिले चाहिँ अहिलेको प्रधानमन्त्री जुन शब्द निकाले, यो चाहिँ नेपाली जनतालाई स्तब्ध बनाएछ. यो अत्यन्त गलत कुरा हो. तपाईँ चाहिँ अब भारतले यति ठुलो भूभाग चाहिँ नेपालको चाहिँ फिजी चाहिँ अब कब्जा गरिराखेको बेलामा नेपालको प्रधानमन्त्री जस्तो मान्छेले नेपालले पनि भारतको भूभाग जितिएछ भन्ने कुरा त यो त अत्यन्त लज्जाजनक कुरा. दुनियाँको अगाडि कस्तो मान्छेलाई चुनेको नेपाली जनताले भन्ने कुरा पनि स्पष्ट भयो.
2: भनेपछि नेपालले कहीँ कतै पनि भारतको भूमि मिच्या छैन,
3: कहाँ नेपालले चाहिँ आफ्नो कति भूभाग चाहिँ गरेछ, अरू कुराको मलाई ज्ञान नभए पनि भारतले नेपालको कति भूभाग चाहिँ मिच्याएछ जबरजस्ती. म त राजनीतिमा लागेदेखि यो सबै कुरा कमसेकम यति त थाहा छ नि मलाई पनि. यस्तो कुरा पनि गर्ने देशको प्रधानमन्त्रीले, योभन्दा लज्जाजनक कुरा के हो दुनियाँको अगाडि? कस्तो
2: विज्ञ एसडी मुनिले पनि बालेन्द्र शाहलाई बधाई दिनुभएछ, होइन? बालेन्द्र
3: शाहले सञ्चालित मान्छेहरूले पनि अहिलेसम्म यस खालको चाहिँ वाक्य बजाउँथे थाहा भएर पनि अहिलेसम्म भन्न सकेका थिएनन्. भारतद्वारा सञ्चालित कतिपय मान्छेहरू छन् नेपालमा, राजनीति पनि गर्छन्, संगठन पनि बनाएछन्, चुनावमा पैसा पनि उठाएर ल्याउँछन्. तिनलेसम्म चाहिँ नेपालले भारतको भूमि मिचिएछ भनेर अहिलेसम्म भनेको कुरा म कमसेकम 50-60 वर्ष भयो राजनीतिमा लागेको, मेरो कानले सुनिएको छैन. आज बरु हामीसँग मिसिएर उनीहरूले चाहिँ भारतले चाहिँ मिचिका नेपालको चाहिँ भूमिका बारेमा लाज काज यसो मिसिने कुरा गर्ने गर्छन् बरु. यस्तो त अहिलेसम्म भनेकै थिएन.
2: तर नेपाल सुस्तामा भारतको क्षेत्रमा बसोबास गरेको छ, जुन नदीको बाह परिवर्तनको परिणाम हो भनेर एसडी मुनिले लेखेछन् पनि.
3: नेपाललाई सिक्किम बनाउने, भुटान बनाउने, यहीँकै अहिलेको अर्थमन्त्रीले भनेको कुरा त हामीले सुनिरहेछौँ, कुरा गरेको. उनीहरूले एसडी मुनि त्यहाँका भारतीय शासकहरूले आजाड हो त नेपाललाई सिक्किम बनाउन खोजेको. यहाँ त विभिन्न कारणले नै उनीहरू अड्केका हुन्.
2: प्रधानमन्त्रीको अभिव्यक्ति पछि सुस्तामा तटबन्ध निर्माणमा भारतीय एसबीबीको पनि एसएसबीको पनि अवरोध भएछ अरे नि त, होइन? हिजो चाहिँ त्यहाँ लखेटिएछ
3: हुने नै भयो. अब तपाईँ चाहिँ देशको प्रधानमन्त्रीले यस्तो कुरा गरेपछि बाँदरलाई त भइहाल्यो नि. उनीहरू त नेपालको जल स्रोत पहिलेदेखि कब्जा गरेका छन्, कैयौं भूभाग तपाईँ चाहिँ नेपालको कब्जा गरिराखेका छन्. अब यसो बेला चाहिँ प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि, योभन्दा लज्जाजनक कुरा के हो? योभन्दा राष्ट्रघाती काम कुरा के हो?
2: तर कतिपय राज्यसभाका सांसदहरू लगायतका केही आफूलाई विज्ञ भन्नेहरूले पनि ठाउँ ठाउँमा मिचिएका केही तस्विरहरू पनि हाल्दैछन्, जङ्गे पिलाका तस्विरहरू हाल्दैछन्, होइन? 10,000 क्षेत्रका तस्विरहरू देखाउँदैछन्. नेपालले पनि कता कता मिचेको छ भन्ने खालको एउटा भाष्य निर्माण गर्न खोजिँदैछ क्या अहिले चित्रबहादुर केसी
3: हो हो त्यो तपाईँ चाहिँ नि अब सिक्किम खायो भुटानलाई तपाईँ चाहिँ आफ्नो चाहिँ अब परराष्ट्र र रक्षा चाहिँ आफूले कब्जा गरेका छ अब हिमालका काखा भएका तिनवटा राजतन्त्र राज्य मुलुकको नेपाल मात्रै हो जनतन चाहिँ धुकधुकी गरेको अहिले नेपाललाई पनि कब्जा गर्ने हिसाबले यस खालका चाहिँ शासकहरूलाई अब अब यो त तपाईँको चाहिँ नेपाली जनताले पनि त सुने अहिलेसम्म कुनै शासकले सत्तामा बसेका कुनै शासकले चाहिँ नेपालले चाहिँ भारतको भूमि मिचिया छ भनेर कसैका मुखबाट अहिलेसम्म नसुनेको एउटा अवतारी आयो अहिले सिंहदरबार डढालेर सर्वोच्च डढालेर संसद डढालेर एउटा अवतारी आयो जुन अवतारीले नेपालले चाहिँ भारतको भूमि मिचिया छ भनेर भनियो नेपाली संसारलाई त्यसो भए त चाहिँ भारतीय शासकहरूलाई कति सजिलो बनायो उसले
2: होइन नेपालको भूमिका बारेमा त हामीले बेलायतसँग पनि कन्सल्ट गरिरहेको छौँ भन्ने सम्मको बोल्नु
3: होइन उसले त नाटक जमाउनु चाहिँ ग्रेट नेपालको चाहिँ फोटो नै राखेर त्यहाँ चाहिँ नक्सै राखेर
2: बसिरहेको थियो अर्कै खालको खेल हुँदैछ कि कतै केसी जस्तो ग्रेटर नेपालको एउटा कुरालाई अगाडि ल्याएर जनतालाई चाहिँ अलिकति भनौँ न त्यो गुम्रामा पारेर भोलि ग्रेटर नेपालकै कुरा गर्ने हो भने अहिले ग्रेटर नेपाल हिजोको हाम्रो भूमिमा करिब करिब 10-20 करोड चाहिँ भारतीय नागरिकहरू बसोबास गरेका छन् कतै देशलाई कोलाप्स पार्न त खोजिया छैन
3: होइन नेपालको अस्तित्व अहिले जति सङ्कटमा म पनि 50-60 वर्ष भयो होला राजनीति गर्न आएको यति सङ्कट मैले पनि महसुस भएको थिएन यसरी उतातिर चाहिँ अमेरिकनहरूले यस खालको खेल गरिरहेका छन् अर्कोतिर यहाँ त्यसो चाहिँ अब बार बार एडमबाट चाहिँ चुनाव भएर आएका शासकहरूको यो आउनुमा यो चाहिँ नेपालको अस्तित्वमाथि नै ठुलो प्रश्न चिन्ह हो भन्ने मलाई लाग्यो
2: होइन ग्रेटर नेपाल त सम्भवै छैन नि त ग्रेटर नेपालको यदि चाहिँ भोलि त्यो भूमि नेपालले मानव फिर्ता पायो भने त्यहाँ बसेका नागरिकहरू कहाँ जाने त्यसो भए 20 करोड भारतीयहरू आएर चाहिँ देशै होइन कोल्याप्स पार्ने त त्यो त गलत गलत काम भइरहेको छ नि त ग्रेटर नेपालको नाममा त हावा पिटिरहेछ नि त होइन
3: त्यो नेपाललाई भारतमा मिसाउने योजना हो त्यो ग्रेटर नेपालको हल्ला गरेर हिँड्ने पनि अब किनभने अहिले भयो
2: नेपालको जनसङ्ख्या 3 करोड छ होइन ग्रेटर नेपालको भएको भूमिमा चाहिँ 20 करोड मान्छेहरू बसिरहेका छन् ती मान्छेहरूलाई कहाँ व्यवस्थापन गर्ने यदि मानव भइहाल्यो भने पनि त्यो त सम्भवै छैन होइन 20 करोड मान्छेहरूले चाहिँ के गर्छ भने देशलाई कोलाप्स पार्दैन पार्दैन देशलाई
3: अर्को नयाँ तरिकाले चाहिँ नेपाल कब्जा गर्ने योजना हो
2: भनेपछि अब
3: 20 करोड चाहिँ भारतीयहरू नेपालमा मिसाएको नेपाल 3 करोड नेपालीको हुन्छ कि 20 करोडको हुन्छ
2: जनताले चाहिँ ग्रेटर नेपाल भन्दै चाहिँ ताली पिटिरहेका छन् पड्काइरहेका छन्
3: नेपालले त नेपाली जनताको स्तर नेपाली चाहिँ मिडियाकै स्तर नेपाली राजनीतिज्ञहरूको स्तर सत्तामा बस्दाखेरिको चरित्र सबै थाहा भयो भने अहिले धेरै उदाङ्ग भइरहेको छ नि अब तर पनि के
2: तर यो जुन एक किसिमको प्लानिङका हिसाबले अगाडि बढ्न खोजिएको जस्तो देखिएको छ यो चाहिँ एकदमै गलत भइरहेको छ होइन राष्ट्रघात भइरहेको छ भारतमा अब राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको पनि राम्रै सम्मान भएछ त्यहाँ पोस्टरहरू भव्य स्वागत भएछ नि त उहाँको पहिलाका आरोपमा खासै मतलबै हुन्थ्यो नि त त्यस्तो
3: उनीहरूले त लेख्नु जोडिएको कति स्वागत गरेका थिए सुरुमा पछिको मर्ने बेला चाहिँ लुटी कुकुर मर्यो नि मर्यो त त्यो सुरुमा त उनीहरूले धुन्दा टाउ कहाँ चढाउँछन् नि
2: भव्य स्वागत
3: लेख्नु जोडिएको कति जग्गा थियो स्वागत सुरु सुरुमा
2: होइन उहाँ त भारतसँग सम्बन्ध सुधारका निम्ति जानुभयो नि त होइन
3: होइन थाहा छ तपाईँको चाहिँ नि अमेरिका गएर के गरे नेपालमा आएर चाहिँ सहकारीमा के गरे चिनी राईलाई कसरी लुकाए अहिले चाहिँ सर्वोच्च समेत कब्जा गरेर संसद कब्जा गरेर अहिले के गर्दैछन् त्यो त जम्मै देखिरहेका छन् नि संसारले
2: नेपाल र भारतको सम्बन्ध पछिल्लो समय अलिकति चिडिएको चिसिएको हो केसीजी
3: होइन उनीहरूले नै छिचोमिचो गरिरहेका छन् उनीहरूले नै दबाइरहेका छन् अब यहाँका शासकहरू सत्ता र शक्तिको लागि मुख खोल्न सक्दैनन् उनीहरूले जे जे भन्छन् त्यो भारतले त लगातार मैले अहिले भने नि हिमालका काखमा रहेका तिनवटा राजतन्त्र राज्य स्वतन्त्र सार्वभौम रक्त मुलुकहरूलाई सिक्किम खायो भुटान तपाईँको चाहिँ आफ्नै अन्डरमा छ अब नेपाल बाँकी हो नेपाललाई पनि यता यता शासक चाहिँ उत्पत्ति भए त्यसो हुनाले नेपालको चाहिँ अस्तित्वमा चाहिँ गम्भीर सङ्कट छ
2: संसदको दृश्य पनि यहाँहरूले हेरिरहनु भएको छ नि होइन राम्रोसँग संसदमा संसदको दृश्य हेर्दै हुनुहुन्छ केसीजी संसदमा जुन किसिमको रमिता छ यतिखेर होइन संसदमा चाहिँ सांसदहरूको जुन किसिमको व्यवहार छ यो त अलि राम्रो भयो।
3: सांसदलाई त म चाहिँ सिंहदरबार पोलेको, संसद भवन पोलेको, तपाईँ चाहिँ त्यो रिपोर्टै आयो नि, तपाईँ चाहिँ प्रतिवेदन नै आयो नि, मानव अधिकार आयो भने साँच्चै कारवाही गर्ने भने तिनी लायक रहेछन् त संसदमा जानको लागि, तिमीले के गरेर संसदमा गएरछन् त्यो त कुरा थाहा भयो। अब सभापति भएकै मान्छे चाहिँ पाँच पाँचवटा अदालतमा मुद्दा छन्, अब त्यो मान्छेको चाहिँ मुद्दा चाहिँ अब त्यो सहकारीको अब चाहिँ संगठित अपराध र त्यो ठगीको मुद्दा सँगै सर्वोच्च कब्जा गरेपछि अनि चाहिँ पोखराको अदालतले फिर्ता लिनु भनेपछि देश त कहाँ पुग्यो, कहाँ पुऱ्याए विदेशीहरूले।
2: होइन अब मुलुक बन्दैन, दुई तिहाई नजिकको सरकारले चाहिँ देशलाई चाहिँ रोजगारीदेखि लिएर समृद्धिका लागि
3: दुई तिहाईको सरकारले तपाईँ चाहिँ सबभन्दा पहिले विदेशबाट चाहिँ ऋण काटेर अनि तपाईँको चाहिँ नि यी नेपालमा बसेर चाहिँ नेपाली जनताको सहकारीमा अरबौं रुपियाँ ठगेका ठगहरूबाट पैसा उठाउनु भन्दा नेपाली जनताका टाउका तपाईँको चाहिँ ऋण थुपारेर अनि त्यो चाहिँ सहकारी पीडितलाई पैसा दिने भनेको त खुले आम आयो नि, चाहिँ रूप चाहिँ संगठित रूपमा सत्तामा बसेका सत्ता बाहिर बसेका ठगहरूको बिचमा संगठित रूपले चाहिँ खाने भयो। त्यसो भएको हुनाले अब ठगहरूले पैसा खाने जनताको अनि चाहिँ नेपाल सरकारले चाहिँ ऋण काटेर तिमीलाई चाहिँ क्षतिपूर्ति दिने, अब यस्तो पनि दुनियाँमा कहीँ हुन्छ?
2: बजेट आयो नि त, कति राम्रो बजेट आयो अहिले होइन, 21 खर्ब साढे 21 खर्ब
3: बजेट देखियो सबैले,
2: बजेटको आकार पनि बढ्यो। डाक्टर सोनिम वाग्लेले सोनिम बजेट ल्याए भन्नुभएको छ।
3: हो यसभन्दा पहिलेका पनि जहाँ तालिम लिएर आएर तपाईँ चाहिँ नेपालको कर कारखाना उद्योग धन्दा बेचेका थिए, उदारीकरण चढाइका साथ साम्राज्यवादीहरूको त्यहाँ आर्थिक योजना लागू भएको थियो, त्यसैको सिलसिला हो अहिलेको अर्थमन्त्रीको पनि। उही गएर तालिम प्राप्त गरेर अनुभव प्राप्त गरेर उताबाट के निर्देशन दिन्छन् अब चाहिँ अब विदेशी शक्तिहरूले केही योजना लागू गर्नको लागि नै घन्टी खोले हो 79 हामीले त राष्ट्रिय जनमोर्चाले सुरुमै भनेको छ नि, यहाँका पुराना शासकहरूले जे जति गरे जाने अन्जान अन्जानमा स्वार्थवश गरे, त्यसपछि यिनीबाट सबै काम नभएपछि 79 त चाहिँ घन्टी खोले हो। अब घन्टीको चाहिँ नामबाट आएकाहरूले के गरे अब देखिसक्नु भयो, छोटै समयमा पर्दाफास गरेर अनुभव प्राप्त गरेर उताबाट के निर्देशन दिन्छन् अब चाहिँ अब विदेशी शक्तिहरूले केही योजना लागू गर्नको लागि नै घन्टी खोले हो 79।

0: गाडेर त नेपालीहरूसँग त पैसा छैन नि त अहिले
1: अब यिनलाई त के भयो चाहिँ अकुट सम्पत्ति कमाएछन् यहाँ बस्न धौ भयो भने त चाहिँ मार्च अमेरिकातिर लागि भयो युरोपतिर लागि भयो
0: लुट्छन्
1: तपाईँ हामी हो यहाँ चेपोमा पर्ने भिखारी हुने प्यालेस्टाइनको हालतमा पुग्ने अनि तपाईँको चाहिँ इरानका चाहिँ जनताको हालतमा पुग्ने तपाईँ हामी सर्वसाधारण नेपाली हो
0: त्यो अवस्थामा पुगिसकेको छ देश छैन नि अहिले त
1: ढिलो ढिलो त्यतै गएछ हेर्नु न
0: आज त जेठ 19 गते पूर्व राजा वीरेन्द्र शाहको हत्या भएको दिन होइन कसरी सम्झिनुहुन्छ यो दिनलाई
1: अब यो पनि तपाईँ चाहिँ नि यो चाहिँ अब 104 वर्षको शासन हस्तान्तरण हुने बेला चाहिँ जसरी कोत पर्व भयो त्यही सिलसिला हो कोत पर्व भण्डार काल पर्व अब चाहिँ जेठ 19 गतिको काण्ड जे जति हल्ला गरे पनि अब यहाँ खेल चाहिँ अरूले बाह्य शक्ति लिने गर्छ अनि यहाँका शासकहरूले नाटक गर्छन् समिति बनाउँछन् अब एउटालाई लाउँछन् अब कोत पर्व त्यस्तै गरेर अब विभिन्न पर्व अब यहाँ घटनाहरू घटाउँछन् बाह्य शक्तिहरूले र यसलाई तपाईँ चाहिँ नि अब विभिन्न किसिमका यहाँका शासकहरूले तपाईँ चाहिँ नि एउटा चाहिँ कृत्रिम तपाईँ चाहिँ नि नाटक गरेर त्यसलाई एउटा टुङ्गो लगाएर बस्छन् शासन गर्छन्
0: यो पनि रहस्यमय भयो नि त यो घटना त होइन यसको कुनै पनि छानबिनै हुन सकेन सत्य तथ्य बाहिर आउन सकेन धेरै रहस्यमय घटना घट्यो क्या नेपालमा
1: भन्नुहोस् न अब त्यही सिलसिला हो कोत पर्व यो चाहिँ विभिन्न घटनाहरू त्यसपछि गएर अहिलेको यो चाहिँ भाद्र चाहिँ 24 को घटना यो चाहिँ बाह्य शक्तिहरूले एसकिचिङ चाहिँ गरेर यहाँ चाहिँ खेलिरहेछन् रमिरहेछन् त्यस कारणले अब नेपाली जनताले चाहिँ बुझ्ने होइन इतिहासका घटनासित अहिले भटिया घटना चाहिँ बुझ्ने होइन भने मैले त पहिले भनिराखेँ तपाईँ चाहिँ नेपालको अस्तित्वमाथि नै गम्भीर प्रश्न छ
0: अब देश बन्छ कि बन्दैन यो मुलुक चाहिँ जनताले जसरी विश्वास गरेर संसदमा पठाए नयाँ शक्तिलाई उनीहरू सुध्रिने बाटो छ कि छैन उहाँहरूलाई सुझाव चाहिँ के छ
1: होइन उनीहरूको न इतिहास छ न तपाईँ चाहिँ देशभक्तिको भावना छ उनीहरू त जुनसुकै मूल्य चुकाएर भए पनि तपाईँ चाहिँ लुट्ने खाने अन्त म चाहिँ धार धक्कु लाउने त्यो न हो त्यस कारणले कहता कहता चाहिँ त अब राष्ट्रको लागि जनताको लागि लोकतन्त्र गणतन्त्रको लागि त्याग तपस्या गरेका जेल नेल खाएकाहरूको त यो अभिगत भयो अझ यिनले चाहिँ बाह्य शक्तिले नै तपाईँ चाहिँ तयार गरेको त्यस किसिमको तालिम प्राप्त भएका यिनीहरूको के हो इतिहास यिनीहरूको योगदान के हो नेपालको प्रजातन्त्रको लागि लोकतन्त्रको लागि नेपालको राष्ट्रियताको लागि अहिले आएका यिनी नयाँको चाहिँ अब इतिहास के हो के गरेका छन् यिनको अहिलेको परराष्ट्र नीति के हो यिनीहरूको दार्शनिक पक्ष त तपाईँको चाहिँ उदारीकरण हो साम्राज्यवादीहरूको एजेन्डा नेपालमा कडाइका साथ लागू गर्ने हो जसरी पुराना पार्टीले लागू गरे उदारीकरण लागू गरेर देशका कल कारखाना उद्योग धन्दा खानी फ्याक्ट्री सबै खतम पारे त्यस भएर अब तिनले मात्रै गरेका कामले चित्त बुझेन शक्ति राष्ट्रहरूलाई त्यस कारणले यिनी नयाँ जन्म आएको हो र यिनले अब देश चाहिँ ध्वस्त पार्ने बाटोतिर गइराखेका छन्
0: सुकुम्बासी बस्ती व्यवस्थापनदेखि लिएर अन्य केही भ्रष्टाचारका फाइलहरूदेखि लिएर सम्पत्ति शुद्धिकरणका मुद्दाहरूलाई चलाउने र यो ग्रे लिस्टबाट नेपाललाई बाहिर ल्याउने गरी काम भइरहेको छ नि त होइन धेरै नेताहरू धेरै चाहिँ हिजोका भ्रष्टाचारीहरू अकुत सम्पत्ति कमाकाहरू जेल जाँदैछन् नि त
1: कुनै पनि शक्तिले सुरुमा सत्तामा जान बित्तिकै उसको खासै चरित्र के हो भन्ने कुरा हजारौं हजार सुकुम्बासीहरूलाई त्यो सुकुम्बासीहरूलाई डोजर लाएर विकल्प चाहिँ तयार नगरिकन विकल्प लाएर विकल्प नदिकन जुन खालको डोजर लाएर त्यस त्यो त्यो गतिविधिबाट के बुझिन्छ भने उनीहरूको चाहिँ उद्देश्य के हो उनीहरूको नीति के हो उनीहरूको चरित्र के हो यो फासी चरित्र हो कि होइन उनीहरूकै घरमा यसरी डोजर अरूले लगाइदियो वा के भन्थे त्यो डोजर लाउनेमा चाहिँ नेपालका चाहिँ अब कसरी आदेश माने सेना प्रहरीहरू कसरी गए सुकुम्बासीहरूलाई तपाईँको चाहिँ नि अब चाहिँ त्यो तिनीहरूको चाहिँ घरमा डोजर लाउन सबै गर्न तिनलाई उठीबास पार्न तिनलाई रुवाबाजी गराउन कसरी कसरी चाहिँ सुरक्षा निकाय पनि तयार भए त्यसै तयार चाहिँ जब

0: आफू चाहिँ भदौ त्याइस चौबिसमा चाहिँ सुरक्ष निकाय भइदिएको भए यिनको ताकत थियो तपाईँ सिंहदरबार डढाल्न सर्वोच्च डढाल्न संसद भवन डढाल्न ताकत थियो जेलखान फोरेर हजारौं हजार तपाईँ चाहिँ कैदीहरू थुनुहरू निकाल्ने चाहिँ नेतृत्व गर्नेहरू अहिले नेपाली जनताको अगाडि हाई हाई ल भन्नुहोस् जसले जसका चाहिँ पाँच पाँचवटा अदालतको मुद्दा छन् अदालतले समेत विदेशीहरूले अदालत समेत कब्जा गरे संसद त यसै कब्जा गरेको थिए अदालत समेत कब्जा गरेर अनि यिनी विभिन्न चाहिँ ठगी गरेका नेपाली जनताको चाहिँ धनधनको नोक्सान गरेका सर्वस्व गरेकाहरूले उनीहरूलाई पनि महान्यायाधिवक्ताले तपाईँ चाहिँ मुद्दा फिर्ता लिने यसको लागि पहिलो बार बार एडमको चाहिँ सरकारबाट बनेको सुशीलाको सरकारले नै फिर्ता लिनलाई प्रयत्न गरिरहेको थियो त्यसो भएर के बुझिन्छ भने शक्ति राष्ट्रले संसद कब्जा गरे अदालत कब्जा गरे कतिपय तपाईँ चाहिँ मिडियाहरू पनि कब्जा गरिरहेको छन् पैसा खुवाएर नेपालका कैयौँ बुद्धिजीवी भन्नेहरू पनि चाहिँ कब्जा भएर उनीहरूकै पक्षमा चाहिँ वकालत गरिरहन्छन् त्यसो हुनाले राष्ट्रको चाहिँ जुन खालको स्थिति छ यो भयावह छ यसमा चाहिँ नेपाली जनता सतर्क भएनन् सजग भएनन् भने हेर्दा हेर्दै तपाईँ चाहिँ नि मुलुकको स्थिति तपाईँ चाहिँ अब अहिले जसो बङ्गलादेशको अभिगत भयो अब त्यस्तै प्यालेस्टाइनको भइरहेछ इरानको भइरहेछ त्यसो हुनाले नेपाललाई जुन तपाईँ चाहिँ यहाँको प्राकृतिक साधन स्रोत एक त छिमेकीले लगातार यहाँ बर्मलुट मचिरहेछ यहाँ चाहिँ अब हस्तक्षेप गरिरहेछ कब्जा गरिरहेछ अब भएन भने तपाईँ चाहिँ सात समुद्र पारीबाट अमेरिकनहरू समेत यहाँ चाहिँ नेपालमा चाहिँ आएर चाहिँ यस खालको उत्पाद मचाएका छन् कालो पानी लिबुलेख लिम्पिया झुरा तपाईँ चाहिँ नेपालको हो नि त्यो सत्तामा बस्नेहरूले तपाईँ चाहिँ त्यति ठुलो भोट चाहिँ झापाका जनताले दिएर आएको मान्छेले अहिले तपाईँ चाहिँ नेपालले भारतको भूमि मिचिएछ भनेपछि त यो कुरा त तपाईँ राजनीतिको नाउँमा र नबुझ्ने साधारण गोठालो खेता र किसानले पनि बुझ्ने कुरा हो नि अब कसरी देश कता चाहिँ लैराखेका रहेछन् भन्ने कुरा
1: हस् यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद नमस्कार
0: धन्यवाद
1: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौ विश्रामपछि पुनः उपस्थित हुनेछौ

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
2: गुरुराज घिमिरे हुनुहुन्छ। गुरुराज घिमिरेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। अब अहिले नेपाल र भारतको सीमाको विषय निकै चर्चामा आइरहेको छ। संसदको रोस्टमबाटै प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नेपालले समेत भारतको सीमा अतिक्रमण गरेको भनेर अभिव्यक्ति दिनुभयो। नेपालले कुन कुन ठाउँमा भारतको सीमा अतिक्रमण गरेछ?
3: अब हेर्नुहोस्, नेपाल र भारतको सम्बन्ध, द्विपक्षीय सम्बन्ध चाहिँ बहुआयामिक छ। यस्तो धेरै आयामहरू छन्। यो ऐतिहासिक, धार्मिक, सांस्कृतिक, सामाजिक, भौगोलिक सबै दृष्टिबाट चाहिँ यो विशिष्ट प्रकृतिको छ। अरू मुलुकसँग तुलनामा सबै र सीमा विवादको कुरा तपाईँले गर्नुभयो, सिमानाको कुरा तपाईँले भन्नुभयो। यो पछिल्लो समय हाम्रो देशका प्रधानमन्त्रीले संसदको रेस्टमा उभिएर यो विषयलाई चाहिँ विवादग्रस्त रूपबाट उठाउनु भयो। उहाँले वास्तवमा यो भारतीय पक्षले पनि अपेक्षा गरेको थिएन होला। हाम्रा विवादका सन्दर्भहरू धेरै चाहिँ छन्। त्यसका धेरै लामो, यसको लामो श्रृङ्खला छ, होइन? यसमा वाद विवाद चलिरहन्छ र नेपालले यो विषयलाई बारम्बार उठाउँदै पनि भएको छ र यसको समाधान चाहिँ कूटनीतिक ढङ्गले गर्नुपर्छ, कुराकानीको माध्यमबाट गर्नुपर्छ भनेर चाहिँ हामीले भन्दै आएका छौँ र हरेक सरकारहरूले चाहिँ यो विषयलाई उठाउँदै आएको सन्दर्भ छ, विगत छ। र अब अहिले प्रधानमन्त्री तहको व्यक्तिले यो कुरा किन उठाउनु हो नेपाली जनताले बुझ्न सकेका छैनन्। यो दुर्गामी प्रकृतिको छ र दुर्गामी नेपालको स्वाधीनता, नेपालको स्वतन्त्रता, नेपालको चाहिँ राष्ट्रिय अस्मितालाई दुर्गामी प्रभाव पार्ने खालको चाहिँ
2: अब अहिलेको हिसाबले अब यो फितलो अभिव्यक्तिका कारणले गर्दाखेरि संसदको रमिता दिर्सिंहले देख्नु भएको छ, विपक्षीले प्रधानमन्त्रीले माफी माग्नुपर्छ यो विषयमा भनिएको भन्नुभएको छ, विपक्षीका दलका नेताहरू सांसदहरूले कतिपयले चाहिँ होइन राजीनामा दिनुपर्छ भनेर आन्दोलन थालेको एउटा प्रसंग छ। यसलाई प्रधानमन्त्रीको अपरिपक्वता भन्ने वा चाहिँ उहाँले कुनै कूटनीतिक हिसाबले चाहिँ यसको जवाफ दिएको मान्ने?
3: होइन, प्रधानमन्त्रीजीले नेपालको राजनीतिलाई र दुई देशको सम्बन्धलाई गहिराईका साथ बुझ्नु भएन जस्तो लाग्यो उहाँले। यसलाई म अपरिपक्वता नै गर्छु, किनभने जुन विषय चाहिँ वास्तवमा वर्षौंदेखि चलेर आएको छ, त्रिभुवन सन्धि हाम्रो जुन विवाद कायम भयो र कायम भएको भूभागका विषयमा चाहिँ भने हामी सचेत पनि छौँ, हामी जानकार पनि छौँ, ऐतिहासिक सचेत प्रमाणहरू यसो बताउँछ पनि र हामीले कसैको एक इन्च जमिन मिच्नु पनि छैन। भारतले पनि हामी चाहन्छौँ कि यी सीमा विवादहरू कूटनीतिक रूपबाट समाधान गरोस् भन्ने हामी चाहन्छौँ जुन विषय उठेका छन्। त्यसैले मलाई लाग्छ भारत पनि यो विषय धेरै बलिएर जाओस् भन्ने चाहँदैन भन्ने लाग्छ मलाई। त्यसो भएको हुनाले हाम्रो सीमाका विषयमा चाहिँ नि प्रधानमन्त्री स्तरको व्यक्तिले, राजनीतिज्ञले चाहिँ यस्ता कुराहरू बोल्नु स्वाभाविदैन। उहाँले जुन कुरा ख्याल छट्टामा अथवा मजाकमा उहाँले चाहिँ हल्का रूपबाट उहाँले प्रस्तुत गर्नुभयो, त्यसले उहाँको अपरिपक्वता पनि देखाउँछ, उहाँमा सुझबुझ छैन भन्ने कुरा पनि देखाउँछ र नेपालको एउटा विशेष जुन अहिले चाहिँ विवादको विषयको रूपबाट वर्षौंदेखि चल्दै आएको थियो यसलाई चाहिँ उहाँले अझ जटिल बनाइदिनु भएको छ।
2: भारतीय विज्ञ एसडी मुनिले पनि त बालेन्द्र शाहलाई बधाई दिनुभयो नि त यो विषयलाई लिएर।
3: होइन, अब हेर्नुहोस्, भोगाधिकारको विषय, सिमानामा बस्ने नेपालीहरू, सिमानामा बस्ने भारतीयहरू अपवादका प्रसंगहरू बाहेक चाहिँ नै अत्यन्त राम्रो सम्बन्ध, सुमधुर सम्बन्ध राखेर बसेका छन्। कतिपय विषयमा झगडा हुने गर्छ, त्यहाँ सिमानामा बाँध बनाउँदाखेरिको विषय होस् अथवा दस गजा वारिपारी चाहिँ नि घर टहरा बनाएको अथवा चाहिँ नि चाहिँ भारतीय सुरक्षाकर्मीले यता नेपालतिर आएर चाहिँ नि होइन चाहिँ त्यहाँ वाद विवाद गरेको यी विषयहरू चाहिँ बारम्बार चाहिँ नि र विभिन्न ठाउँमा हेर्नुहोस् अब कालापानी क्षेत्र लिपुले क्षेत्र अथवा सुस्ता यी विषयहरू चाहिँ नि बारम्बार चाहिँ अहिले विवादको केन्द्रमा रहेका छन् र नेपालका सीमावीरहरूले नाति चाहिँ विज्ञहरूले पनि यिनै दुईटा विषयलाई अहिले उठाउँदै आएका छन् र विभिन्न समयमा बनेका आयोगहरूले पनि सीमा सम्बन्धी अध्ययन कार्यदलहरूले पनि चाहिँ यी दुईटा ठाउँमा चाहिँ तलमाथि भएको सीमा मिचिएको विषय उठाएका छन्। त्योभन्दा बाहेक आजसम्म इतिहासमा कसैले पनि नभनेको विषय चाहिँ उठाएर उहाँले चाहिँ नि प्रधानमन्त्रीजीले नेपाल र भारतको कूटनीतिक ढङ्गबाट समाधान हुने विषय निकट भविष्यमा चाहिँ कुराकानीका माध्यमबाट समाधान गर्न सकिने विषयलाई उहाँले अझ जटिल बनाइदिनु भएको छ र यसको चाहिँ नेपालको राजनीति इतिहासमा दूरगामी प्रभाव पर्नेवाला छ।
2: अब अहिले सरकारले जुन किसिमले चाहिँ दुई देश बीचको सुमधुर सम्बन्धका विषयहरू छन् नेपाल भारतको सम्बन्धको विषयलाई पनि त्यो ढंगले हेरिएको छ। अहिले राष्ट्रसभाका सभापति भारतको भ्रमणमा हुनुहुन्छ, पाँच दिने भ्रमणमा, यसले सुमधुरता ल्याउला केही चिसिएको सम्बन्ध यहाँले हेर्दाखेरि?
3: होइन, अब यो विषयलाई स्पष्ट पार्ने काम राष्ट्रिय स्वतन्त्र पार्टीकै हो र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री बन्नुभएका भाजपा शाहजीकै हो। यो विषयलाई यसरी किन उठाउनु पर्यो, किन उठाइयो, होइन यसका पछाडिको कारण के हो, यसले दिन खोजेको सन्देश के हो भन्ने कुरा अहिले हाम्रो बहसको विषय भएको छ। नेपाली समाजमा यो विषयले मुख्य स्थान अहिले पाएको छ, यो केन्द्रीय बहसको रूपमा चलिराखेको छ। यसै बेला चाहिँ राष्ट्रपतिका सभापतिजी इन्डिया भ्रमणमा जानुभएको छ, भारत भ्रमण। मेरो कुरा के हो भने चाहिने नेपाल र भारतको सम्बन्धलाई हामीले अझ सुमधुर बनाउन, सुमधुर छँदैछ, केही विषयहरूमा चाहिँ नि तिक्ततापूर्ण चाहिने बहसहरू भइरहेका छन्, ती विषयहरू टुङ्गिराखेका छैनन्, जसमध्ये एउटा सीमा विवाद पनि हो। अरू विषयहरूमा हाम्रो सुमधुर सम्बन्ध छ, जनस्तरमै सम्बन्ध छ। यो कुरालाई दृष्टिगत गरेर फेरि नेपालको चाहिने विकास र उन्नतिको प्रगतिको समृद्धिको सन्दर्भलाई पनि हामीले विचार गरेर भारत एउटा ठूलो शक्ति महाशक्तिको रूपबाट चाहिँ विश्व प्रतिस्पर्धामा उत्रिएको चाहिँ छिमेकी देश, अत्यन्त निकट छिमेकी देश भएको हुनाले चाहिँ नि भारतसँगको सम्बन्धलाई चाहिँ नि नयाँ उचाइमा पुर्याउनका निम्ति राष्ट्रिय स्वतन्त्र पार्टी जो अहिले नेपालको सत्तारूढ पार्टी हो, जसले एकलौटी सरकार बनाएको छ, त्यसको सभापतिको हैसियतले उहाँले चाहिँ भारतमा कुराकानी गर्नुहुनेछ। प्रधानमन्त्रीजीको एक प्रकारको चाहिँ जो बचकना छ, प्रधानमन्त्रीजीको अपरिपक्वता छ, प्रधानमन्त्रीको सुझबुझविहीनता छ, यसलाई चाहिँ नि उहाँले त्यहाँ अन्त्य गरेर आउनुहुनेछ भन्ने चाहिँ नि मेरो एउटा सुझाव पनि छ र हाम्रो अपेक्षा पनि छ।
2: कंग्रेसको विवाद फेरि किन बल्झियो? यो अब सदस्यता नवीकरणको विषयलाई लिएर तपाईँहरूले चाहिँ जुन किसिमले संस्थापन पक्ष अगाडि बढेको छ, तर पूर्णबहादुर खड्गाजीले त काउन्टर गरिदिनु भयो नि त फेरि।
3: होइन, अब यो काउन्टर गर्ने कुरा होइन, यो सदस्यता सबैका लागि,
2: सदस्यता नवीकरण नगर्ने भन्नुभएको छ क्या उहाँले चाहिँ?
3: होइन, सदस्यता सबैका लागि खुला छ, नगर्ने नि, अब वैयक्तिक कुरा हो, व्यक्तिको नैसर्गिक चाहिँ एउटा स्वतन्त्रता हो, आफ्नो चाहिँ विचार हो, त्यो गर्ने नगर्ने। उहाँ जस्तो सिनियर नेता होइन, 50 वर्ष चाहिँ नेपाली राजनीति गरेको र नेपालका प्रजातान्त्रिक लोकतान्त्रिक आन्दोलनमा गणतान्त्रिक आन्दोलन योगदान पुर्याएको चाहिँ राष्ट्रिय जीवनमा महत्वपूर्ण स्थान बनाएको नेताले किन गर्दै हुनुहुन्छ हामी थाहा छैन। हामी पुरानो अध्यावधिकमा पनि खुला छौँ, हामी चाहिँ नि नयाँ वितरणमा पनि हामी खुला छौँ र हामीले पक्षपात गर्दैनौँ, कति गर्दैनौँ, पार्टीलाई पार्टी जस्तो बनाउँछौँ, पार्टीलाई सरकारी पार्टी बनाउँछौँ, पार्टीमा सबैको चाहिँ स्वामित्व र आफन्तत्व चाहिँ कायम गर्छौ, साझा घरको रूपबाट यो पार्टीलाई अगाडि बढाउँछौ। बीपीले जसरी यो पार्टीको स्थापना गर्नुभयो, बीपीले जुन बाटो हामीलाई देखाउनुभयो, जुन विरासत छोडेर जानुभयो, र त्यसलाई आत्मसात गरेर हामी अगाडि बढ्छौ भनिराखेका छौँ। त्यसो भएको हुनाले यो
2: नवीकरणको विषयमा चाहिँ किन विवाद भइरहेको छ? यसमा तपाईँले नयाँलाई भटाभट दिन खोज्नुभएको, संस्थापनको चाहिँ बाहुल्यता क्रिएट गर्नका निम्ति हो?
3: होइन, बिल्कुल होइन, त्यही लिन चाहनुहुन्छ उहाँहरूको लागि ढोका खुला छ, केही आधारभूत शर्तहरू होइन, नेपाली नागरिक 18 वर्ष भएको, नेपाली कंग्रेसको नीति सिद्धान्तलाई अङ्गीकार।
2: आवाज अलिकति क्लियर आएन महामन्त्रीज्यू, तपाईँको आवाज अलिक क्लियर आएन थोरै, यो नेटवर्क।
3: हजुर हजुर, बोल्दैछु। त्यसो भएको हुनाले हामीले नेपाली कंग्रेसको सिद्धान्त, यसको आदर्श नीति कार्यक्रमलाई स्वीकार गर्ने उमेर पुगेको नेपाली नागरिकलाई हामी नेपाली कंग्रेसको क्रियाशील सदस्य त्यसमा हामी विवेक गर्दैनौँ र पुराना क्रियाशील सदस्यहरू जो हुनुहुन्छ उहाँहरूको पनि अध्यावधि गर्छौँ, अपडेट गर्छौँ, त्यसको चाहिँ डिजिटल अभिलेखीकरण हामी गर्छौँ होइन। पार्टीलाई चाहिँ डिजिटलाइज बनाउने कुरामा चाहिँ सबैले सहयोग गर्नुपर्छ। यसमा पक्षपात गर्दैनौँ, यसमा काका पाका गर्दैनौँ, यसमा गुटबन्दी गर्दैनौँ। पार्टीलाई सबैको साझा भर्गो रूपबाट हामी रूपान्तरित भनेर हामीले भनिसकेपछि यसमा चाहिँ अन्यथा सोच्नु चाहिँ मलाई लाग्छ उपयुक्त हुँदैन। कसैलाई कमजोर पार्न कुनै खास गुट विशेषलाई बल पुर्याउन हामीले यो काम गरिरहेका छैनौँ।
2: होइन, जस्तो अब अहिले अध्यावधिक हुने कार्य अनि त्यसपछि नयाँ नवीकरण गर्ने कार्य कसरी अगाडि बढ़िरहेछ त्यो निरन्तर
3: भइरहेछ। हाम्रो युनिटले काम गरिरहेका छन्। प्राविधिक कुरा हो, कहिले काहीँ चाहिँ सर्भर डाउन हुने, कहिले काहीँ चाहिँ त्यो काम नगर्ने, त्यसले तीव्र गतिमा भएर चाहिँ केही ढिलाइ भएको हो। तर अहिले आएर पछिल्लो समय आएर यसले तीव्र गति पक्रेको छ। यो चाहिँ अगाडि बढ़िरहेको छ र यसलाई हामीले चाहिँ उपयुक्त समयमा सम्पन्न गर्छौं।
2: तर नेपाली कंग्रेसको एउटा पक्षले त सम्पर्क कार्यालय खोलेर आफ्ना समानान्तर गतिविधिहरू पनि त चलाइरहेको छ नि त, अब यो विभाजनकै संघारमा हो कि मिल्ने बाटा पाटा
3: होइन? अब यो सम्पर्क कार्यालय खोल्ने परम्परा सनातन जस्तो भइसकेको छ। यो पहिलेदेखि नै पार्टीका नेताहरूले आफ्नो सजिलो सम्पर्क कार्यालय खोल्ने, त्यहाँ साथीहरूसँग भेटघाट गर्ने, पार्टीका समस्याहरूको बारेमा छलफल गर्ने र अगाडि बढ्ने यो परम्परा जस्तो भइसकेको छ। यो चाहिँ स्वस्थ रूपमा नै चलेको। अब यसलाई चाहिँ नि अहिले साथीहरूले खोल्नु भएको सम्पर्क कार्यालय चाहिँ अनुचित हो, यो चाहिँ होइन भन्ने पक्षमा हामी छैनौँ। तर यसलाई चाहिँ छलफललाई कुन विषयमा केन्द्रित गर्नुहुन्छ, पार्टीमा विकास छ, पार्टी विभाजन हुन्छ भन्ने कुरालाई नि बल पुर्याउनका लागि चाहिँ नि उहाँहरूले गति गर्नुहुन्छ भने त्यो चाहिँ वाञ्छनीय हुँदैन, त्यो सही हुँदैन। तर पार्टीलाई कसरी चाहिने एकताबद्ध रूपबाट अगाडि बढाउने, पन्ध्रौं महाधिवेशनलाई कसरी चाहिने व्यवस्थित गर्ने, कसरी सबै साथीहरू सहभागी हुने वातावरण निर्माण गर्ने भन्ने छलफल गरेर अगाडि बढ्नुहुन्छ भने यो उपयुक्त छ। त्यसैले कार्यालय खोल्ने कुराले पार्टी विभाजनलाई बल पुर्याउँछ भन्ने मलाई लाग्दैन।
2: तर अब पार्टीलाई एक डिक्का बनाएर लैजान सक्ने तपाईँका केही त्यस्ता शर्तहरू केही सुझावहरू केही छन्?
3: होइन, अब यस्तो हो, यो चाहिँ डेमोक्रेटिक पार्टी हो, प्रजातान्त्रिक पार्टी हो। प्रजातान्त्रिक पार्टीमा चाहिँ हाम्रा काम कारवाही गतिविधि विधान सम्मत प्रक्रिया सम्मत हुनुपर्छ। पार्टीका निर्णय प्रक्रियाहरू पारदर्शी हुनु, खास केही नेताहरूको निजी या घरेलु मामला त होइन नि, त्यो त आफ्नो लाख सदस्यहरूको आधार चाहिँ नि सरकारको हो, साझा मामला हो। त्यसो भएको हुनाले हामीले काम गर्दा पनि हामीलाई कामहरू चाहिँ नि निर्णय प्रक्रियाहरू, मूल्याङ्कन प्रणाली, न्याय पद्धति, हाम्रो चाहिँ हरेक कामहरू चाहिँ हाम्रो विधान सम्मत र विधि सम्मत प्रक्रिया सम्मत पर्छ। यसैका लागि हामीले चाहिँ प्रश्न उठाएका हौ। मामलामा हामी चाहिँ नि स्पष्ट छौँ, हामी प्रतिबद्ध छौँ, हामीले गरेका संकल्पहरूलाई हामीले चाहिँ नि बिर्सेका छैनौँ र उहाँहरूले चाहिँ खुला दिलले चाहिँ यो पार्टीमा यो चाहिँ संस्थामा उहाँहरूले चाहिँ आफ्नो कुराहरू राख्न सक्नुहुन्छ, आफ्नो भनाइहरू राख्न सक्नुहुन्छ होइन। निर्वाचन समिति बनेको छ, त्यसलाई विस्तार गर्ने सन्दर्भमा होस्, अनुशासन समितिका सन्दर्भमा होस् होइन, क्रियाशील व्यवस्थापन समितिका सन्दर्भमा होस् अथवा क्रियाशील छानबिन नै गर्नु पर्यो, उहाँहरूलाई चित्तै बुझेन होइन, यहाँ त हामी कसरी छानबिन गर्छौँ, हामी आफै हेर्छौँ अथवा हामी अध्यावधि चाहिँ आफै हेर्छौँ कसरी भइरहेको छ भन्ने कुरा। र केन्द्रीय समितिमै ठुलो संख्यामा उहाँहरू आइसक्नु भएको छ, अझै पनि कतिपय ठाउँहरूमा उहाँहरूलाई समेट्ने कुरामा चाहिँ नि पार्टीको खुला छ, नेतृत्व चाहिँ यस विषयमा उदार छ। त्यसैले हामी सबै चाहिँ एक भएर चाहिँ यसमा लागौँ भन्ने आग्रह हो। यो पन्ध्रौं महाधिवेशनलाई सबैको चाहिँ नि एउटा साझा चाहिँ महाधिवेशनको रूपबाट एउटा उत्सव अथवा ऐतिहासिक महोत्सवको रूपमा चाहिँ सम्पन्न गराउँ। यसमा लागेका विषयहरू, मन लागेका चाहिँ अनेक चाहिँ प्रसङ्गहरूलाई उठाएर, प्रश्नहरूलाई उठाएर, विषयहरूलाई उठाएर त्यसमा समाधान दिन हामी तयार
2: छौँ। हस्, महामन्त्रीज्यू, यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद, नमस्कार।
4: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
5: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
6: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
5: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
6: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
1: शैक्षिक सत्र 2082 को एसई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
8: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरीद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
1: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 9845556656, 9828049215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 9812252553, 9812252553।
4: रेडियो बिहानी 97.6 MHz।
2: यतिखेर हाम्रो बेसमा संविधान बेट कृष्णबाल प्रधान हुनुहुन्छ। प्रधानजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
9: धन्यवाद।
2: के छ अहिलेको अवस्था? न्यायालय सुदृढ हुँदै गइरहेको छ, न्यायालयमा चाहिँ राम्रै तरिकाले चाहिँ काम कारवाहीहरू अगाडि बढ़िरहेका छन् कि स्याडो वार कायमै छ?
9: अहिले जुन अब यो नयाँ अवस्था सृजना भएको जुन यहाँहरूले थाहा पाइरहनु भएको छ न्यायपालिकाको बारेमा, अहिले संवैधानिक परिषदबाट जुन नयाँ प्रधान न्यायाधीशको सिफारिस भएर जुन परिगत रूपमा उहाँले काम शुरू गर्नु भएको छ, र अहिले जति पनि हामीले अहिले जानकारीमा आएको अनुसार चाहिँ हिजो मात्रै प्रधान न्यायाधीशबाट सम्पूर्ण उच्च अदालत जिल्ला अदालतलाई अहिले करिब करिब 15-20 विषयहरूमा निर्देशन जारी गरेको देखिन्छ। यसबाट के देखिन्छ भन्दा, जसरी अहिले सरकारले नागरिकहरूलाई केही नयाँपन दिएको जुन आवास दिइरहेको छ, त्यसै गरी गरी न्यायपालिकाले पनि अहिले नयाँ प्रधान न्यायाधीशले नयाँ कामको आवास दिने प्रयासमा उहाँले अहिले विशेष गरिकन मुद्दाको व्यवस्थापन गर्ने, मुद्दाको हियरिङ गर्ने, मुद्दाको छिनोफान गरेर त्यसलाई कार्यान्वयन गर्ने विषयमा अलिक तत्कालको देखाएको हामीले पाइरहेका छौँ।
2: होइन, यहाँ त कानूनको जानकार हुनुहुन्छ लामो समयदेखि, होइन, नेपालको कानूनका विषयमा यहाँले जानकारी राखिराख्नु भएको छ, तर न्यायालयमा लामो समयदेखि मुद्दाहरू थन्किने, होइन, मुद्दाहरू चाहिँ समयमा फर्सुट नहुने, ढिलो न्याय दिनुपर्ने, न्याय नदिनु सरह भनिन्छ, दूरदराजबाट आएका नागरिकहरूले न्याय नपाउने एउटा जुन परिस्थिति बनिया छ अहिलेसम्म, यो परिस्थितिको अब अन्त्य हुँदै जान्छ, त्यो किसिमको छनक देखिया छ?
9: सबभन्दा पहिलो कुरो त हिजोसम्म के थियो भन्दा, प्रधान न्यायाधीशहरूको नेतृत्वमा केही प्रश्न उठिरहेको थियो जुन गोला प्रथाले गर्दाखेरि प्रधान न्यायाधीश र मुख्य न्यायाधीश र जिल्लाका प्रमुख न्यायाधीशहरूको नेतृत्वमा अलिकति जिम्मेवार भएन कि भन्ने विषयमा केही छलफल हुँदै आएको थियो। तर आज चाहिँ जुन नयाँ प्रधान न्यायाधीश आउनु भएको छ, उहाँले सबै सर्वोच्च अदालतका न्यायाधीशहरूको समन्वय गरेर केही काम गर्ने अगाडि बढ़िरहेको हामीले पाइरहेका छौँ, जसले गर्दा चाहिँ हिजोको जुन गुनासाहरू थियो, मुद्दाको पाला आउन ढिला हुने, फैसला गर्नलाई पनि ढिला गर्ने र फैसला कारण गर्न पनि धेरै प्रश्नहरू सृजना गरेको अवस्थालाई के न्यूनीकरण गर्छ भन्ने विषयमा हामी विश्वस्त छौँ। त्यसै गरिकन अहिले यो गोला पत्र हटाउनलाई चाहिँ नेपाल बारले पनि केही आवाज उठिरहेको छ, तर गोला पत्र राखेर झिक्ने भन्दा पनि नागरिकहरूको मुद्दालाई कसरी समयमा निरूपण गर्ने र सही निरूपण गर्ने भन्ने विषयमा यदि अदालतको प्रमुख या चाहे प्रधान न्यायाधीश होस्, चाहे मुख्य न्यायाधीश होस्, चाहे जिल्लाको एक नम्बरको न्यायाधीश होस्, उहाँहरूलाई जिम्मेवारी दिने र विश्वास गर्ने परम्परा बनाउने हो भने, तपाईँहरूले भनेको जस्तै अहिले धेरै मुद्दाहरू अहिले जुन न्याय नपाएर अल्झिरहेको अवस्था छ त्यसलाई जवाफदेही बनाउने र जिम्मेवारी बनाउन सक्यो भने चाहिँ भोलिका दिनहरूमा अहिले जुन सरकारी निकायमा देखिएको जुन छनक छ अहिले सबैको न्यायमा पहुँच हुन्छ र समयमा न्याय प्राप्त हुन्छ भन्ने विश्वास दिलाउन चाहिँ अवस्था आउने जस्तो मलाई लाग्छ।
2: होइन, बार र न्यायालय बीचको सम्बन्ध अहिले कस्तो छ? बार त रिसाएको छ नि त, होइन, आन्दोलित छ नि त बार, होइन?
9: अहिले जुन हिजोको अवस्थामा जुन प्रधान न्यायाधीशको सिफारिसको विषय लिएर बारले केही प्रश्न उठाएको थियो त्यो आफ्नो ठाउँमा उहाँहरूको परम्परा तोड्यो भन्ने विषयमा त्यो जाँच पनि होला, तर प्रधान न्यायाधीश त आइदिइ सक्नुभयो, चाहे त्यो सिनेटीको आधार आओस् चाहे क्षमताको आधारमा आओस्, संवैधानिक परिषदले सिफारिस गरिसक्यो र नयाँ प्रधान कायम गरिसकेपछि यसमा विवाद गर्नुभन्दा पनि अब आगामी दिनमा प्रधान न्यायाधीश न्यायाधीश र बारको बीचमा कसरी समन्वय गर्ने भन्ने विषयमा छलफल गरेर अगाडि बढ्नु नै बुद्धिमत्ता होला। किनकि हामीले द्वन्द्व मात्र सिर्जना गरेर समाधान हुँदैन, द्वन्द्व भन्दा पनि निकासको बाटो खोज्नुपर्छ। त्यसको लागि बारको नेतृत्व र प्रधान न्यायाधीश स्वयंले पनि बारका नेतृत्वलाई समय समयमा आफ्नो चेम्बरमा बोलाएर छलफल गर्यो भनेदेखि चाहिँ ती विवादका विषयहरूलाई कसरी निरूपण गर्ने भन्ने विषयमा सहजीकरण हुन्छ र भोलिका दिनमा र बार र बीचको द्वन्द्व कम हुन्छ। हिजोका दिनहरूमा त्यो हुन्थ्यो, प्रधान न्यायाधीशले बारको नेतृत्वहरूलाई समय समयमा आफ्नो चेम्बरमा बोलाउने छलफल गर्ने, जसले गर्दा मुद्दाको विषयमा न्यायाधीशको विषयमा र कांग्रेसको विषयमा उठेका विषयहरूमा चाहिँ छलफल हुने चलन थियो, जसले गर्दा सहजीकरण भएको थियो, तर केही विचार वर्ष यता चाहिँ त्यो न्यूनीकरण भएको हुनाले समस्या आएको भन्ने मलाई लाग्छ।
2: अब अहिले यो संविधान संशोधनका कतिपय बहसहरू चलेका छन्, प्रावधानहरू चलेका छन्, होइन, सरकार दुईटै नजिकको छ, अब कुन ढंगले अगाडि बढ्ने, देशमा कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको अवधारणालाई अगाडि सार्ने कि नसार्ने भन्नेमा चाहिँ बालेन शाह नै आफै कन्भिन्स भएर अब कार्यकारीमा नजाने होइन त्यसले चाहिँ भोलि देशलाई नै अप्ठ्यारो पार्छ भन्ने खालका पनि बहसमा आउनुभयो भन्ने खालको विषय सँगसँगै जोडिएर आएको छ। संविधान संशोधन अहिलेको अवस्थामा कतिको सहज असहज जटिल के छ?
9: अहिले नेपाल कानून समाजले पनि र यो कन्स्टिट्युसन वाच ग्रुपले पनि अहिले संविधानका विषयमा छलफलहरू अगाडि बढ़िरहेका छौं। यो क्रममा हामीले तीन चारवटा प्रोग्राम गरेछौं, अरू प्रोग्राम निरन्तर अगाडि बढ़िरहेको छ। जस अन्तर्गत यहाँले भन्नुभयो जस्तै गरिकन अहिले संविधान संशोधन गर्ने यो उचित समय हो, किनकि 10 वर्ष यसले व्यतीत गरिसकेको छ र नेपाल सरकारले पनि संविधानका विषय कस्तो छलफल, संविधानका संशोधन विषयहरू कस्तो हुनुपर्छ भन्ने विषयमा समिति गठन गरेर काम अगाडि बढ़िरहेको छ। यही क्रममा यहाँले पनि जुन उठाउनु भएको छ, हिजो जेएनजी ग्रुपले प्रत्यक्ष राष्ट्रपति वा प्रधानमन्त्रीको विषयमा धेरै प्रश्न उठाउनु भएको थियो र धेरै अपेक्षा राख्नु भएको थियो, तर हामी कहाँ दुई चार घटनाहरूले गर्दाखेरि अहिलेका आवाजहरू चाहिँ अलिकति फरक भएको हामीले पाएका छौं। हिजो केपी ओलीजी प्रधानमन्त्री हुँदाखेरि द्वितीयको सरकार प्रमुख हुँदाखेरि पनि लोकतान्त्रिक भन्दा पनि अलि फरक ढालले देखिएको र अहिलेको अब द्वितीयको प्रधानमन्त्री पनि अलिकति डेमोक्रेटिक भन्दा पनि अटोक्रेटिक गएको हो कि भन्ने आवाजले गर्दाखेरि चाहिँ यदि हामीले प्रदेश राष्ट्रपति प्रधानमन्त्री गर्यो भने त्यो व्यक्तिलाई हामीले डेमोक्रेटिकमा काम गराउन सकिन्छ कि सकिँदैन भन्ने प्रश्न उठेको छ र यो विषयमा दलले पनि र नागरिकहरूले पनि कुरा उठाइरहेको छ। त्यसै गरी संसदको पनि अहिले प्रश्न उठिरहेको छ। हिजो पनि माननीय सांसदजीहरूले खालि दलीय आधारमा दलीय पोजिसनको आधारमा कानून निर्माण गर्न धेरै ढिलाइ गरेको थियो भने आज पनि फेरि यो दुई तिहाईको एकातर्फ र अर्को समय एकातिर जुन हिसाबमा हामी हेरिरहेछौँ, अहिले करिब 1.5 महिना हामी हेरिरहेछौँ, यो चाहिँ अब चाहे त्यो कानून विधेयक पास गर्नेमा होस् चाहे नियमावली पास गर्ने प्रक्रियामा होस् यसमा सर्वसम्मति भन्दा पनि अलिकति दुई तिहाई र बाँकी समूहको बीचको चाहिँ अलि द्वन्द्वको रूपमा जुन ऐन अथवा विधेयकहरू पास गर्ने प्रमुख अगाडि बढेको छ, यसले गर्दा चाहिँ कार्यान्वयन गर्न पनि फेरि समस्या आउँछ भन्ने विषयमा प्रश्न उठेको छ।
2: होइन, अब तपाईँ एउटा सचेत नागरिक हो, होइन, कानूनको जानकार पनि हो, देशको सबै विषयमा यहाँले चासो पनि राख्नुहुन्छ। अब अहिले बालवाला प्रधानमन्त्री बालेन शाहको एउटा विषय निकै चर्चामा आइरहेको छ, तपाईँले पनि सुन्नु भएको छ, अब नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको छ। मलाई लाग्छ अहिलेसम्म कुनै पनि शासकले चाहिँ यो हिम्मत गरेका थिएनन्, यो आँट गरेका थिएनन्। यो कसरी आयो? यदि चाहिँ देशको कार्यकारीले चाहिँ यस्ता अभिव्यक्तिहरू दिँदै गर्दाखेरि चाहिँ हामी कुन अवस्थामा पुग्न सक्छौं?
9: सायद मलाई लाग्छ प्रधानमन्त्रीज्यूले अध्ययन नगरिकन त्यसै बोल्नु भएको मलाई लाग्दैन, किनकि नेपालको अहिले जुन हिसाबमा दुईतिहाईको सरकारको प्रमुखले बोल्दाखेरि विचार गरेर बोल्नु भएको जस्तो मलाई लाग्छ, त जुन विषयमा अहिले विवाद आइरहेको छ त्यसरी विवाद गर्नुपर्ने जस्तो पनि मलाई लाग्दैन। किनकि मैले उहाँको जुन लाइभ सुन्दाखेरि चाहिँ हामी कहाँ जुन विवादको समय यो सीमाको विषयमा विवादहरू छ, कतिपय ठाउँमा इन्डियाले त्यसलाई अलिकति अगाडि आएको होला, कतिपय ठाउँमा नेपालले पनि अगाडि गएको होला, यो विषयलाई हामी टेबल ड्र गरेर छलफल गरौँ भनीसँग बोल्नुभयो जस्तो मलाई लाग्छ। तर उहाँले कुन नियतले बोल्नुभयो भन्ने कुरा त भनेर थाहा होला, तर यो कुरालाई प्रश्न पार्ने काम चाहिँ प्रधानमन्त्रीले गर्नु पर्यो अथवा प्रधानमन्त्री कार्यालयले गर्नु पर्यो या परराष्ट्र मन्त्रालयले गर्नु पर्यो या सरकारको प्रतिनिधिले गर्नुपर्छ कि प्रधानमन्त्रीज्यूको मनसा यो हो, यो हिसाबले हामी अगाडि बढ्दैछौ र हामीले जुन प्रधानमन्त्रीले बोल्नुभएको विषयलाई चाहिँ तथागत रूपमा जुन अहिले सांसदजीहरूले उठाउनु भएको छ, दलका नेताहरूले उठाउनु भएको छ, उहाँले बोलेका कुराहरू चाहिँ आधिकारिक रूपमा अगाडि आउनुपर्छ भन्ने भावनाले
2: आक्रमणकारीका रूपमा इंगित गर्न खोजेको
9: होइन। प्रधानमन्त्री स्वयंले के भन्नुभएको भन्दा म प्रधानमन्त्री भइसकेपछि मलाई जानकारी भएको अनुसार हामीले पनि केही जमिनहरू चाहिँ अगाडि मिचेका छौँ, उहाँहरूले पनि मिच्नु भएको छ, यसलाई द्वितीय पछि बसेर टेबल गर्नुपर्छ भन्ने विषय हो भने चाहिँ यसलाई सकारात्मक लिनुपर्छ। तर अध्ययन नगरेको बोले जस्तो मलाई लाग्दैन, उहाँले अध्ययन गरेर नियतवश जानी जानी बोलेको भन्ने मैले बुझेको छु। त्यसैले यो विषयमा चाहिँ सम्पूर्ण नागरिकलाई प्रश्न पार्नु चाहिँ अहिलेको सरकार र प्रधानमन्त्रीको दायित्व हो भन्ने मलाई लाग्छ।
2: होइन, आफ्नै देश चाहिँ अतिक्रमणकारी हो भन्ने ढंगले चाहिँ संसदमा प्रस्तुत हुने कुरा त भोलि दसी तथ्य प्रमाण बन्छ अन्तर्राष्ट्रिय जगतमा त
9: होइन। हजुरको भने चाहिँ नेपालले अतिक्रमण गर्यो भन्ने भाषा त अब त्यस्तो मलाई लाग्दैन। त्यस कारणले सीमामा विवाद हुन्छ, सीमा किनकि हाम्रो नदीको हिसाबले बाटोको हिसाबले केही छलफल भइरहेको हुन्छ, तपाईँले जुन सीमाको पोलहरू विषय पनि तलमाथि भइरहेको छ, हामीले हिजो पनि सुनेका थियौँ कतिपय पोलहरू उता सारियो कतिपय उसलाई यता सारियो, जुन हिसाबमा आवाज उठेको छ सही रूपमा कुन चाहिँ पोइन्ट तथ्य हो भन्ने कुरा चाहिँ अहिले आधारित रूपमा चाहिँ छलफल गर्नुपर्छ भन्ने विषयमा बोल्नु भएको होला। त्यो विषयमा चाहिँ यो एउटा टास्क फोर्स गठन गरेर सीमा चाहिँ हाम्रो जति पनि सीमाहरू छ त्यो सीमामा सुरुको नेपाल बन्दाखेरिको सीमाको सीमाङ्कन र आजको सीमाको सीमाङ्कनको फरक के छ भन्ने विषयमा चाहिँ अध्ययन गरेर रिपोर्ट अगाडि सार्निङ गर्यो भने यो विषयमा बढी प्रश्न हुन्छ। जुन प्रधानमन्त्रीले यो विषय उठाउनु भएको छ, यो विषय उठेको कारणले समाधान गर्न पनि सजिलो हुन्छ भन्ने मलाई लाग्छ।
2: हस्, यहाँको महत्वपूर्ण समयको लागि यहाँलाई धेरै धेरै धन्यवाद। नमस्कार, कृष्णमान प्रधानजी।
9: हस्, धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो कानूनका जानकार संविधान वैद कृष्णमान प्रधान। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेमबम बिदा चाहन्छु, नमस्कार।

0: निकलिकन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चपलाइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 9741031429।
5: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिङ्गिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
5: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
5: 9860248443।
6: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
7: धादिङको सिद्धलेख गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो, फापर, जुनेलु, कागुनो, लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ। सिद्धलेख गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843-0597-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
5: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बिरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा

0: रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764, 9841867764।
1: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
1: होइन, के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
4: मैले गहना लिएर आएको
5: थिएँ, त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकि छैन, अनि कहाँबाट लिएर आउने गहना?
4: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
5: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी छैयो।
6: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुन चाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
4: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली, सम्पर्क मोबाइल नम्बर 9841867953।
6: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
7: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
8: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
7: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
8: जनरल मेडिसिन सेवा,
7: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
8: बाल रोग सम्बन्धी सेवा,
7: स्त्री रोग सम्बन्धी सेवा,
8: मुटुको इको र भिडियो एक्सरे सेवा,
7: ल्याब टेस्ट,
8: भिटामिन डी,
7: भिटामिन B12,
8: आइरन प्रोफाइल
7: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण,
8: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
7: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
8: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
8: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
9: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: है मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिल्लर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404911।

0: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
1: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
0: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के। घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के। यो जानलाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
1: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
0: ए हो र नानी, त्यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
1: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
0: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
1: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चर गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
3: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
1: पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
0: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
1: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
4: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: hello.
1: Let's go. 6.9 inch ko standard display, AI powered camera, 2 barsha ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule tapai ko man jitcha barambar.
2: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान. हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घड़ीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ. त्यति मात्र नभए ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ. निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ. ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ. हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ. गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार. श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा. प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ. फोन नम्बर 98510 63 802, 98510 63 802.
3: राष्ट्रको लागि बक्सिङ,
4: स्वास्थ्यको लागि बक्सिङ,
3: आत्मरक्षाको लागि बक्सिङ. जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ.
4: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै.
3: समय बिहान र बेलुका.
4: थप जानकारीका लागि रेगन श्रेष्ठ. सम्पर्क नम्बर 98415064 99, 98415064 99.
3: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त.
5: रेडियो बिहानी 97.6 मेगाहर्ज.

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: गर्मी मौसममा आगोको सानो झिल्कोले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भुरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौ। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौ। पेट्रोल डिजेल खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारी पूर्वक प्रयोग गरौं। चुरोट बेडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बने जस्तै बने छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
2: 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
2: तपाईको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चमकिलो आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843062616 र 9810323354।
2: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
3: दादा दादा म त आज स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
8: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
7: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
7: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
8: 9861705544।
9: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
10: छैन सर, के सोचिरहनु भएको छ?
9: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
10: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
11: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9908887878।
12: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन् आफ्नो भने सबै पुरानो डिजाइनको छ
6: होइन के भयो किन एक्लै गनगन गरिरहे
5: के हुनु नि साथीको बिहेमा जानु छ मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त
6: भइहाल्छ नि तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है
5: मंगल सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
5: प्रोप्राइटर मंगल रसाइली सम्पर्क मोबाइल नम्बर 9841715542 9061026611 र 010520542

0: यताजाउँ आफै उताजाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस
2: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
0: 98-511-87-882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
3: शैक्षिक सत्र 2082 यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट
4: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन विश्वजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ
3: साथै आकर्षक डिजाइनका पार्टी सुज स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला प्रोप्राइटर दिनेश शाह सम्पर्क नम्बर 98-45-55-66-56 98-28-049-215 ए पक्नुहोस् त अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सिपी कलेज जाने बाटोमा खुलेको छ प्रोप्राइटर विनय शाह सम्पर्क नम्बर 98-12-20-25-53 98-12-20-25-53
0: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको

0: थादिङ बेसी सुकमटोल मुक्तिनाथ बैंक को अगाडी रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिङ्गिदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
1: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
0: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
1: 9860248543।
0: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ बैंकको ठिक अगाडि।
2: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
3: हैरानै बनायो भने एउटा सकी अर्को काम आई लागिहाल्ने, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला।
0: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
3: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
1: है मेज्यू। म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215-215 फोन गरेर जानुहोस् है।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
5: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
5: जनरल मेडिसिन सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
5: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
5: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
5: भिटामिन डी,
4: भिटामिन B12,
5: आइरन प्रोफाइल
4: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण
5: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
5: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
5: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। सिद्धलेक गाउँपालिका धादिङको सूचना: गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषक सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेख गाउँपालिका कृषि विकास शाखा धादिङ।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
8: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिन एमाले चोकबाट छ घर तल
9: काठमाडौँ जाने बाटोपट्टि।
8: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
9: 9861975447।
10: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँका सबैले

0: हाल्नु, लेट्स गो।
1: 6.9 इन्चको शानदार डिस्प्ले, एआई पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 प्रो मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248543।
3: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावर वाला चश्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चश्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062686 र 9810323754।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: बाबा बाबा म टाढो स्कुल जान्न।
2: म पनि स्कुल जान्न मम्मी।
3: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
4: झोला चाहिए मात्रै भनेर हुन्छ र।

0: सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63-802 98510-63-802। राष्ट्रको लागि बक्सिङ,
1: स्वास्थ्यको लागि बक्सिङ,
0: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
1: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
0: समय बिहान र बेलुका।
1: थप जानकारीका लागि रेगन श्रेष्ठ। सम्पर्क नम्बर 98-41-65-64-99 98-41-65-64-99।
0: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
4: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
3: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
4: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
3: मंगल सुनचाँदि पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार धादिङ।
4: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साठ फेर पनि गरिन्छ।
3: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 98-41-71-25-42, 98-61-02-66-11 र 010-520-542।
2: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भुरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल, डिजेल, खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारीपूर्वक प्रयोग गरौं। चुरोट, बेडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान, पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय

0: सुनको औठी पाइन्छ नि।
1: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले। रोमन मोबाइल पसल धादिङ देशीमा।
0: रोमन मोबाइल घड़ी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइल का सम्पूर्ण पार्ट पुर्जा, घड़ी, रेडियो, टीवी, डिश होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
0: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-19।
2: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
3: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
3: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोप्राइटर गिरबहादुर श्रेष्ठको लागि 9843-0097-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
3: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
4: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ।

0: धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोफाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111 9849241111।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बने जस्तै बन्या छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त।
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीडीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
4: धादिङ बेसी सुगम टोल, सम्पर्करी
3: 9851187882, गोल्छी बजारको लागि 0104031316 र 9200 बजारको लागि 9851209090। ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चन्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
0: आदरणीय सिद्धलेक वासी कृषक महानुभावहरू, के तपाईँलाई थाहा छ हाम्रा रैथाने कोदो र फापरमा विश्वका महँगा खाद्य वस्तुहरूमा भन्दा बढी पोषक तत्व हुन्छ। त्यसैले आयातित बिउको मोह त्यागौं, रैथाने बिउ जोगाऊ। आजै आफ्नो ओडाको कृषि प्राविधिकसँग सम्पर्क गरी रैथाने खेती शुरू गरौं। सिद्धलेक गाउँपालिकाको अभियान, कृषिमा आत्मनिर्भरता, स्वास्थ्यमा सुधार। सिद्धलेक गाउँपालिका धादिङद्वारा जनहितमा जारी सन्देश।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
5: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
6: भिटामिन डी,
5: भिटामिन बी12,
6: आइरन प्रोफाइल
5: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
6: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
11: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
3: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिङ, एमाले चोकबाट 6 घर तल,
11: काठमाडौँ जाने बाटोपट्टि।
3: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861707045।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। शैक्षिक सत्र 2082 यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
2: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका 3 विश्वजरमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
1: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 98-45-55-66-56, 98-28-049-215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर

0: साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
1: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका तीन मिलनटोल धादिङ।
0: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
1: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
2: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
3: के तपाई नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98510 63802, 98510 63802।
4: नमस्कार स्वयंसेविका दिदी।
5: नमस्कार नमस्कार।
4: दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
4: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: घर त बल्ल बल्ल बनाइदिए, अब ग्रिल, यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
9: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम, स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
8: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
9: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 0 97 4 33 र 010 590 093 सम्पर्क गर्नुहोला नि।
10: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98 43 0 97 4 33।
1: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
11: छैन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
11: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
0: सुसमर्पण।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।

0: hello.
1: Let's go. 6.9 inch ko standard display, AI powered camera, 2 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule tapai ko man jitcha barambar.
2: Shahid Memorial Hospital Dhading Besi ma aba harek din visheshagya sewa.
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा सुरु भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बालरोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी 12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: बाबा।

0: तपाईँ म टाढो स्कुल जान्न
1: म पनि स्कुल जान्न मम्मी
2: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
3: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
2: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि
4: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस लेडिज झोला
5: बाइक कभर रेनकोट विभिन्न ब्रांड का छाता
4: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिन एमाले चोकबाट छ घर तल
5: काठमाडौँ जाने बाटोपट्टि
4: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
5: 9861705544
6: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
7: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
5: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ
7: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
5: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
4: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9851097838 र 9802340723
5: भाइको बिहे पनि आइसक्यो भान्जोको पनि पास्ने छ घर गहना बनाउने जिम्मा पनि माफलाई दिएको छ होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला
7: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि
5: हजुर हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना रानीहार मंगलसूत्र तिलहरी नौगेडी सिक्री मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ
7: स्टुडियो हरि आर्ट सुनचादी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार चोक धादिङ प्रोपाइटर हरि कुमार श्रेष्ठ सम्पर्क नम्बर 010-520-314 र 9860-5721-66
8: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070, 9851878282, गोल्छे बजारको लागि 0104031 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
2: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
0: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323754।
0: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
2: ओहो, हैन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
2: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
7: होइन, के भन्नु भएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
6: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
8: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
9: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
10: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
11: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
12: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
13: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
16: होइन सर, के सोचिरहनु भएको छ?
15: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
16: ल सर, हाम्रै दार्जिलिङ बेची बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
17: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
15: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9808887878।
0: धादिङको सिद्धलेख गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो, फापर, जुनेलु, कागुनो, लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ। सिद्धलेख गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश।
18: राष्ट्रको लागि बक्सिङ,
19: स्वास्थ्यको लागि बक्सिङ,
18: आत्मरक्षाको लागि बक्सिङ, जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
19: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटार तर्फ, ओम शान्ति भवन नजिकै।
18: समय बिहान र बेलुका।
19: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841564499, 9841564499।
18: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त?
20: रेडियो बिहानी 97.6 मेगाहर्ज।

खा संग तो धु तो धु।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज 97.6 मेगाहर्ज
2: मुहला घुमाइ पर हुन्छ बुझा सानो बुझ्यो है अहिले त दोहोरो हर्ला

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुर टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिन एमाले चोकबाट 6 घर तल
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454,
10: 9861975447।
11: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम, स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
11: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-0393 सम्पर्क गर्नुहोला नि।
9: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
12: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
2: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
6: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
5: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
6: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
5: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98140055754, 98140055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
6: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98141667764, 98141667764।
7: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तो बनाए छ त।
7: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
7: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, पेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
5: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
7: 98511-87882, गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 98512-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
8: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
1: कहाँ हुनु नि?

0: सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
1: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल, धादिङ।
0: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
1: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
2: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: होइन आज भोलि मलाई यस्तो के भयो होला, घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ, के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको, अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि, प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंक्चर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो

0: अस्पताल कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
1: ए
0: अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
1: ल सुन्नुहोस् दिदी,
0: त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हात जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
1: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645
0: र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: यताजाउ आफै उताजाउ आफै हैरानै भए भने हत्तेरी
1: खर्च अनुसारको घर त बन्या जस्तै बन्या छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्द्रेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गोल्सी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
2: मैले गहना लिएर थिएँ
3: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन अनि कहाँबाट लिएर आने गहना
2: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट
3: अनि अघि नै भन्नु पर्दैन त कम बाढी छैयो हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
2: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53
3: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
5: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
5: जनरल मेडिसिन सेवा
4: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
5: बालरोग सम्बन्धी सेवा
4: स्त्री रोग सम्बन्धी सेवा
5: मुटुको इको र भिडियो एक्सरे सेवा
4: ल्याब टेस्ट
5: भिटामिन डी
4: भिटामिन बी 12
5: आइरन प्रोफाइल
4: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
5: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
4: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा
5: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
4: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563
5: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ
6: बाबा बाबा म त आज स्कुल जान्न
7: म पनि स्कुल जान्न मम्मी
8: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
9: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
8: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
10: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
0: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट
5: छ घर तल काठमाडौँ जाने बाटोपट्टि। प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
10: 9861705454।
11: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या
0: है मिज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: सिद्धलेको गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषकको सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेख गाउँपालिका कृषि विकास शाखा धादिङ।

0: 6.9 inch को शानदार display, AI powered camera, Vivo को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: छोरा छोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
2: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
1: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
1: 9860248543।
2: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
3: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323354।
3: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
4: बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
1: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
1: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454।
8: 9861705454।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनएमई बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्न न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11, 98-49-24-31-11।
3: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एकछत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
4: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
3: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
4: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंक्चर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
3: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
4: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
3: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
4: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
5: स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हात जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरेको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने

0: गैस्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
1: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
2: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकको अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 01052470, 98511788, गोल्सी बजारको लागि 01041316 र 920 बजारको लागि 98512049090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: शैक्षिक सत्र 2082 एसई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
7: एसई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
6: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 98455656, 98280249215। ए पक्नुस् त अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बिचबजार चोकबाट सिपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 9812225553, 9812225553।
8: घर त बल्ल बल्ल बनाइभ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
9: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
8: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
9: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 सम्पर्क गर्नुहोला नि।
8: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843004337।
10: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन B12,
3: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
3: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
4: हेलो
5: बहिनी, सन्चै छौ?
4: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
5: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
4: अनि हुलाकमा पो जानु?
5: हो नि, हुलाकमा जाऊ न।
4: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
5: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
4: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
5: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
4: ए, सहरमा मात्र होला नि?
5: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
4: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
8: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस
9: नीलकण्ठ नगरपालिका तीन मिलनटोल धादिङ।
2: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
9: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सतीदेवी साउन्ड सिस्टम सर्भिस।
0: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।

0: 6.9 को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ। कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका, भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा।
2: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: छैन सर, के सोचिरहनु भएको छ?
2: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्न पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9808878778।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

नमस्ते नमस्ते हो तपाईँको नयाँ नेपालको नयाँ रेडियो रेडियो बिहानी 97.6 मेगाहर्जको ध्वनि तरङ्गबाट म हुई तपाईँहरूको सुख दुःखको साथी औ काली ओराली अनि भन्ज्याङ चौतारीको कार्यक्रम सञ्चालिका म सपना कुवा आज पनि तपाईँको रेडियो सेटमा उपस्थित भइसकेकी छु। यो बन्दको ठाउँमा रहेको आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनका लागि भने मलाई साथ र सपोर्ट दिँदै हुनुहुन्छ प्राविधिक मित्र विवेक सुवेदी भने त्यसै गरी भैरवी टावरबाट भने राजेश श्रेष्ठ हुनुहुन्छ कार्यक्रम हाम्रै भाका हाम्रै ढुरुकी लिएर सदाको बसाइमा झैं आज पनि म मंगलबारको बसाइमा तपाईँको माझमा तपाईँले रोजेको नि तपाईँले खोजेको 10 उत्कृष्ट लोकभाका लिएर तपाईँको माझमा आइसकेकी छु। जसको लागि फेरि तपाईँले फोन गर्नुपर्ने हुन्छ 0105202067 तपाईँ भने 0105202067 फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला। म भने कार्यक्रमको दैलो उगार्न चाहन्छु एउटा सुमधुर लोकभाकाबाट।

0: रुमाले माहोलै मिठो भयो हजुर भेट हुनाले निकै नै रमाइलो लोक भाका तपाईँको माझमा राखिसकेपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। श्रोता मित्र आज भने हामी मंगलबारको बसाईमा छौं। आजको बसाईमा भने तपाईँ र मेरो भरा खुसारीलाई साथमा निकै नै रमाइलो 10 उत्कृष्ट भाका तपाईँले रोजेको नि तपाईँले खोजेको पनि तपाईँको माझमा राख्ने नै छु। जसको लागि भने तपाईँले फोन गर्नुपर्ने हुन्छ 0105-2066। तपाईँले फेसबुक पेजबाट पनि लाइभ सुन्न सक्नुहुनेछ जसमा भने फेसबुक पेजमा जानुपर्ने हुन्छ अनि रेडियो बिहानी 97.6 MHz तपाईँले सर्च गरेर हेर्नुभयो भने पक्कै पनि कार्यक्रम सञ्चालित म सपना कुवारको साथमा लाइभ पनि सुन्न सक्नुहुनेछ। तपाईँको मनमा केही सल्लाह सुझाव छ भने पनि कार्यक्रममा हस्तिन शर्मा लेख्न पठाउन नभुल्नुहोला भन्दै यतिखेर भने कोही मित्र आइसक्नु भएको छ। दिदी भन्दै हुनुहुन्छ विवेकजीले कहाँदेखिबाट कुवाउँदै हुनुहुन्छ। नमस्ते हजुर।
1: नमस्ते नमस्कार।
0: नमस्ते नमस्ते नमस्कार कृष्णमायाजी सन्चो आएर हुनुहुन्छ।
1: हजुर सन्चै छु।
0: खाजा खानुभयो कि बाँकी छ कृष्णमायाजी?
1: बाँकी नै छ सर्दी खानुभयो त नि।
0: पक्कै पनि आजको पनि खाजा खान पनि बाँकी छ अनि अलिकति गर्मी पनि बढिराखेको छ। त्यता खानेकोलातिर कस्तो छ?
1: यतातिर पनि गर्मी नै छ भन्नुपर्छ, घाम लागिरहेको छ।
0: पक्कै पनि अलिकति मौसमको हिसाब गर्दा अलिकति हिजो र आज भने निकै नै गर्मी बढिराखेको छ। आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला, अलिकति पानी भने अलिकति धेरै पिउनुहोला भन्न चाहन्छु कृष्णमायाजी। आज भने हामी मंगलबारको बसाईमा छौँ। आजको बसाईमा तपाईँको माझमा 10 उत्कृष्ट भाका लिएर आइसकेकी छु। अब भन्नुहोस् तपाईँलाई कति नम्बरको भाका राखौँ?
1: मलाई 10 नम्बरको राखिदिनु न।
0: पक्कै पनि 10 नम्बरको भाका तपाईँको माझमा राख्ने नै छु। जुन भाका तपाईँले रोजेको नि तपाईँले खोजेको एकदमै मिठो भाका रहेको छ हजुर। भाका मार्फत कोलाई सम्झनुहुन्छ?
1: सम्झिनु पर्दा विशेष हजुरलाई सम्झिन चाहन्छु अनि दार्जिलिङ बस्नुहुन्छ सरलाई सम्झिन चाहन्छु अनि रेडियो बिहानी हो युनिटको लागि सम्झिन चाहन्छु अनि साथीहरू भन्नुपर्दा नमराज भण्डारी, नमराज भण्डारीको आज जन्मदिन छ, उहाँलाई ह्याप्पी बर्थडे, धेरै धेरै शुभकामना भन्न चाहन्छु अनि भाइहरू एस्मिन तामाङ अनि सूर्य लामा अनि लम्जुङतिर हुनुहुन्छ दाजु गणेश साक्य अनि सहरतिर हुनुहुन्छ दाजु शेखर श्रेष्ठ, गोर्खातिर हुनुहुन्छ ध्रुव तामाङ अनि पवित्र कृष्ण परियार अनि मेरो भाइ सुमन लामाको लागि अनि धेरैजना धेरैभन्दा धेरै अरू साथी हुनुहुन्छ। अब उहाँहरू सबैजनालाई मलाई सबैजनाले मलाई कृष्णमाया तामाङ भनेर जो जस्तै चिन्नुहुन्छ उहाँहरू सबैजनालाई मैले बिर्सेको छैन, सम्झिराखेको छु है साथीहरू भन्दै बिदा हुन चाहन्छु। नमस्ते
0: नमस्ते बा बाई भन्दै टाढी सक्नु भएको छ कृष्णमाया तामाङ हुनुहुन्छ छिमेकी मित्र खानीखोला देखिनुहुन्छ। कार्यक्रम आउनु भएको छ अनि 10 नम्बरको भाका मलाई बजाइ दिनुहोस् है भन्दै आफ्नो आफन्तलाई सम्झनाको सन्देश छोड्दै यतिखेर भने टेलिफोनबाट बाहिरिसक्नु भएको छ। अबको पालो भने तपाईँको रहेको छ 0105-2066। तपाईँ भने 0105-2066 फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला। म भने कृष्णमायाजीको रुजाइमा पर्न सफल भएका 10 नम्बरको भाका तपाईँको माझमा राख्दैछु। रेडियो सेट छोडेर टाढा नजानुहोला।

0: सुकाको बिस्कुन्चो रे जुरेलीले हान्देउन भैया गुलेलीले नै किनेर रमाइलो भएको तपाईँको माझमा राखिसकेपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। श्रोता मित्र, भर्खरै मात्र तपाईँले रेडियो सेट अन गर्नु भएको छ भने यो कार्यक्रम हाम्रो भाका हाम्रो ढुडुकी हरेक हप्ताको शनिबार अनि मंगलबारको बसाइमा आउने गर्दछ। आज पनि हामी शनिबारको बसाइमा नभइकन मंगलबारको बसाइमा छौ। आजको बसाइमा भने तपाईँको माझमा 10-20 भाका पनि लिएर आइसकेकी छु भने कतिपय भाका बजिसकेको पनि छ। त्यसैले तपाईँ भने 0-5-2-67 फटाफट टेलिफोन डायल गर्नु पर्ने हुन्छ, जसलाई भने हामीले टेलिफोन नम्बर पनि अन गरिसकेका छौँ। फेसबुक पेजबाट लाइभ हेर्न निशुन्न सक्नुहुनेछ, जसमा भने रेडियो बिहानी 97.6 MHz सर्च गरेर हेर्नु भयो भने पक्कै पनि कार्यक्रम सञ्चालिका म सपना कुवारको साथमा लाइभ पनि सुन्न सक्नुहुनेछ। भन्दै यतिखेर भने कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। कोही मित्र आइसक्नु भएको छ दिदी, भन्दै हुनुहुन्छ विवेकजीले कहाँदेखि फटक आउँदै हुनुहुन्छ। नमस्ते हजुर।
1: हेलो, नमस्ते, नमस्कार हजुर।
0: नमस्ते नमस्ते नमस्कार हजुर। सुजनजी सञ्चार हुनुहुन्छ?
1: अहिलेसम्म त आरामै छु भन है त।
0: पक्कै पनि आरामै छु भन्नुभएको छ, आराम नै हुनु नै ठुलो कुरो हो। अनि खाजा खानुभयो कि बाँकी छ सुजनजी?
1: खाजा मेरो बाँकी नै छ भनौँ है त, तपाईँले कुरिरहेछ।
0: मेरो पनि बाँकी नै छ, आज दुवैजनाको बाँकी छ, केही छैन, फेरि पछि खाउँला प्रोग्राम सिद्ध्याएर है।
1: हुन्छ, अब मैले कुर्ने हो कि तपाईँले कुर्ने हो?
0: ल पक्का ठिकै छ, कुर्नु त तपाईँले पर्ने होला, म भने कार्यक्रम नभ्याउन्जेल त भुल्नै पर्ला होइन?
1: हजुर
0: ठिकै छ सुजनजी। अनि पक्कै पनि आज पनि हामी मंगलबारको बसाइमा छौँ। आजको बसाइमा भने के गर्नुपर्छ भनेर पनि मैले भनिराख्नु पर्दैन। 10 उत्कृष्ट भाका लिएर आइसकेकी छु, अनि 10 नम्बरको भाका पनि गइसकेको छ, बाँकी छ अरू भाका। अनि तपाईँले रोज्न सक्नुहुनेछ कति नम्बरको भाका राखौँ?
1: मलाई 1 नम्बरै राखिदिनु।
0: पक्कै पनि 1 नम्बरकै भाका अगाडि बढ्नुपर्छ, पछि हट्ने त कुरै छैन होइन? निकै नै रमाइलो भाका रहेको छ। 1 नम्बरको भाका तपाईँको माझमा राख्ने नै छु। तपाईँ भने जुन भाका मार्फत कोहीलाई सम्झाउनुहुन्छ?
1: सर्वप्रथम भन्नुपर्दा हजुर त्यही लागि
0: धन्यवाद,
1: थ्याङ्क यू। अनि प्राविधिकको हुनुहुन्छ उहाँको लागि पनि, अनि हाम्रो बिहानी एफएम सुनेर बस्नुहुने सम्पूर्णको लागि, अनि साथीहरू सम्झिनु पर्दाखेरि चाहिँ मेरो प्यारो भन्नु प्यारो साथी हुनुहुन्छ रोजिन तामाङको लागि मिठो माया मिठो सम्झना भन्न चाहन्छु, मनैदेखि सम्झिरहेको छ भन्न चाहन्छु। अनि पूर्व तामाङको लागि, अनि हाम्रो सूर्य लामाको लागि, अनि हाम्रो पुत्राम चेपाङको लागि, अनि हाम्रो गणेश दाय हुनुहुन्छ उहाँको लागि पनि, अनि मन्दिर चौधरीको लागि, अनि सम्झना गुरुङको लागि पनि मिठो माया मिठो सम्झना भन्न चाहन्छु। अनि म भन्दा यौन साथीको लागि, म भन्दा पछि आउनु साथीको लागि, मलाई माया गर्ने किन गर्ने सम्पूर्णको लागि, अनि मलाई सुजन तामाङ भन्ने चिने नचिने सम्पूर्णको लागि भन्दैछु
0: तिमीलाई। भन्दै टाढिसक्नु भएको छ सुजन तामाङ जी हुनुहुन्छ, हेटोडादेखि कार्यक्रममा आइसक्नु भएको छ। मिठो भाका 1 नम्बरको भाका बजाइदिनुहोस् है दिदी, भन्दै टाढिसक्नु भएको छ। 0-5-2-67 फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला। म भने सुजनजीको रुचाइमा पर्न सफल भएका तपाईँको माझमा राख्दैछु। रेडियो सेट छोडेर टाढा

0: आहा मनको कुरा पठाउँछु लेखेर चिठी लेखेर भने निकै नै रमाइलो भाका तपाईँको माझमा राखिसकेकी छु। जुन भाका भने एक नम्बरको भाका रहेको थियो, जुन भाका सुजन दमाजीको रुजाइमा परम सफल भाका तपाईँको माझमा राखिसकेपछि फेरि पनि कोही मित्र आइसक्नु भएको छ दिदी भन्दै हुनुहुन्छ विवेकजीले। कहाँदेखि कटेको आउँदै हुनुहुन्छ? नमस्ते हजुर।
1: हजुर नमस्कार। हजुर
0: नमस्ते। हजुर नमस्ते। कसलाई गरी होला? नमस्ते।
1: म यहाँ जोगी मारा आइतराम चेपा।
0: आइतरामजी जोगी मारातिरको हाल खबर के छ? सन्चार हुनुहुन्छ?
1: त्यस्तै हो, आरामै छ हजुर अनि हजुरहरूलाई?
0: हामीलाई पनि एकदमै ठिक छ। अनि खाजा खानु भोकी बाँकी छ?
1: खाजा बाँकी नै छ है हजुर।
0: पक्कै पनि आज खाजा बाँकी नै छ अनि मेरो पनि बाँकी नै छ। अब के गर्ने होला है आइतरामजी? अब के गर्ने, खाजा प्रोग्राम सिद्ध्याएपछि सँगै बसेर खाने है। पक्कै पनि कार्यक्रममा आउनु भएको छ, धेरै खुसी लाग्छ। नियमित श्रोता हुनुहुन्छ, धेरै माया गर्नुहुन्छ। आज पनि हामी मंगलबारको व्यवसायमा छौँ। आजको व्यवसायमा भने तपाईँको माझमा 10 उत्कृष्ट भाका लिएर आइसकेकी छु। अब भन्नुहोस् तपाईँलाई कति नम्बरको भाका राखौँ? पक्कै पनि 9 नम्बरको भाका निकै नै रमाइलो भाका रहेको छ, जुन भाका मार्फत कुकुरलाई सम्झाउनुहुन्छ। धन्यवाद
1: दादाको लागि अनि अघि पछि आउने साथीको लागि, मलाई आइतराम भने नचिनी नचिनी सम्पूर्ण साथीहरूको लागि भनेर नमस्कार।
0: नमस्ते नमस्ते भन्दै टाढिसक्नु भएको छ आइतराम तामाङ हुनुहुन्छ, जोगी मारादेखि कार्यक्रममा आइसक्नु भएको छ। अनि मिठो भाका 9 नम्बरको भाका चाहिँ बजाइदिनुहोस् दिदी भन्दै टाढिसक्नु भएको छ। तपाईँ भने सुन्नु 10-5-2-6-7 फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला। म भने आइतरामजीको रुचाइमा पर्न सफल भएका 9 नम्बरको भाका तपाईँको माझमा राख्दैछु। रेडियो सेट छोडेर टाढा नजानु होला।

0: वही माया वही मैले दिएको जालेहरू मलाई खोइने केही नै रमाइलो भएका हाम्रो आज रामजीको रुजाइमा पर्न सफल भएका तपाईँको माझमा राखिसकेपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। अहिलेखेर भने हामीलाई सम्झेर कमेन्ट गर्नुभएको छ मिना घुमेरे कान्छी हुनुहुन्छ गोर्खादेखि, म पनि सुन्दैछु है दिदी भन्दै हुनुहुन्छ, धेरै धेरै धन्यवाद छ, कार्यक्रम सुनिराख्नु भएको छ, फेरि पनि सुनिरहनु होला भन्न चाहन्छु। यति भन्दा भन्दै कोही मित्र आइसक्नु भएको छ दिदी भन्दै हुनुहुन्छ विवेकजीले, कहाँदेखिबाट कुराउँदै हुनुहुन्छ, नमस्ते हजुर।
1: नमस्कार हजुर।
0: नमस्ते हजुर, नमस्ते बुद्ध रामजी, सञ्चार हुनुहुन्छ?
1: सन्चै छु, आरामै छु भन्नुपर्छ। के छ हजुरको खबर?
0: मेरो खबर पनि एकदमै ठिकै छ। अनि खाजा खानुभयो कि? बाँकी छ बुद्ध रामजी।
1: मेरो खाजा चाहिँ बाँकी नै छ, हजुरको पनि बाँकी नै छ भनेर सुनेको थियो है।
0: पक्कै पनि मेरो पनि बाँकी नै छ, अब के गर्ने होला है।
1: हजुर हजुर, नभएको पनि यता आउनु न है, मादेशस्थानतिर वेलकम।
0: पक्कै पनि मादेशस्थानतिर आइपुगौँला अनि सँगै बसेर बा खाजा खाउँला है। पक्कै पनि कार्यक्रममा भन्नुभएको छ नि, केही नै बोलाइराख्नुहुन्छ सदाबहार, आउनुहोस् न है, आउनुहोस् भनिराख्नु भएको छ। म पनि आइराख्न नभ्याइराखेको समस्या छुट्टै छ, केही छैन, बुधारामजी कुनै दिन आउला अनि बसेर खाउँला। एक बुधारामजी आज भने कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु, यतिखेर भने तपाईँको माझमा 10% भाका लिएर आइसकेको छु बुधारामजी, तपाईँलाई कति नम्बरको भाका राखौँ?
1: हुन्छ, मलाई दुई नम्बरको बाजा दिन है।
0: पक्कै पनि दुई नम्बरको भाका पनि निकै नै रमाइलो भाका रहेको छ तपाईँको माझमा, जुन भाका मार्फत कुकुरलाई सम्झनुहुन्छ?
1: हुन्छ, विशेष गरी हजुरको लागि मिठो सम्झना भन्न चाहन्छु।
0: धन्यवाद,
1: थ्याङ्क यू। अनि प्रार्थना हुने विवेकजीलाई पनि मिठो मानिसको सम्झना भन्न चाहन्छु। अनि जति पनि साथीहरू रेडियो बिहानी 97.6 मेगाहर्ज सुनिरहनु छ उहाँको लागि र साथीहरू भन्नुपर्दा चाहिँ सूर्य लामा, अघि भर्खर आउने प्रशान्त तामाङलाई पनि सम्झिरहेको छु, प्रशान्तजी बिचको सम्झिरहेको छु, अनि सुजन तामाङलाई सम्झिरहेको छु है, बिचको छैन भन्दै जान्छ है। हस्
0: नमस्कार, यहाँ छिमेकी मित्र महादेव स्थानबाट हुन्छ, कार्यक्रममा आइरहनुहुन्छ, धेरै माया गर्नुहुन्छ, त्यसको लागि धेरै धेरै धन्यवाद छ। भोलिको बसा भने आउनुहोला, भयो भने पक्कै पनि नमार्नुहोला। श्रोता मित्र, तपाईँ भने बुधरामजीको रुजाइमा पर्न सफल भएका तपाईँको माझमा राख्ने नै छु, जुन भाका तपाईँको मार्फत राखिसकेपछि फेरि पनि छोटो व्यापारिक विश्राम पछि तपाईँको माझमा आउने नै छु,

0: दाई ए दाई पख्नुस् त पख्नुस् के गर्नु भएको
1: देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: सराहनु होला भन्न चाहन्छु। भन्दा भन्दै यतिखेर भने कोही मित्र आइसक्नु भएको छ, होइनमा बसिराख्नु भएको छ दिदी भन्दै हुनुहुन्छ विवेकजीले। कहाँदेखिबाट को आउँदै हुनुहुन्छ? नमस्ते हजुर।
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते नमस्ते, कसलाई गाडी होला? नमस्ते,
1: बिमला तामाङ
0: दादिङबाट। बिमलाजी यतिको धेरै दिन कताबाट आउनुभयो? हराएको छैन नि म, सम्झिरहेको छु भन्नुभएको छ, धेरै धेरै धन्यवाद छ। नहराए पनि बेला बेलामा आउनु भएको छ, खुसी पनि लाग्छ। हो बिमलाजी, आज पनि हामी मङ्गलबारको बसाइमा छौँ। आजको बसाइमा तपाईँको माझमा 10 उत्कृष्ट भाका लिएर आइसकेकी छु। अब भन्नुहोस् तपाईँलाई कति नम्बरको भाका राखौँ? पक्कै पनि दाइलाई भनिसकेँ भन्नुभएको छ, जुन भाका भन्नुभएको छ पक्कै पनि विवेकजीले रेडी पनि गरिराख्नु भएको छ। हजुर भाका मार्फत को कोलाई सम्झाउनुहुन्छ? नमस्ते नमस्ते, बाबा भन्दै टाढिसक्नु भएको छ बिमला तामाङ हुनुहुन्छ, छिमेकी मित्र धादिङदेखि हुनुहुन्छ, कार्यक्रममा आइसक्नु भएको छ नि। पक्कै पनि मैले दाइला भित्र भनिसकेको छु कुन भाका भन्नुभएको छ, पक्कै पनि उहाँको रोजाइ अनि उहाँको खोजाइमा तपाईँको माझमा राख्ने नै छु। तपाईँ भने फेरि पनि 0-10-5-20-267 फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला अनि गीत सुनेर मनोरञ्जन लिनुहोला।

सुमात्र लोक भाका र छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। श्रोता मित्र, कार्यक्रम हाम्रो भाका हाम्रो ढुरुकीमा यतिखेर भने विभिन्न ठाउँबाट सुनिराख्नु भएको छ। कतिपय मित्रले फेसबुक पेजबाट लाइभ कमेन्ट गरिराख्नु भएको छ अनि सुनिराख्नु भएको छ भने कतिपय मित्रले रेडियो सुनेर साथीराख्नु भएको छ अनि धेरै मित्रले फोन पनि गरिराख्नु भएको छ। सम्पूर्ण मित्र, तपाईँ जहाँ जहाँ रहनुहुन्छ एकदमै स्वस्थ व्यस्त र

0: मुलको पानी पातले खाने बलमला त आज रानी निकै नै रमाइलो भएको तपाईँको माझमा राखिसकेपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। श्रोता मित्र, यतिखेर भने फेरि पनि कोही मित्र आइसक्नु भएको छ। दिदी भन्दै हुनुहुन्छ, विवेकजीले कहाँनिरबाट आउँदै हुनुहुन्छ। नमस्ते हजुर।
1: नमस्ते दिदी।
0: नमस्ते नमस्ते, कसलाई गाडी होला? नमस्ते, निशाजी सन्चो आराम हुनुहुन्छ?
1: एकदमै ठिकै छु। अनि हजुरलाई?
0: मलाई पनि एकदमै ठिक छ। अनि खाजा खानुभयो कि बाँकी छ निशा?
1: मेरो बाँकी नै छ।
0: पक्कै पनि मेरो पनि बाँकी नै छ। अब के गर्ने होला? पक्कै पनि आउनु, म बनाइराख्छु भन्नुभएको छ। धेरै धेरै खुसी लाग्यो। पक्कै पनि आउनेछु। कुनै दिन भाग्यले साथ दियो भने सँगै बसेर खानुपर्छ ल। पक्कै पनि कार्यक्रममा आउनु भएको छ। हुन्छ भन्नुभएको छ, धेरै धेरै धन्यवाद छ। आज पनि हामी कार्यक्रम हाम्रै भाका हाम्रै ढुरुकीको मङ्गल भएको बसाईमा छौँ। आजको बसाईमा भने तपाईँको माझमा दसौँ तिस्रो भाका लिएर आइसकेकी छु निशाजी। अब भन्नुहोस् तपाईँलाई कति नम्बरको भाका राखौँ? पक्कै पनि पाँच नम्बरको भाका तपाईँको माझमा राख्ने नै छु। जुन भाका मार्फत को कसलाई सम्झनुहुन्छ?
1: अनि प्राविधिकमा बस्छन् दादाको लागि?
0: एकदमै मेरो पनि चाहे दिदी भन्दै हात उठाउँदै हुनुहुन्छ।
1: थ्याङ्क यू। अनि मेरो घर फ्यामिलीको लागि, साथीहरूको लागि भन्दै बिदा। नमस्ते दिदी।
0: नमस्ते नमस्ते भन्दै बाई बाई भनिसक्नु भएको छ नि अधिकारी हुनुहुन्छ। छिमेकी मित्र जोगी मारादेखि हुनुहुन्छ, कार्यक्रममा आइसक्नु भएको छ। मिठो भाका पाँच नम्बरको भाका बजाइदिनुहोस् है दिदी भन्दै टाढिसक्नु भएको छ। कार्यक्रम हाम्रै भाका हाम्रै ठुठीमा यतिखेर भने तपाईँ र मेरो भराको सारीलाई साथमा निकै नै रमाइलो दस उठिसो भाका तपाईँले रोजेको अनि तपाईँले खोजेको भाका पनि तपाईँको माझमा राखिराखेकी छु। तपाईँ भने जसको लागि भने 0-10-5-2-67 तपाईँले फोन गर्नुपर्ने हुन्छ। तपाईँले फेसबुक पेजबाट पनि लाइभ हेर्न सक्नुहुनेछ। रेडियो बिहानी 97.6 मेगाहर्ज तपाईँले सर्च गरेर हेर्नुभयो भने पक्कै पनि कार्यक्रम सञ्चालिका म स्वप्न कुमारको साथमा लाइभ पनि सुन्न सक्नुहुनेछ। तपाईँ भने 0-10-5-2-67 फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला। म भने निशा अधिकारीजीको रुजाइमा पर्न सफल भएका पाँच नम्बरको भाका तपाईँको माझमा राख्दैछु। रेडियो सेट छोडेर टाढा नजानुहोला।

0: हा सारङ्गी रेडियो सी जाने मन लाग्दैन तिमीलाई भेटेपछि निकै नै रमाइलो भएका निशा अधिकारीजीको रोजाइमा पर्न सफल भएका पाँच नम्बरको भएका तपाईँको माझमा राखिसकेपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। श्रोता मित्र, कार्यक्रम हाम्रो भाका हाम्रो ढुटुकी हरेक हप्ताको शनिबार अनि मंगलबारको बसाइमा आउने गर्दछ। शनिबारको बसाइमा भने तपाईँले फोन गर्नुपर्ने हुन्छ 010-5267 र फोन गरिसकेपछि भने आफ्नो आवाजमा तपाईँले जान्नुभएको एउटा प्रतिभा भने तपाईँले प्रस्फुटन गर्न सक्नुहुनेछ अनि लोक भाका पनि गाउन सक्नुहुनेछ भने मंगलबारको बसाईमा भने तपाईँको माझमा 10 उत्कृष्ट भाका मैले लिएर आइसकेकी छु अनि तपाईँले भनिराख्नु भएको छ अनि गनी पनि राख्नु भएको छ अनि तपाईँले रोजेको तपाईँले खोजेको भाका पनि हामीले टेलिफोन मार्फत पनि राखिराखेका छौं। तपाईँ भने 010-5267 फोन गर्दै गर्नुहोला। भन्दा भन्दै यतिखेर फेरि पनि कोही मित्र आइसक्नु भएको छ। दिदी भन्दै हुनुहुन्छ विवेकजीले कहाँदेखिबाट कुहाउँदै हुनुहुन्छ। नमस्ते हजुर।
1: हजुर नमस्कार नमस्कार। फोन
0: हजुर नमस्ते। कसलाई गरी होला? नमस्ते। स्याङ्जादेखि तिलक छेत्रीजी हुनुहुन्छ अनि खाजा खानु भयो कि बाँकी छ तिलकजी?
1: मेरो त भइसक्यो अनि तपाईँहरूको त भएको छैन। अरे के हो, जहिले पनि खाजा नहुने?
0: कहिले पनि खाजै हुँदैन तिलकजी, के गर्ने, अलिकति टाइम पनि मिलिराखेको छैन। तपाईँले खाइसक्नु भयो, हामीले पनि खाएको जस्तै भइसक्यो है।
1: हजुर हजुर, यति पाँच पटक फोन लाग्दा फोनै नउठ्ने।
0: पाँच पल्ट फोन लाग्दा फोनै नउठ्ने भन्नुभएको छ। धेरैजनाको फोन आइराखेको छ, त्यसैले अलिकति व्यस्त अनि बिजी पनि भइन्छ। केही छैन तिलकजी, अहिले भने लागिहाल्यो होइन?
1: हजुर हजुर, लागिहाल्यो।
0: पक्कै पनि कार्यक्रममा आउनु भएको छ, धेरै धेरैको धन्यवाद छ अनि खुसी पनि लाग्छ। नियमित श्रोता हुनुहुन्छ, धेरै माया गर्नुहुन्छ। हजुरलाई आज पनि हामी शनिबारको बसाईमा नभइकन मंगलबारको बसाईमा छौँ। आजको बसाईमा भने तपाईँको माझमा 10 उत्कृष्ट लोक भाका लिएर पनि आइसकेकी छु। अब भन्नुहोस् तपाईँलाई कति नम्बरको भाका राखौँ?
1: 7 नम्बरको राखिदिनु न।
0: पक्कै पनि 7 नम्बरको भाका पनि निकै नै राम्रो भाका, चर्चित भाका रहेको छ। जुन भाका मार्फत कसलाई सम्झाउनुहुन्छ?
1: सर्वप्रथम त हजुरको लागि अनि फोन रिसिभ गर्ने हाम्रो के अरे विवेकजीको लागि अनि साथीहरू, थ्याङ्क यू। अनि साथीहरू सम्झिनु पर्दा टेकु छेत्री, श्याम सारू मगर, मुना घिमरे, सोफिया गुरुङ, गणेश साक्य, अनि त्यहाँ पछि आएर भीमकुमार भाइ, आइटी श्री तामाङ, जति मलाई तिलक छेत्री भनेर चिन्नुहुन्छ चिन्नुहुन्न, उहाँ सम्पूर्णको लागि रेडियो बिहानी सुनेर बस्ने सम्पूर्णको लागि भन्दै छुट्टिन्छु।
0: हस् त नमस्ते। अहिले भने छुट्टौँ है तिलकजी हुनुहुन्छ, स्याङ्जादेखि हुनुहुन्छ, कार्यक्रममा आइसक्नु भएको छ। पक्कै पनि 7 नम्बरको भाका बजाइदिनुहोस् दिदी भन्दै टेलिफोनबाट बाहिरिसक्नु भएको छ। अबको बाला भने तपाईँको रहेको छ 010-5267। तपाईँ भने 010-5267 फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला। म भने तपाईँको माझमा एउटा सुमधुर राख्दैछु, रेडियो सेट छोडेर टाढा नजानु होला।

0: 우리 에러다 라우.
1: 아하, 코티 라우로 뭔가 수다. 까바도 라고.
0: 까바도 오노니. 멀리 디디바니 순사리 거거나 우드고바다 라고니.
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818 32 74 73 9861 75 49 88 9861 75 49 88
3: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
4: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
3: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
4: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
3: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111 9849241111। शैक्षिक सत्र 2082 यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
5: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका 3 बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
3: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 9845556656 9828049215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सिपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 9812205253 9812205253। विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
6: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी
9: खर्च अनुसारको घर त बने जस्तै बने छ त
8: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
9: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
10: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गोल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
8: घर त बल्ल बल्ल बनाइदिए अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त भैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्दी सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
9: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
8: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
9: ल टिप्नुहोस् प्रोप्राइटर बिरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि
10: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437
11: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98410055754, 98410055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एकछत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि, प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंक्चर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
2: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
3: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
2: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
3: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाट जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
3: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
5: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
1: धादिङको सिद्धलेख गाउँपालिकाको विशिष्ट

भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो, फापर, जुनेलो, कागुनो, लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ। सिद्धलेख गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश।

0: 6.9 inch को शानदार display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: छोरा छोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
2: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै थादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
1: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
1: 9867254843।
2: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
3: रेडियो बिहानी 97.6 MHz।
4: नानी एन्ड बाबु,

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: बुढा, आज इन्टरभ्यु थियो, के भयो त?
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छु नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
1: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पास।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
4: हेलो
5: हेलो हेलो,
4: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
6: हजुर
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
6: लो दिन त, हेलो भन्नुहोस् त।
4: हेलो हजुर,
6: हजुर
4: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
6: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
5: ए नानी, के भने रहेछ, के भयो?
6: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
5: ल ल ल, किन दिन्थे?
7: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
8: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
7: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
8: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
10: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
9: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
10: जनरल मेडिसिन सेवा,
9: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
10: बालरोग सम्बन्धी सेवा,
9: स्त्री रोग सम्बन्धी सेवा,
10: मुटुको इको र भिडियो एक्सरे सेवा,
9: ल्याब टेस्ट,
10: भिटामिन डी,
9: भिटामिन बी 12,
10: आइरन प्रोफाइल
9: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
10: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
9: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
10: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
9: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 0105205563।
10: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङबेसी धादिङ। आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरु, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ। कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमूना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा।
11: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
12: छैन सर, के सोचिरहनु भएको छ?
11: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
12: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
13: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
11: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808888778।
14: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौं एउटा नयाँ अध्ययन लिकन। र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशलै हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ।
3: यो निरन्तरको अध्ययन यात्राले हामीलाई परमेश्वरको महानता प्रकट गरिरहेको छ। अय्यूबको जीवनको घटनाबाट हामी परिवर्तन, धैर्यता र भरोसाको शिक्षा सिकिरहेका छौं। त्यसैले आदरणीय श्रोताहरू, कृपया यस अध्ययन यात्रामा निरन्तर रूपमा हामीसँग जोडिनुहोस्।
2: हामीले अघिल्लो अध्ययनमा चाहिँ परमेश्वर अय्यूबसँग बोल्नु भएको र उहाँलाई शिक्षा दिनुभएको कुराहरू चाहिँ हेर्दै थियौं। आजको अध्ययनमा चाहिँ हामी कुन विषय रहेर चाहिँ आजको अध्ययनलाई हामी अगाडि बढाउनेछौँ?
3: भाइ, आजको अध्ययनले अघिल्ला दिनहरूको अध्ययनलाई पूर्णता दिनेछ, किनकि आज हामी परमेश्वरले अय्यूबको सुदिन कसरी फर्काउनुभयो भन्ने विषयमा अध्ययन गर्नेछौ।
2: भाइ, तपाईँले भन्नुभयो अय्यूबको सुदिन फर्काइएको कुरा, यो चाहिँ कसरी सम्भव भयो? कि आजको अध्ययनमा हामी त्यसबारे विस्तृत रूपमा चाहिँ जान्नेछौ त?
3: अवश्य पनि भाइ। जब परमेश्वर अय्यूबसँग बोल्नुभयो तब अय्यूबले परमेश्वरको महानतालाई बुझ्न सके। उनले साँचो पश्चाताप गरे र त्यसपछि परमेश्वरले विभिन्न स्रोत र मानिसहरूलाई प्रयोग गरेर अय्यूबको जीवनमा पुनर्स्थापना गर्नुभयो।
2: दैत्य स्रोतहरू चाहिँ के थिए? के अय्यूबले फेरि पहिले जस्तै धन, मान, इज्जत र आशिष पाए त?
3: भाइ, तपाईँको उत्साहलाई देख्दा म अत्यन्त हर्षित भएको छु। हो, अय्यूबको जीवनमा परमेश्वरले अद्भुत पुनर्स्थापना गर्नुभयो, तर त्यसका लागि उनको जीवनमा के परिवर्तन भए त्यो हामीले यो आजको अध्ययन मार्फत बुझ्न आवश्यक छ। त्यसैले आउनुहोस् हृदयको तयारीका साथ हाम्रो यो मुक्तिको मार्ग अध्ययन यात्रालाई अगाडि बढाउँ।
4: मित्र, आज हामी बाइबल अध्ययन अय्यूब 40 42 अध्यायबाट देख्न गइरहेका छौं। अनि यो म तपाईहरूलाई बताउन चाहन्छु कि अय्यूबबाटको हाम्रो अध्ययन आज अन्तिम हो। अर्को दिनदेखि हामी नयाँ पुस्तकबाट अध्ययन गर्नेछौ। म आशा गर्दछु तपाईँ सबैले यस पुस्तकको अध्ययनबाट धेरै धेरै आत्मिक लाभहरू प्राप्त गर्नुभयो। अमित, अघिल्लो दिनमा देख्यौं कि परमेश्वरले अय्यूबलाई तिनको कमजोरीको देखाउन आरम्भ गर्नुभयो, अनि यही विषयलाई हामी आगे निरन्तर बढाउँछौ। अय्यूब 40:1-2 भनिएको छ, फेरि परमप्रभुले अय्यूबलाई भन्नुभयो, सर्वशक्तिमानसँग वाद विवाद गर्नलाई के मानिस हटी हुनुपर्छ र परमेश्वरसित बहस गर्नेले जवाब फर्काउनु पर्छ र? अर्को शब्दमा परमेश्वरले अय्यूबलाई सोधिरहनु भएको छ, अय्यूब, के तिमी परमेश्वरलाई पाठ यानि शिक्षा दिने स्थानमा छौ? वास्तवमा अय्यूब, तिमी बिना ज्ञान बिना समझ बोलिरहेका छौ। अमित्र, अय्यूबले परमेश्वरलाई शिक्षा दिन प्रयत्न गरिरहेका थिए। उसले परमेश्वरलाई केही कुरा बताउन प्रयत्न गरिरहेका छन्, अनि अय्यूब त्यो गर्न कुनै स्थितिमा वा कुनै पनि स्थानमा छैनन्, किनभने उसले कुनै समझ र ज्ञान बेगर बकबक मात्र बोलिरहेका थिए। अहिले परमेश्वर अय्यूबबाट उत्तर चाहनुहुन्छ, भन्नुहुन्छ, सर्वशक्तिमानसँग वाद विवाद गर्नलाई के मानिस हटी हुनुपर्छ र परमेश्वरसित बहस गर्नेले जवाब फर्काउनु पर्छ र? अनि आगे 3-5 भन्नुहुन्छ, तब अय्यूबले परमप्रभुलाई यसो भनेर जवाब दिए, म जा बोली तपाईँले के जवाब दिन सक्छु र? म मेरो हात मेरो मुखमा राख्दछु, मैले एकैपल्ट बोलिहाले अब म फेरि जवाब दिने छैन, मैले दुईपल्ट बोले अब म फेरि कहिले त्यसो गर्ने छैन। मित्र अयु भन्छन् मैले चुपचाप रहनु पर्ने थियो, अहिले म देख्छु कि म जाबो रहेछु, तुच्छ रहेछु। के यो उही त्यो व्यक्ति होइनन् जसले भने थिए कि चाहे जेसुकै उसको जीवनमा घटोस् उसले आफ्नो इमानदारिताको दावी गर्ने काम कायम राख्नेछन्? के यो उही त्यो मानिस होइनन् जसले भने थिए ऊ धर्मी मानिस थिए, निर्दोष मानिस थिए, त्यसकारण उसको जीवनमा जुन विपत्ति घटेको थियो त्यो हुन दिने काममा परमेश्वर गलत हुनुहुन्छ? अहिले यही मानिस भनिरहेका छन् ऊ त जाबु रहेछन्, तुच्छ रहेछन्। कसैले भनेका छन् यदि हामीले आफै स्वयंलाई देख्छौं भने जस्तो कि परमेश्वरले हामीलाई देख्नुहुन्छ हामी आफै स्वयं खड़ा हुन सक्दैनौ। जब हामी परमेश्वरको उपस्थितिमा प्रवेश गर्छौं हामीले थाहा पाउने छौं कि हामी जाबु हौं, तुच्छ हौं, हामी कमजोर छौं। अयुब कहाँ परमेश्वरको यो प्रकटताले उसमाथि तीन खालको प्रभाव पारेथ्यो। यसले परमेश्वरसँग उसको सम्बन्धमा प्रभाव पारेको थियो अनि उसको सम्बन्धमा आफै स्वयंसँग प्रभाव पारेको थियो अनि उसका साथीहरूसँग उसको सम्बन्धमा प्रभाव पारेको थियो। यो नै मानिस हुन् जो बिना ज्ञान बिना समझ बोलेका थिए। उसका शब्दहरू बोलीहरू बिना बुद्धिका मूर्ख जस्ता व्यर्थका कुरा थिए। अहिले ऊ कामना गर्दछ उसले आफ्नो मुख बन्द गरेको भए त हुने थियो। ऊ एक्कासी निशब्द चुप हुन्छन्, उसले आफ्नो मुख हातले छोप्दछन्। छदेखि आठ पदमा भन्छन् तब परमप्रभुले आँधी बेरीबाट अयुब कहाँ फेरि यसो भनेर जवाब दिनुभयो, कम्मर कस र मर्द झैं खड़ा हो, म तलाई प्रश्न सोध्नेछु र तैले तिनको जवाब दे, म धर्मी छु भन्ने कुरालाई के त अस्वीकार गर्न साहस गर्छस् र त आफै चाहिँ ठिक हुनलाई मलाई गलत सम्झन्छस्? अति नै भयानक आँधी बेरीले स्थान लिन्छ त्यहाँ र त्यसबाट परमेश्वर बोल्नुहुन्छ। उहाँले अयुबलाई आफ्नो अपिललाई निरन्तर जारी राख्न हुन्छ। परमेश्वर अयुबलाई भनिरहनु भएको छ कि तिमी मलाई यो भन्न कोशिश गरिरहेका छौ कि म गलत छु? निश्चय नै परमेश्वर गलत हुनुहुन्न। अन्त्यमा अयुब परमेश्वरलाई भन्नेछन् अयुब 42 अध्यायको दुई पदमा, तपाईँ सबै कुरा गर्न सक्नुहुन्छ भनी म जान्दछु, अब कुनै काम पनि तपाईँको शक्तिको बाहिर छैन। अयुब लामो बाटोदेखि आउन गइरहेका छन्। मित्र वास्तवमा अयुब पहिले नै यो कुराको निम्ति बढ़िरहेका छन्। उसले आफै स्वयंको बारेमा थाहा पाएका थिएनन् तर अहिले त्यो पोइन्टमा आइसकेका छन् जहाँ उसले पत्ता लगाउँछन् कि उनी त तुच्छ जाबो पो रहेछन्। जब मानिसले त्यस कुराको पत्ता लगाउँछ ऊ लामो बाटोदेखि आएको हुन्छ। यो नै पहिलो कदम अयुबले लिन्छ जब ऊ परमेश्वर कहाँ आउँछ। परमेश्वरले फेरि अयुबलाई आफ्नो सृष्टिको आधारमा अपील गर्नुहुन्छ, वरिपरि चारैतिर हेर, त्यहाँ धेरै कुराहरू छन् जुनको तिमी जान्दैनौ, कसरी तिमी यो विश्वको मेरो नैतिक सरकार र मलाई इन्साफ गर्न सक्छौ? मित्र आज धेरै मानिसहरू परमेश्वरको सम्बन्धमा केही मूर्ख कथनहरू लिएर आउँछन्। मैले कोही ख्रिस्टियनले प्रभुको बारेमा केही मूर्ख कुरा भनेको सुनेको छु। मित्र हामी परमेश्वरको बारेमा के भन्दछौ सो कुरामा धेरै होसियार हुन आवश्यक छ। हाम्रा वचनहरू हाम्रा बोलीहरू परमेश्वरको वचनको आधारमा हुनुपर्छ। यो स्पष्ट छ कि अयुबलाई वास्तवमा परमेश्वरलाई जान्दैनथे। अयुबले परमेश्वरलाई जान्दैनथे। उसले बिना ज्ञान बिना समझ बोलिरहेका थिए। जब परमेश्वर उसलाई व्यक्तिगत रूपमा भेट्नुहुन्छ, उहाँले केही धेरै प्रश्नहरू सोध्नुहुन्छ। अनि 41:1-2 भनिएको छ, के तैले बल्छीले समुद्रको बृहत जन्तुलाई तान्न सक्छस्, अथवा त्यसको जिब्रोमा पासुको डोरी लगाउन सक्छस्? के तैले त्यसको नाक छेडेर डोरी लगाउन सक्छस्, अथवा त्यसको बङ्गरामा अङ्कुश लाउन सक्छस्? आयु वास्तवमा समुद्रको बृहत जन्तुको बारेमा के जान्दछौ भनेर परमेश्वर सोध्नुहुन्छ। आज विभिन्न पश्चिमेली मुलुकहरूमा महान बृहत जन्तु व्हेलहरूको बारेमा अध्ययन र अनुसन्धान गरिरहेको छ। तिनीहरूले धेरै अनुसन्धान गरिरहेका छन् र तिनीहरूको बारेमा धेरै कुरा पत्ता लगाउन कोशिश गरिरहेका छन्। मित्र, अयुबको दिनदेखि अहिलेसम्म आजको दिनसम्म पानीमा रहने ती बृहत जन्तुहरूको बारेमा अति नै कम जानिएको छ। हामी तिनीहरूको बारेमा धेरै जान्दैनौ। हामी डाइनोसरको बारेमा के जान्दछौ? मैले संग्रहालयमा म्युजियममा एकजना गाइडद्वारा भीड़हरूलाई यो हाँसोर्दो लेक्चर भनिरहेको सुनेको थिए। जब ती भीड़हरू डाइनोसर भएको नजिकमा आए, उसले तिनीहरूलाई भने, यो डाइनोसर 2 करोड र 6 वर्ष पुरानो हो। अनि एकजना व्यक्तिले झट्टै यो प्रश्न सोधे, गाइड, म त्यो 2 करोड वर्षलाई त स्वीकार गर्नेछु, तर तिमीले त्यो 6 वर्ष चाहिँ कहाँबाट ल्यायौ? गाइडले उत्तर दिए, जब म यहाँ काम गर्न आए, त्यो डाइनोसर 2 करोड वर्षको थियो। अहिले म यहाँ 6 वर्षदेखि काम गरिरहेको छु, त्यसकारण डाइनोसरको उमेर 2 करोड 6 वर्ष भयो। मैले फेरि उसलाई सोधे, तिमीले डाइनोसरहरूको बारेमा वास्तवमा के जान्दछौ? तिमी कुनै क्षेत्रको कुनै खास विद्वानहरूलाई सोध्न सक्छौ। उसले यो स्वीकार गर्नेछ, ऊ ठोक्वा दिएर भन्न सक्दैन। उसले बरु यो भन्नेछ कि उसले यसको बारेमा अध्ययन गर्न मात्र आरम्भ गरिरहेका छन्। म तपाईँलाई भनौँ, कुनै मानिस पनि परमेश्वरमा इन्साफ गर्ने स्थितिमा छैनन्। त्यही नै परमेश्वरले अयुबलाई भनिरहनु भएको छ। यसपछि हामी देख्छौ कि अयुब पश्चाताप गर्दछन्। अहिले अयुबमाथि भएको असरको हेर्नुहोस्। अयुब 42:1-2 भनिएको छ, तब अयुबले यसो भनेर परमप्रभुलाई जवाब दिए, तपाईँ सबै कुरा गर्न सक्नुहुन्छ भनी म जान्दछु, अब कुनै काम पनि तपाईँको शक्तिको बाहिर छैन। अनि आगे 3 भन्छन्, तर मैले त म आफैले नजानेका महान कामहरूका विषयमा भनेको छु, मैले जान्न नसक्ने साह्रै अचम्मका कुराहरू। अयुबले मानलिन्छन्, स्वीकार गर्छन्। उसले त्यही कुराहरूको बारेमा कुरा गरिरहेका छन् जुनको बारेमा ऊ कति पनि जान्दैन। उसले बिना ज्ञानको कुरा बिना समझको कुरा गरिरहेका छन्। अनि आगे 4-6 भनिएको छ, तपाई बोल्नुहुँदा ध्यानसित सुन्नु र तपाईँका प्रश्नहरूका जवाब दिनलाई तपाईँ तयार हुन भनी तपाईँले मलाई भन्नुभएको थियो। त्यस बेला त सुनेको कुराले मात्र मैले तपाईँलाई चिन्दथे, तर अब त म तपाईँलाई आफ्नै आँखाले देख्दछु। यसै कारण म आफूलाई तुच्छ ठान्छु, म धुलो र खरानीमा बसेर पश्चाताप गर्दछु। मित्र, अहिले यस मानिस अयुबसँग परमेश्वरको बारेमा नयाँ धारणा छ। ऊ कुनै पनि कुरा जुन परमेश्वर गर्नुहुन्छ त्यसमा उहाँलाई प्रश्न गर्ने स्थितिमा स्थानमा छैन। उसले उहाँलाई विश्वास गर्नुपर्दछ र विश्वास गर्दछन्। ऊ नयाँ सम्बन्धमा छन्। सबभन्दा पहिले उसले आफ्नो वास्तविक स्थितिको अवस्थाको देख्छन् र ऊ आफै स्वयंसँग नयाँ सम्बन्धमा आए। सबभन्दा पहिले उसले आफै स्वयंको निज तुच्छको रूपमा देखे, उसले आफै स्वयंको घृणा गरे। अहिले अयुब आफूलाई परमेश्वरसँग नयाँ सम्बन्धमा देख्छन्। ऊ धुलोमा र खरानीमा बसेर पश्चाताप गर्दछन्। यहाँ खास वास्तविक पश्चातापको कदमहरू छन्। यो पश्चाताप हो जुन विश्वासमा छ। सबभन्दा पहिले तपाईँ आफैलाई निज तुच्छको रूपमा देख्नुपर्छ। दोस्रो, तपाईँ आफैले आफैलाई निन्दा घृणा गर्नुपर्छ। सम्भवत तपाईँले चराहरूले सिनो खाइरहेको देख्नु भएको छ होला। जब तपाईँ आफैलाई भरोसा गर्न छोड्नुहुन्छ र आफू स्वयं रूपी मरेको पुरानो सिनोमा रहने कामलाई छोड्नु हुन्छ, त्यो नै खास पश्चाताप हो। ओ, यो कति सुन्दर कुरा हो। अयुबले परमेश्वरको सर्वोच्चताको सर्वभौसत्ताको थाहा पाउँछन्। उसले आफ्नो पापको पश्चाताप गर्छन् र मित्र, परमेश्वरले अयुबको जीवनमा आफ्नो उद्देश्यको पूरा गर्नुभएको छ। अयुबले यो देख्छन् कि परमेश्वरले उसलाई दुःख कष्टहरू भोग्न अनुमति दिनुभएको कारण उसलाई पश्चातापमा ल्याउनु रहेछ। उसले आफै स्वयंलाई परमेश्वरको उपस्थितिको ज्योतिमा देख्छन्। अनि पहिलो युहन्ना एक अध्याय छ र सात पदमा भनिएको छ, यदि उहाँसँग हाम्रो संगति छ भने हामी भन्छौ र अन्धकारमा नै हिँड्छौ भने त हामी ढाँट्छौ र त्यसमा चल्दैनौ। तर जस्तो उहाँ ज्योतिमा हुनुहुन्छ, हामी पनि ज्योतिमा हिँड्छौ भने त एउटासँग अर्काको हाम्रो संगति हुन्छ र उहाँका पुत्र येशूको रगतले हामीलाई सब पापबाट शुद्ध पार्छ। त्यसपछि अन्तिममा हामी पत्ता लगाउँछौ कि अयुब आफ्ना साथीहरूसँग नयाँ सम्बन्धमा आउँछन्। 42 अध्याय 7-9 पदमा भनिएको छ, जब परमप्रभु अयुबसित बोलिसक्नुभयो तब उहाँले एलिपज तेमानीलाई भन्नुभयो, त र तेरा दुई मित्रहरूसँग म क्रोधित भएको छु, किनभने मेरो दास अयुबले मेरो विषयमा भने जाई तिमीहरूले भन्नुपर्ने कुरा भनेनौ। यसैले अब सातवटा साँढे र सातवटा भेडा लिएर मेरो दास अयुबका जाऊ र तिमीहरू आफ्नो निम्ति होम बलि चढाऊ र त्यसले तिमीहरूका निम्ति अन्तर्विन्ती चढाउनेछ। आऊ, तिमीहरूले पाउनुपर्ने योग्यको निष्ठुरता नदेखाएर म निश्चय त्यसमाथि निगाह गर्नेछु, किनभने अयुबले झैं मेरो विषयमा भन्नुपर्ने कुरा तिमीहरूले बोलेनौ। तब एलिपज तेमानी, बिल्दत सुही र सोपर नमातीले परमप्रभुको आज्ञा अनुसार गरे र आफ्ना मित्रहरूका निम्ति अयुबले अन्तर्विन्ती गरिदिँदा परमप्रभुले अयुबमाथि निगाह गर्नुभयो। मित्र, अयुबका साथीहरूको विरूद्धमा झगडा गर्नको सट्टामा र तिनीहरूसँग बहस गर्नको सट्टामा उनी तिनीहरूको निम्ति प्रार्थना गर्न अन्तर्विन्ती गर्न गइरहेका छन्। ऊ तिनीहरूको निम्ति बलिदान चढाउन गइरहेका छन्। आज हामीले धर्मको बहस गर्नु हुँदैन वा आफै स्वयंको बीचमा झगडा गर्नु हुँदैन। त हामीले के गर्नुपर्छ? पाउलले लेख्छन् गलाती 6:1 पदमा, हे भाइ हो, यदि मानिस कुनै अपराधमा पक्राउ पर्यो भने पनि तिमी आत्मिकहरू चाहिँ नम्रताको आत्माले यस्ताको सुधार गर। अयुबसँग आफै स्वयंसँग परमेश्वरसँग र उसका साथीहरूसँगको नयाँ सम्बन्धमा आउँछन्। अहिले परमेश्वरले अयुबको निम्ति केही गर्नुहुन्छ। पद10मा हेर्नुहोस्, यहाँ भनिएको छ, यसरी परमप्रभुले अयुबको सुदिन फर्काइदिनुभयो र तिनका सबै धन सम्पत्ति दुई गुणा बढाइदिनुभयो। अहिले कसरी परमेश्वरले दुई गुणा दिनुभयो? उहाँले मानव साधनहरूको प्रयोग गर्नुभयो। 11 पदमा भनिएको छ, त्यसपछि अयुबका सबै दाजुभाइ दिदी बहिनीहरू र तिनका अघिका परिचित मानिसहरू आएर तिनीसित तिनको घरमा भोज गरे र परमप्रभुले तिनीमाथि ल्याउनुभएका सबै दुर्दशाका निम्ति तिनीहरूले तिनलाई सम्वेदना र सान्त्वना प्रकट गरे औ हरेकले तिनलाई एक एक टुक्रा चाँदी र एउटा एउटा सुनको औठी दियो। यही नै तरिकामा उसको उज्जवल शुरूआतको आरम्भ भयो। यी साथीहरूले उसलाई फेरि नयाँ आरम्भको नयाँ सम्बन्धको शुरूआतको बिन्ती गरे र परमेश्वरले उसलाई पहिलेको भन्दा दुई गुणा ज्यादै आशिष दिनुभयो। आगे 12 र 13 पदमा भनिएको छ, त्यसबाहेक परमप्रभुले अय्युबको जीवनको आखिरी समयमा शुरूको समयभन्दा बढ़ी आशिष दिनुभयो औ तिनका 14,000 भेड़ा बाख्रा 6,000 ऊट 1,000 हल गोरु र 1,000 गधा भए। तिनका 7 छोरा र छोरी 3 छोरी भए। सबै जनावरहरू पशुहरू दुई गुणा बढ़े अय्युबको। तर यहाँ यो पनि भनिएको छ, उसले 7 छोरा र 3 छोरीहरू पाए। कसैले भन्ला परमेश्वरले तिनीहरूलाई दुई गुणा गर्नु भएन त? हाँ, उहाँले दुई गुणा बढ़ाइदिनुभयो। देख्नुभयो, अय्युबले ती मर्ने छोरा र छोरीहरूलाई गुमाएनन्। तिनीहरू अझै उसका हुन्, उनी तिनीहरूसँग हुन बाँकी थिए अनि आज अय्युब तिनीहरूसँग छन्। मित्र, हामी आफ्ना प्रियहरूलाई मृत्युमा गुमाउँदैनौ यदि हामी सत्य विश्वासीहरू हौ भने। एकजना प्रचारकले भनिरहेका थिए, जसको दुई छोरी थिए अनि पहिलो छोरी चाहिँ मर्यो र एउटा मात्र बाँकी बचेको थियो। अनि उसले अरूलाई भन्ने गर्थे, मसँग दुई छोरीहरू छन् अनि ती अन्य मानिसहरूले खाली घरमा चाहिँ एउटा मात्र देख्थे र यो सोच्थे कि यस प्रचारकको दिमाग ठिकमा छैन। तर उसको कुरा बिल्कुल सत्य हो, उससँग एकजना बच्ची स्वर्गमा छ अनि उसले गर्वसाथ भन्ने गर्छन् कि स्वर्गमा हुने त्यस छोरीको निम्ति म कति पनि चिन्तित छुइन, कारण त्यहाँ आनन्दले रहेकी छिन्, बिना दुःख बिना कष्ट बिना आँसु। तर बरु यस पृथ्वीमा मसँग हुने छोरीको बारेमा चिन्तित छु। हा मित्र, हामी विश्वासीहरूको नाताले हाम्रा प्रियजनहरूलाई मृत्युमा गुमाउँदैनौ, किनकि तिनीहरू अझै हाम्रा प्रियहरू हुन्। एक दिन हामी स्वर्गमा तिनीहरूलाई भेट्नेछौ। ओ, यो कति सान्त्वनाको कुरा छ ती व्यक्तिहरूको निम्ति जसले आफ्ना प्रियहरूलाई प्रभुमा गुमाएका छन्। अनि 14 र 15 भनिएको छ, तिनले जेठीको नाउँ यमिमा, माइलीको नाउँ कसिया र कान्छीको नाउँ क्यारेन हापुक राखे। सारा देशमा अय्युबका छोरीहरू जतिकै सुन्दरी अरू कोही थिएनन् औ तिनका पिताले तिनीहरूलाई तिनीहरूका दाजुभाइ सर पैतृक अधिकारको हिस्सा दिए। अनि 16 र 17 पदमा भनिएको छ, त्यसपछि अय्युब अरू 140 वर्षसम्म बाँचे औ तिनले आफ्ना छोराहरू नातिहरू र खनातीसम्म देखे। आखिरमा तिनी पूरा बुढेसकालमा दीर्घायु भएर मरे। हामीलाई भनिएको छ, त्यसपछि अय्युब 140 वर्ष बाँचे। यसले उसलाई पछाडि कुलपतिहरूको युगमा समयमा राख्दछ। मतलब अय्युब कुलपति अय्युब अब्राहम इसाक र याकुबका समयका थिए, किनकि त्यस बेला मानिसहरू यति लामो आयुसम्म बाँचे। उसका जीवनमा ती तमाम घटना घटेपछि पनि उसले आफ्नो छोरा नातिहरू खनातीसम्म देखे अनि ऊ बुढेसकालमा दीर्घायु भएर मरे। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दियो।
2: आजको दिन एकदमै धेरै आशिषमय रह्यो है। यसले हामीलाई सिकाएको छ कि परमेश्वरले आफ्नो समयमा हाम्रो जीवनमा आफ्नो योजना चाहिँ अवश्य पनि पूरा गर्नुहुन्छ। त्यसका लागि हामीले धैर्यपूर्वक चाहिँ उहाँमा भरोसा राख्नुपर्दछ।
3: हो नि त भाइ, जब हामी आफ्नो अवस्था परमेश्वरको हातमा सुम्पन्छौ र उहाँलाई हाम्रो जीवनमा काम गर्न दिन्छौ, तब हामी उहाँको आशिषलाई अनुभव गर्न सक्छौ। अय्युबको जीवनबाट हामीले यही शिक्षा पाएका छौं।
2: अनि अर्को कुरा के छ भने त यो अध्ययनले हामीलाई यो पनि सिकाएको छ कि जब हामी परमेश्वरको उपस्थितिमा रहन्छौं तब उहाँले हाम्रो जीवनमा नयाँ काम गर्नुभएको अनुभव पनि हामी गर्न सक्छौं।
3: बिल्कुलै सही कुरा गर्नुभयो भाइ तपाईले। हो, परमेश्वरले जसरी अय्यूबको सुदिन फर्काउन मानिसहरू र विभिन्न स्रोतहरू प्रयोग गर्नुभयो त्यसरी नै आज पनि उहाँले हाम्रो पक्षमा विभिन्न माध्यमहरूबाट काम गर्न चाहनुहुन्छ। त्यसका लागि हामीले आफ्नो ज्ञान र बुद्धिमा होइन तर परमेश्वरको महानतामा भरोसा गर्नुपर्छ र पश्चतापी हृदय लिएर उहाँ कहाँ आउनुपर्छ।
2: साँच्चै नै दाई, जब हामी पश्चताप गर्छौं र परमेश्वरलाई पहिलो स्थान दिन्छौं तब उहाँले हाम्रो सम्बन्धहरूलाई पूर्ण स्थापना गर्नुहुन्छ र आफ्नो सुन्दर योजनामा चाहिँ हामीलाई सहभागी गराउनुहुन्छ।
3: त्यसैले हामीले पश्चतापी जीवन जिउनुपर्छ र परमेश्वरको महानतालाई स्वीकार गर्नुपर्छ तब उहाँले हाम्रो जीवनमा पनि सुदिन फर्काउनुहुन्छ। त्यसैले आदरणीय श्रोताहरू, के हामी परमेश्वर कहाँ पश्चतापी हृदय लिएर आएका छौं?
2: साँच्चै नै आदरणीय श्रोताहरू, यदि आजको अध्ययनले तपाईँहरूलाई आशिषित बनाएको छ अथवा महसुस गराएको छ भने कृपया हामीलाई त्यो आशिष साझा गर्नको निम्ति नहिचकिचाउनुहोस्। साथै तपाईँहरूको प्रार्थनाको विषयहरू पनि हामीलाई बताउनुहोस्। हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्नेछौ।
3: र अब भने हामी आजको अध्ययनलाई यही समापन गर्दैछौ र फेरि अर्को दिन नयाँ अध्ययन र नयाँ पुस्तक सहित तपाईँहरूको माझमा उपस्थित हुनेछौ। तबसम्मको लागि परमेश्वरको प्रेम, प्रभु यीशु ख्रीष्टको अनुग्रह र पवित्र आत्माको शान्ति हामीहरू सबैसँग रहिरहोस्।
2: आजको दिनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको कामना हामी गर्दछौ र आउने दिनमा अझै पनि निरन्तर रूपमा हाम्रो यो अध्ययनहरूलाई सुन्नको निम्ति र प्रतिक्रिया दिनको निम्ति हामी आग्रह गर्दछौ र तपाईँहरूले गर्नुभएको फोन कलले हामीलाई निरन्तर उत्साह दिइरहेको छ र हामी आशा गर्दछौ आउने दिनहरूमा पनि हामी तपाईँहरूसँग सम्पर्क गर्ने मौका पाउनेछौ। र अब भने हजुरहरूको माझबाट हामी विदा माग्न चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97 97

हामी तपाईहरुसँग सम्पर्क गर्ने मौका पाउनेछौ। र अब भने हजुरहरुको माझबाट हामी बिदा माग्न चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 9704209797 0420 9797

0: र हामीलाई सम्पर्क गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 97024209797
1: तपाई रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248443।
3: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
4: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
5: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
4: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
5: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, एस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
4: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
5: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
4: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
6: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: hello. Let's go.
1: 6.9 inch ko standard display, AI powered camera, Vivo sako warranty sahit. Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule. Tapai ko man jitta barambar.
2: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98510 63802, 98510 63802।
1: राष्ट्रको लागि बक्सिङ,
3: स्वास्थ्यको लागि बक्सिङ,
1: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
3: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
1: समय बिहान र बेलुका।
3: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 98415064499, 98415064499।
1: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त,

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू,
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन बी12,
0: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी, धादिङ।
3: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
3: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोप्राइटर बिरबहादुर श्रेष्ठको लागि 9843007437 र 010590093 मा सम्पर्क गर्नुहोला नि।
3: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843007437।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: #Dial गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले लगातार विरोध जनाएपछि बैठक जेठ 25 गतेसम्मका लागि स्थगित भएको छ। बैठकमा प्रमुख प्रतिपक्षी लगायतका विपक्षी दलले राष्ट्रियता, सार्वभौम सत्ता र अखण्डताका विषयमा कुनै पनि सम्झौता हुन नसक्ने उल्लेख गर्दै प्रधानमन्त्रीले आफ्नो धारणा फिर्ता लिनुपर्ने धारणा राखेका थिए। सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलहरूलाई कार्यसूचीमा प्रवेश गरेर सहयोग गर्न पटक पटक आग्रह गर्नुभएको थियो। बजेट लगायतका महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकाले आसन ग्रहण गरी बैठक सञ्चालनमा सहयोग गर्न उहाँले अनुरोध गर्नुभयो। विपक्षी दलका सांसदहरूले सभामुखको आग्रहलाई अस्वीकार गर्दै निरन्तर विरोध गरेपछि बैठक यही जेठ 25 गते सोमबार बिहान 11 बजे बस्ने गरी स्थगित भएको छ। सभामुखको आग्रहपछि समेत विरोधलाई निरन्तरता दिएपछि सभामुख अर्यालले विपक्षी दलका सांसदहरूलाई पालै पालो बोल्न समय दिनुभयो। त्यस क्रममा नेपाली कंग्रेसका सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्रीको अभिव्यक्ति त्रुटिपूर्ण र आपत्तिजनक रहेकाले सच्याउनु पर्ने बताउनुभयो। श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले देशको सीमाना र सार्वभौम सत्ता जोगाउने विषयमा सबै दलको एकमत हुनुपर्ने भन्दै प्रधानमन्त्रीले संसदमा उपस्थित भएर माफी माग्नुपर्ने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुशबू ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति कूटनीतिक, कानूनी र राष्ट्रिय सुरक्षाका दृष्टिले अत्यन्त गम्भीर प्रकृतिको रहेकाले प्रधानमन्त्रीको दल र राज्यका निकायबाट यस्तो अभिव्यक्तिको बचाउ र ढाकछोपको प्रयास गर्नुले अर्को दुर्घटना निम्त्याउन सक्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले राष्ट्रिय सुरक्षाको विषय सबै दलको धारणा साझा विषय भएकाले प्रधानमन्त्रीको अभिव्यक्तिबारे प्रधानमन्त्रीको दल राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा के हो सदनलाई जानकारी गराउन माग गर्नुभयो। नेकपा एमालेका सांसद गणेश सिंह ठगुन्नाले देशको कार्यकारी प्रमुखले सदनमा राखेका अभिव्यक्तिको दीर्घकालसम्म राजनीतिक र कूटनीतिक प्रभाव रहने बताउनुभयो। त्यसपछि विपक्षी दलका सांसदहरूको विरोधकै बीच सभामुख डोल प्रसाद अर्यालले प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेलाई बोल्न समय दिनुभए पनि उहाँले समय नलिएपछि विधेयक प्रमाणीकरण सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र वाचन गरी बैठक स्थगित गर्नुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीले भारतसँगको बहुआयामिक सम्बन्ध विपरीत दिनुभएको अभिव्यक्ति नसच्याएसम्म बैठकको काम कार्यवाही अघि बढ़न नदिने अडान लिएपछि बैठक स्थगित गर्नुभएको छ। बैठक शुरू हुनासाथ आकस्मिक समयमा सांसदहरूले नेपालले पनि थुप्रै ठाउँमा भारतको जमीन मिचेको छ भनी मुलुकको कार्यकारी प्रमुखले संसदको रसक्रममा उभिएर बोल्नु कूटनीतिक मर्यादा विपरीत भएको भन्दै तत्काल सदनमा आएर माफी माग्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 12:15 बस्नेछ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल भारत सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान खोज्न सरकारले काम गरिरहेको बताउनु भएको छ। मन्त्री परिषदको आज बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्रीले संसदमा दिनुभएको अभिव्यक्तिबारे संचारकर्मीको जिज्ञासामा शिक्षा मन्त्री पोखरेलले वार्ताको माध्यमबाट सीमा विवाद समाधान गर्नुपर्नेमा नै प्रधानमन्त्री शाहले जोड़ दिनुभएको बताउनुभयो। विभिन्न समयका सीमा अध्ययन सम्बन्धी संयन्त्रहरूको प्रतिवेदन नेपालको भूभाग भारतले उपयोग गरेको हुन सक्ने र भारतको भूभाग नेपालले उपयोग गरेको हुन सक्ने देख्दा प्रधानमन्त्री समेत अचम्मित परेको कुरा मात्रै संसदमा राख्नु भएको मन्त्री पोखरेलले स्पष्ट पार्नुभयो।
5: अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदाखेरि प्रधानमन्त्रीले म अचम्मित परेको भनेर भन्नुभयो। भारतले उपभोग गरिरहेको सीमा नेपालमा पर्न सक्ने, कति नेपालले उपभोग गरेको पनि भारतमा पर्न सक्ने भन्ने कुरा चाहिँ त्यो संयन्त्रहरूबाट आएको हुँदाखेरि दुई देशहरू बसेर टेबल टक गरेर जति पनि सीमा विवादहरू छ त्यो चाहिँ मिलाउने भन्ने कुरा प्रधानमन्त्रीज्यूले नै भनिसक्नु भएको छ।
4: सरकारले संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम यूएनईपीबाट ओजन तहलाई हानि पुर्याउने पदार्थहरूको व्यवस्थापन तथा न्यूनीकरण सम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्बन्धी सम्झौता स्वीकृत गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो। मन्त्री पोखरेलले भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला तथा सदस्य पदमा अमीर प्रसाद नेउपाने, त्यसै गरी पद्मिनी सोती र डाक्टर रेहना श्रेष्ठलाई नियुक्ति गरिएको जानकारी दिनुभयो।
5: सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा सशस्त्र प्रहरी नायब निरीक्षक श्री अञ्जनी कुमार पोखरेललाई बढुवा गर्ने, भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा श्री बलभद्र बास्तोला तथा सदस्य पदमा श्री अमीर प्रसाद नेउपाने, डाक्टर रोना प्रेषक र पद्मनीति सोतीलाई नियुक्ति गर्ने।
4: मन्त्री पोखरेलले भदौ 23 र 24 गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिश गर्न गठन गरिएको अध्ययन समितिको कार्यावधि 45 दिन थप गर्ने निर्णय गरेको बताउनुभयो। मन्त्री परिषद बैठकमा सरकारले सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढ़ुवा गर्ने निर्णय गरेको मन्त्री पोखरेलले बताउनुभयो। भारतको विदेश मन्त्रालयले नेपाल र भारत बीचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्र मार्फत नै समाधान गरिने स्पष्ट पारेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा दुई देश बीचको सीमांकनको कार्य करिब 98% सम्पन्न भइसकेको जानकारी दिनुभयो। नेपालका प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयका तर्फबाट सीमाका विषयमा आएका पछिल्ला टिप्पणीबारे सोधिएको प्रश्नमा प्रवक्ता जयसवालले नेपाल र भारत बीचको सीमा मामिला पूर्णत द्विपक्षीय विषय भएकाले यो मामिलामा कुनै पनि तेस्रो पक्षको भूमिका नरहने बताउनुभयो। दुई देश बीचको सम्बन्धमा विविध आयामबारे चर्चा गर्दै प्रवक्ता जयसवालले नेपाल र भारत बीच जनस्तरका साथै राजनैतिक दल बीच पनि गहिरो र पुरानो सम्बन्ध रहेको उल्लेख गर्नुभयो। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन बीच भेटवार्ता भएको छ। भाजपा मुख्यालय नयाँ दिल्लीमा आज भएको भेटवार्तामा लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस तथा भावी नेतृत्व निर्माणमा युवा पुस्ताले खेल्न सक्ने भूमिकामाथि विचार आदान प्रदान भएको छ। प्रतिनिधिमण्डललाई स्वागत गर्दै अध्यक्ष नवीनले साझा सभ्यतागत विरासत, सांस्कृतिक सम्बन्ध तथा जनस्तरका सुदृढ़ सम्बन्धमा आधारित भारत नेपाल बीचको घनिष्ठ र ऐतिहासिक सम्बन्धबारे प्रकाश पार्नु भएको थियो। अध्यक्ष नवीनले भाजपा पार्टीको यात्रा, विचारधारा, संगठनात्मक संरचना तथा जनमुखी राजनीतिक सहभागिता सम्बन्धी दृष्टिकोणबारे जानकारी गराउनु भएको थियो। यस्तै सभापति लामिछाने र भारतीय विदेश मन्त्री एस जयशंकर बीच आजै भएको भेटवार्तामा नेपाल भारत विकास साझेदारी तथा जनस्तरका सम्बन्धहरूमा छलफल केन्द्रित रहेको थियो। नयाँ दिल्लीमा आज रासोपाका सभापति लामिछाने तथा उहाँको प्रतिनिधिमण्डलसँग भेट्न पाउँदा खुशी लागेको भारतका विदेश मन्त्री जयशंकरले सामाजिक सञ्जाल मार्फत उल्लेख गर्नुभएको छ। सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भाजपाको निमन्त्रणामा 5 दिने भारत भ्रमणका लागि सोमबार नयाँ दिल्ली प्रस्थान गरेको हो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले अदालतको जनविश्वास बढ़ाउन कार्य योजना नै बनाएर अघि बढ़ने बताउनु भएको छ। संवैधानिक तथा न्यायिक पत्रकार मंचका पदाधिकारीहरूसँगको भेटमा प्रधान न्यायाधीश डाक्टर शर्माले जनताले महसुस गर्ने गरी न्यायालय सुधारका लागि कार्य योजना बनाएरै लाग्ने बताउनुभयो। उहाँले आफू बोलेर होइन कामबाट नै न्याय क्षेत्रको सुधार गर्न निर्मम ढंगले लागेको बताउँदै सर्वोच्चका न्यायाधीशहरूलाई क्षेत्र तोकेरै अघि बढ़न चाहेको जानकारी दिनुभयो। प्रधान न्यायाधीश शर्माले भेटमा न्यायालयको इमेज उच्च राख्न पत्रकारको समेत उत्तिकै भूमिका रहने भन्दै सकारात्मक र आलोचनात्मक पृष्ठपोषणको अपेक्षा राखेको स्पष्ट पार्नुभयो। अदालतले गरेको आदेश फैसला यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने विषयमा ध्यान दिनुपर्नेमा सरकारवाला पक्षले जोड़ दिएका छन्। सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले आज आयोजन गरेको छलफलका वक्ताहरूले अदालतको आदेश फैसला तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिएका हुन्। सर्वोच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्कीले फैसला कार्यान्वयनमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो। फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्र बहादुर सिंहले अदालतले फैसला गर्ने बित्तिकै सम्बन्धित निकाय मा पत्राचार गर्ने गरेको भए पनि तत्काल कार्यान्वयन गरिहाल्ने परिपाटी नभएको अनुभव सुनाउनुभयो। दरबार हत्याकाण्ड भएको 25 वर्ष पूरा भएको छ। 2058 साल जेठ 19 गते नारायण हिटी राजदरबार भित्रै भएको दरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको परिवारको हत्या भएको थियो। कैलालीको कर्णाली नदी किनारका सामुदायिक वनहरू नदी कटानको चपेटामा पर्दा वन जोगाउन ठूलो चुनौती देखिएको छ। सामुदायिक वनको संरक्षणका लागि स्थानीय उपभोक्ता समूहहरूका तीनै तहको सरकारले विशेष ध्यान दिनुपर्नेमा उपभोक्ताहरूले जोड़ दिएका छन्। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
6: कर्णाली नदीमा आउने बाढ़ीले वर्षेनी कटान गर्दै जाँदा त्यहाँका सामुदायिक वनहरू नदी कटानको चपेटामा परेका हुन्। टीकापुर नगरपालिका वड़ा नम्बर 7 शक्ति स्थित शक्ति कर्णाली सामुदायिक वनका अध्यक्ष जीतराम चौधरी।
7: मुख्यतः हाम्रो कर्णाली नदीको कटानले गर्दाखेरि सामुदायिक वन लगभग यो 6-7 वर्षको दौरानमा करिब 50 हेक्टर जति हाम्रो कटान भइसकेको छ। हाम्रो अब वर्षेनी सामुदायिक वनको अगुवाईमा केन्द्रसम्म गएर विभिन्न मन्त्रालय विभिन्न विभागमा गएर डेलिगेसन बुझाउँदै गरिरहेका छौं।
6: शक्ति कर्णाली सामुदायिक वन जस्तै टीकापुर नगरपालिका वडा नम्बर 2 स्थित खोटेना पुराखानी सामुदायिक वन पनि नदी कटानको चपेटामा परिरहेको छ। कर्णालीको एउटा भंगालो नै सामुदायिक वनतर्फ फर्किएपछि वन क्षेत्र बढ़ी कटान भइरहेको बताउनुहुन्छ खोटेना भुराखानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भूपेन्द्र साउद।
8: हाम्रो यतातिर खोटेना सामुदायिक वनतिर जोडिएको कर्णालीको एउटा हाँगाले 25 हेक्टर जति जमिन चाहिँ कर्णालीले चाहिँ कटान गरिसकेको कुराहरू जानकारी गराउँछौ र त्यो कटानीले भविष्यमा गएर टीकापुर पार्कलाई र नक्लीपुर क्षेत्रलाई चाहिँ ठूलो नोक्सान गर्ने कुराहरू पनि जानकारी गराउँछौ।
6: जगतपुर सामुदायिक वनलाई पनि कर्णाली नदीको कटानबाट जोगाउन ठूलो चुनौती रहेको छ। जानकी गाउँपालिका वडा नम्बर 6 स्थित जगतपुर सामुदायिक वनलाई कर्णाली नदीको भंगालोले नै दुई भागमा विभाजन गरेको र प्रत्येक वर्ष हेक्टरका हेक्टर वन क्षेत्र नदीले कटान गर्दै गइरहेको छ। यसरी नदीले कटान गरिरहेको वनलाई जोगाउन सामुदायिक वनको स्रोतले नसकिने भएकाले सरकारले नदी कटान रोक्नमा तटबन्ध लगायतका कामहरू गरेको भए राम्रो हुने थियो भन्नुहुन्छ जगतपुर सामुदायिक वनका अध्यक्ष निरबहादुर शाह।
9: यसमा अब सामुदायिक वनको आफ्नो स्रोत छैन, स्रोत भए पनि त्यत्रो गर्ने क्षमता छैन, त्यसो भएको कारणले गर्दाखेरि अब राज्यले गरिदियो भने अलि केही सम्भव हुन्थ्यो।
6: कैलालीको टीकापुर र लम्कीचुवा नगरपालिका तथा जानकी गाउँपालिकाको क्षेत्रमा मात्र कर्णाली नदी किनारमा दर्जन बढी सामुदायिक वनहरू रहेका छन्। ईश्वर साउद, रेडियो नेपाल, टीकापुर, कैलाली।
4: राष्ट्रिय सतर्कता केन्द्रले मुलुकको सार्वजनिक प्रशासनलाई चुस्त दुरूस्त प्रभावकारी र जवाबदेही बनाउने उद्देश्यले अनुगमन टोलीलाई थप सक्रिय बनाएको छ। सार्वजनिक संस्थाहरूमा हुने अनियमितता र भ्रष्टाचार जन्य कार्यको रोकथामका लागि आवश्यक छानबिन, अनुगमन, निगरानी, छड्के जाँच र अन्वेषण गर्ने जिम्मेवारी पूरा गर्ने क्रममा केन्द्रले आफ्नो अनुगमन टोलीलाई थप सक्रिय बनाएको हो। केन्द्रका प्रवक्ता एवं सहसचिव नारायण प्रसाद भट्टले वर्तमान सरकार गठन भएसँगै जारी भएको 100 बुधे कार्यक्रममा उल्लेख भए बमोजिम मुलुकमा सुशासन प्रवर्धन, भ्रष्टाचार नियन्त्रण तथा सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता र जवाबदेहिता अभिवृद्धि गर्ने क्रममा पछिल्ला दिनमा अनुगमनको कामलाई प्राथमिकता दिएको स्पष्ट पार्नुभयो। भोजपुर सदरमुकामदेखि उत्तरी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र दिङला जोड्ने बहुप्रतीक्षित भोजपुर दिङला सड़क खण्डमा कालोपत्रे पीच कार्य शुरू भएको छ। वर्षौंदेखि कच्ची तथा धुलाम्य अवस्थामै सञ्चालन हुँदै आएको सड़क कालोपत्रे हुन थालेपछि स्थानीय उत्साहित बनेका हुन्। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
10: भोजपुर दिङला सड़क खण्डमा कालोपत्रको काम शुरू गरिएको छ। दुई खण्डमा विभाजन गरी निर्माण कार्य तीव्र गतिमा अघि बढ़ाइएको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजन राज रेड्डीले बताउनुभयो। पहिलो खण्ड अन्तर्गत पानी ट्याङ्की 3 तलेसम्मको करिब 17 किलोमिटर सड़कमा कालोपत्र कार्य शुरू गरिएको उहाँको भनाइ छ। हालसम्म यस खण्डको भौतिक प्रगति 55% पुगेको छ। पहिलो खण्डको निर्माणको काम कोशी प्रदेश सरकारको करिब 62 करोड़ लगानीमा भइरहेको छ। दोस्रो खण्ड अन्तर्गत 3 तले दिङला करिब 16.5 किलोमिटर सड़क खण्डको पनि निर्माणको काम भइरहेको छ। वर्षातमा हिलो र हिउँदामा अत्याधिक धुलोको कारण शहरी आजादमा कठिनाई हुँदा बिरामी ओसार पसार कृषि उपजको ढुवानी तथा दैनिक जीवन प्रभावित हुने गरेको थियो। सड़क कालोपत्रे बनेपछि कृषि पर्यटन तथा सेवा क्षेत्रको विकासमा समेत सकारात्मक प्रभाव पर्ने स्थानीय भीमप्रसाद राईले बताउनुभयो। निर्माण कम्पनी महाशयले निर्माण सेवाका प्रमुख श्याम श्रेष्ठले कालोपत्रको कामलाई तीव्र गतिमा अघि बढाइएको बताउनुभयो।
11: हाल अहिले पनि 3-4 महिनादेखि नियमित दैनिक पानी परेकोले सडक निर्माण कार्य सम्पन्न गर्न अत्यन्तै बाधा अवरोध परेको छ र पनि म निरन्तरता जति जति टाइम मौसम सुधार हुन्छ त्यो अवस्था काम गर्ने कोसिस चाहिँ गरिरहेको छु। मौसमले साथ दिने भने अहिले पनि यो आर्थिक वर्ष 18 सन्दर्भमा मैले सम्पन्न गर्न सक्छु।
10: निर्माणको काम 2080 मंगिर महिनाबाट शुरू गरिएको हो। सम्झौता अनुसार आगामी फागुन महिनासम्ममा सम्पूर्ण कार्य सम्पन्न गर्नुपर्ने कार्यालयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
4: नवलपरासीको त्रिवेणी गाउँपालिका वडा नम्बर सातका ईश्वरी प्रसाद गौतम विरूद्ध ऋण उपलब्ध गराइदिए बापत घुस लिएको अभियोगमा 50 लाखको भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश नेउपानेका अनुसार गौतमले विशेष अदालत काठमाडौँमा 2083 वैशाख 23 गते बकपत्र गर्दा आयोगमा अनुसन्धानको क्रममा परेको गरेको बयान तथा आरोप माग दावी बेहोराको प्रतिकूल हुने गरी बकपत्र पुष्टि भएको छ। अत्यधिक गर्मीको जोखिमबारे जनचेतना फैलाउने र गर्मीबाट सुरक्षित रहने उपायहरू साझा गर्ने उद्देश्यले आज हिट एक्सन डे 2026 विश्वभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। अन्तर्राष्ट्रिय रेड क्रस तथा रेड क्रिसेन्ट महासंघ आईएफआरसीको आह्वानमा मनाइने यो दिवसको मुख्य विषयवस्तु इन्डोर हिट रहेको छ। दिवसमा घर, विद्यालय, कार्यस्थल तथा हेरचाह केन्द्रमा बढ़दो तापक्रमका कारण मानव स्वास्थ्यमा पर्ने जोखिमप्रति विशेष ध्यान केन्द्रित गरिएको छ। हिट एक्सन डे पहिलो पटक सन् 2022 शुरू गरिएको थियो। जलवायु व्यवस्थापनविद डाक्टर धर्मराज उप्रेतीले जलवायु परिवर्तनले निम्ति आएको बढ़दो गर्मीबारे सुरक्षित रहने उपायहरू साझा गर्ने उद्देश्यले दिवस मनाउने गरिएको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। रूसले युक्रेनका विभिन्न शहरमा गरेको हवाई आक्रमणमा परि कम्तीमा 16 जनाको मृत्यु भएको छ। यो आक्रमणलाई मस्कोले केही महिना यता गरेको ठूलो सैन्य कार्यवाही भनेको छ। घटनामा कैयौं मानिस हताहत भएको अधिकारीहरूले बताएका छन्। मृतक दुई बालबालिका सहित दनिप्रोमा 11 र राजधानी कियेवमा 5 जना गरी कुल 16 जनाको मृत्यु भएको पुष्टि भएको छ। रूसले आवासीय भवनहरूलाई निशाना बनाई गरेको हमलामा 16 जनाको मृत्यु भएको हो। हमलामा परेका भवनहरूको भग्नावशेषमा मानिसहरू पुरिएको आशंका गरिएकाले आपतकालीन सेवाका कर्मचारीहरूले जीवित मानिसको खोजी गरिरहेका छन्। रूसी रक्षा मन्त्रालयले युक्रेनले गरेको हमलाहरूको प्रतिक्रिया दिन अहिले आक्रमण गरिरहेको र आफ्नो उद्देश्य पूरा भएको जनाएको छ। अफ्रिकी मुलुक कंगो र युगाण्डामा फैलिएको इबोला भाइरसको नयाँ प्रकोपलाई विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ। अफ्रिकी मुलुकहरूमा इबोला संक्रमण देखिएपछि नेपाल सरकारले पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै निगरानी तथा तयारीका कार्यलाई तीव्र बनाएको जनाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
12: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: सन् 2026 मे महिनामा मात्रै 1 लाख भन्दा बढ़ी विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन्। मे महिनामा 1,02,626 विदेशी पर्यटक नेपाल भित्रिएको र उक्त संख्या गत वर्षको तुलनामा 19% बढ़ी रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ। गत वर्षको मे महिनामा 86,216 पर्यटक नेपाल घुम्न आएका थिए। कोरोना महामारी अगाडि सन् 2019 मे महिनामा 78,329 विदेशी पर्यटक नेपाल घुम्न आएका थिए। मे महिनामा नेपाल आउने पर्यटक मध्ये सबैभन्दा बढ़ी भारतका पर्यटक रहेका छन्। उक्त महिनामा भारतबाट मात्र 40,782 पर्यटक नेपाल घुम्न आएका छन्। त्यस्तै दोस्रोमा चीनबाट 11,514, तेस्रोमा संयुक्त राज्य अमेरिकाबाट 9,001, चौथोमा बंगलादेशबाट 5,298 र पाँचौंमा संयुक्त अधिराज्य बेलायतबाट 3,375 पर्यटक नेपाल घुम्न आएका छन्। चालू आर्थिक वर्षको 10 महिनामा वीरगंज नाका हुँदै 7,97 करोड़ रूपियाँ बराबरको दालजन्य वस्तु आयात भएको छ। त्यहाँबाट विभिन्न 7 प्रकारका दलहन नेपाल आयात भएका हुन्। गत आर्थिक वर्षको 10 महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा वीरगंज नाकाबाट आयात भएको मूल्यको आधारमा आयात 2,24 करोड़ अर्थात 22% घटेको छ। गत आर्थिक वर्षको 10 महिनामा उक्त नाकाबाट 10,21 करोड़ मूल्यको दालजन्य वस्तु आयात भएको थियो। वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले चालू आर्थिक वर्षको 10 महिनामा मूल्यको आधारमा दालजन्य वस्तुको आयात 22% कमी आएको बताउनुभयो। नेपालबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालयन एयरलाइन्सले चीनको आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित सेन्जेन शहरसँग राजधानी काठमाडौँलाई प्रत्यक्ष हवाई उडान मार्फत जोड्ने भएको छ। कम्पनीले जेठ 21 गतेदेखि काठमाडौँ सेन्जेन काठमाडौँ सीधा उडान सेवा सञ्चालन गर्न लागेको जनाएको छ। नयाँ उडान सेवा अन्तर्गत काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र चीनको सेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थल बीच सातामा 2 उडान सञ्चालन हुनेछन्। हिमालयन एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले नयाँ गन्तव्य थपिनु हिमालय एयरलाइन्सको अन्तर्राष्ट्रिय सञ्जाल विस्तारको रणनीतिक उपलब्धि भएको बताउनुभयो। चीनको सिलिकन भ्यालीका रूपमा परिचित सेन्जेन विश्वका प्रमुख प्रविधि उत्पादन तथा नवप्रवर्तन केन्द्र मध्ये एक मानिन्छ। नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेट नयाँ युग प्रवेश गर्ने शुरूआत बिन्दुको रूप आएको बताएको छ। काठमाडौँमा आयोजित छलफल कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बजेट नेपालको नियतिलाई नयाँ आयाम दिई आर्थिक समृद्धिको नयाँ युगको प्रवेश गर्ने शुरूआत बिन्दुको रूपमा आएको बताउनुभयो। उहाँले आर्थिक वर्ष 2083-84 को बजेट महत्वाकांक्षी भए पनि त्यसको सफल कार्यान्वयन हुन सके निजी क्षेत्रको आत्मविश्वास वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो। पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडाले उपभोगमुखी बजेटले रोजगार सृजना गर्न नसक्ने बताउनु भएको छ। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्व अर्थमन्त्री खतिवडाले अहिलेको सरकारले ल्याएको बजेट उपभोगमुखी रहेको बताउनुभयो। सरकारले आगामी बजेटमा 7% आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको तर त्यो प्राप्त गर्न कम्तीमा 22-24% आयात वृद्धि गर्नुपर्ने आवश्यकता रहेको औल्याउनुभयो।
14: चीनले लगातार दोस्रो हार बिहोरेसँगै नेपाल पुरूष क्रिकेट टोली एसियन गेम्सका लागि छनौट भएको छ। सिंगापुरमा भइरहेको छनौटमा चीन लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिए पश्चात नेपाल एक खेल अगावै प्रतियोगितामा सेमी फाइनल पुग्नका साथै एसियन गेम्सका लागि छनौट भएको हो। पहिलो खेलमा नेपालसँग 221 रनको फराकिलो अन्तरले पराजित चीन दोस्रो खेलमा मलेसियासँग 9 विकेटले पराजित भयो। मलेसिया पनि नेपालसँगै एक खेल अगावै सेमी फाइनल पुग्दै एसियन गेम्सका लागि छनौट भएको छ। चीनले दिएको 85 रनको लक्ष्य मलेसिया 7.5 ओभरमा 1 विकेट गुमाएर पूरा गर्यो। सोमो चरणको अन्तिम खेलमा बिहिबार नेपाल र मलेसिया खेल्दैछन्। बुधबारबाट मलेसियामा एसएससी प्रिमियर कपको शुरूआत हुँदैछ। प्रतियोगिताको पहिलो खेलमा बुधबार नै नेपालले कतारको सामना गर्दैछ। कतार र नेपाल बीचको खेल मलेसियाको कोल्जे टुंगुर जाफर ओभलमा बुधबार बिहान 7:15 शुरू हुँदैछ। महिला टी20 अन्तर्राष्ट्रियमा 4 पटक कतारसँग खेलेको नेपालले 100% जितको नतिजा हात पारेको छ। कतारसँग नेपाल 119-61-109 रनले तथा 9 विकेटले विजयी भएको छ। बुधबार कतारसँग चौथो पटक नेपाली महिला टोलीले खेल्दैछ। एसिया कपको छोरणको रूपमा रहेको प्रतियोगितामा नेपाल सहित 18 देशको सहभागिता रहेको छ। सहभागी 18 राष्ट्रलाई 4 समूहमा विभाजन गरिएको छ। एसिसीका अनुसार नेपाल समूह डीमा रहेको छ। नेपाल रहेको समूहमा कतार, हङकङ तथा भूटान रहँदा समूह एमा थाइल्याण्ड, म्यानमार, जापान, बहराइन, मंगोलिया छन्। समूह बीमा यूएई, ओमन, चीन, फिलिपिन्स र साउदी अरब तथा समूह सीमा इण्डोनेसिया, मलेसिया, कुवेत र सिंगापुर रहेका छन्। एसिसीका अनुसार नेपालले दोस्रो खेलमा जेठ 21 भूटानसँग तथा समूह चरणको अन्तिम खेलमा जेठ 23 गते हङकङसँग खेल्नेछ। हरेक समूहको शीर्ष दुईमा रहने टोलीका बीचमा जेठ 27 गते क्वार्टर फाइनल खेल हुनेछन्। 4 क्वार्टर फाइनल खेलका विजेताले यसै वर्षमा आयोजना हुने एसिसी एसिया कप स्थान बनाउनेछन्। जेठ 29 सेमी फाइनल हुने प्रतियोगिताको फाइनल जेठ 30 हुनेछ।
4: अब मौसम। आगामी 24 घण्टामा कोशी र मध्य प्रदेश लगायत गण्डकी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङ सहित हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30.5 न्यूनतम 20 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 29.7 न्यूनतम 19 डिग्री सेल्सियस वर्षा फाटफुट, पोखराको अधिकतम 32.4 न्यूनतम 20.4, वीरेन्द्रनगरको अधिकतम 33.7 न्यूनतम 19.9 डिग्री सेल्सियस वर्षा फाटफुट र दिपायलको अधिकतम 34.8 न्यूनतम 20 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज पनि अवरूद्ध। नेपाल भारत सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान खोज्न सरकारले काम गरिरहेको सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई। नेपाल भारत सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्र मार्फत नै समाधान गरिने भारतीय विदेश मन्त्रालयद्वारा स्पष्ट। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामिछाने र भारतीय जनता पार्टीका अध्यक्ष बीच भेटवार्ता। रूसले युक्रेनमा गरेको हवाई आक्रमणमा कम्तीमा 16 जनाको मृत्यु र नेपाली पुरूष क्रिकेट टोली एसियन गेम्सका लागि छनौट। रेडियो नेपालबाट साँझ 7 समाचार सकियो। हवस् त, नमस्कार।
15: सार्वज सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
3: राष्ट्रिय रेडियो राष्ट्रको संचार
16: श्रोतावृन्द नमस्कार नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौं।
17: श्रोता सधैँझैं आज पनि हामी शैक्षिक रेडियो नाटक लिएर उपस्थित भइसकेका छौं। आजको श्रृंखलामा हामी रुद्र भट्टराईद्वारा लिखित मातृभाषामा शिक्षा शीर्षकको नाटक प्रस्तुत गर्दैछौं। यस शैक्षिक रेडियो नाटकमा आवाज दिने वक्ताहरू हुनुहुन्छ रजनी धिमाल, गोपाल नारायण श्रेष्ठ, खिलानाथ धमला, पप्पु कुमार मेहता र विनिता राई। आउनुहोस् अब सुनौ शैक्षिक रेडियो नाटक मातृभाषामा शिक्षा।
18: ए हजुर, तपाईँको बच्चा कति कक्षामा पढ्नुहुन्छ?
19: खै कति कक्षा भुन्ने, स्कुल त आउनु मान्दैन। तिम्रो बच्चा कति कक्षामा पढ्छ?
18: त्यही त भनिरहेको छु, बच्चा पनि स्कुल जान दिक्क मानिरहेको छ। गत वर्ष नै भर्ना गरेको थिएँ एक कक्षामा, यस वर्ष दुई कक्षामा गयो।
19: तिम्रो बच्चा त दुई कक्षामा गयो
18: हो, तर पढाइमे पसन्द छैन हजुर।
19: हाम्रो त पोहोर पनि एकमा अहिले पनि उस्तै छ, त्यसो भएर मास्टरलाई कुरा गर्न पर्यो भनेको।
18: अच्छा, दुवै आदमीको समस्या त यही रहेछ, बच्चा कमजोर पढाइ लिखाइमे। शिक्षकमा एकछिन बसौं सर भनेको।
20: पानी लिऊ है म्याम।
21: हुन्छ।
20: उहाँहरू अघिदेखि नै हुनुहुन्छ त?
21: हो, उहाँहरूलाई मैले बोलाएको सर।
20: ए, त्यसो भएर पो बिस्तारै कुरा गर्दै बस्नु भएको रहेछ।
21: हो सर, समीरले आज शिक्षा निर्देशकज्यू पनि आइपुग्नु भएको छ। हाम्रो विद्यालयको सानो समस्या भनौ म्याम, अभिभावकले गुनासो गर्न थाले। उहाँहरू दुईजना अभिभावक र शिक्षक हुनुहुन्छ नि।
19: नमस्कार सर। नमस्कार। आजै विद्यालयमा अभिभावक दिवस, आजै अभिभावकको समस्या आउनु, यो कसरी हेर्छ?
21: त्यसो होइन म्याम, उहाँहरूले बच्चाको पढाइ लेखाइ राम्रो भएन भन्दै हुनुहुन्थ्यो। के भएर हो? सँगै बसेर छलफल गरौं न भनेको थिएँ, उहाँहरूले अघि कार्यक्रम शुरू नभई सम्झाउनु भयो। कार्यक्रम सकिएपछि अफिसमा भेटौं न त भनेको थिएँ, त्यही भएर हो म्याम।
19: हो सर।
20: यहाँहरूको बच्चाको नाम र कक्षा भन्नुहोस् त।
18: मेरो बच्चाको नाम मनिष यादव छ, ऊ दुई कक्षामा पढ्छ।
19: मेरो छोरा आसाङ पर सालमा पनि एक कक्षा पढ्यो, अहिले पनि एक कक्षामा पढ्छ सर।
20: बुझे, मनिष र आसाङको अभिभावक तपाईँहरू
19: हो? सरले चिन्छ हाम्रो बच्चालाई।
20: नाम र कक्षा भनेपछि नचिन्ने कुरै भएन नि, आफैले पढाएको विद्यार्थीहरू।
21: सर, मनिष र आसाङका बारेमा बताउनुहोस् त, समस्या के रहेछ?
20: सर, मनिष र आसाङ दुवै हाम्रा विद्यार्थी हुन्। मनिष अहिले दुई र आसाङ अहिले पनि एक कक्षामा पढ्ने विद्यार्थी हुन्। दुवैजना नियमित रूपमा विद्यालय आउँदैनन्, आए पनि कक्षामा त्यति सक्रिय हुँदैन। पढाउँदा सिकाउँदा पनि खासै वास्ता गर्दैन, बोल्न पनि गाह्रो मान्छन्।
21: के भएको रहेछ त उनीहरूलाई?
20: उनीहरूकै भाषामा साथीसँग कुराकानी गर्छन्, होमवर्क पनि गर्दैन। मनिष बल्ल बल्ल दुई कक्षामा गएको छ, तर सँगै एउटै कक्षा भर्ना भएको आसाङ परीक्षा दिन नआएर एक कक्षामै फेरि पढ्दैछ। मलाई पनि उनीहरू कमजोर भएकोमा चिन्ता लागिरहेछ, के गर्ने होला सर?
18: सरले ठिक भन्नुभयो, बाबु विद्यालय जान मान्दैन, पढाइ भन्दा अन्य कुरामा ध्यान दिने, घरमा गृह कार्य वा पढ्ने केही छ भने सोद्धा केही छैन भन्छन्। बाबुको पढाइ निकै कमजोर छ, त्यही भएर स्कूल आएको सर।
19: हाम्रो आसाङ त दुई वर्ष पढेर पनि पढ्न जान्दैन, एउटै कक्षामा छ, सर मिसले बोले पढाएको पनि बुझ्दैन भन्छ, त्यही भएर हेड सरलाई भेट्न आएको।
21: ल, सुन्नुभयो नि मिस, अवस्था यस्तो छ, म र मेरा सहकर्मी शिक्षक साथीहरू नि
18: सरले ठिक

0: तपाईँ अरू सबैका कुरा मैले सुनिरहेको थिएँ। मलाई केही जिज्ञासा लागेको छ, त्यो जिज्ञासाको उत्तर दिनुहोस् न त, हुन्छ? हाम्रो विद्यालयमा पढ्न आउने विद्यार्थी कुन समुदायका धेरै छन् हेड सर?
1: अधिकांश विद्यार्थी त तामाङ समुदायकै छन्। केही चाहिँ अरू पनि छन् मिस?
2: हो मिस, धेरै त तामाङ समुदायकै विद्यार्थी छन्, अरू त थोरै।
3: हो मिस, हामी धेरै तामाङहरू बस्छ यता त।
4: अरू जाति त कमै बस्छ मिस।
0: समुदायमा नेपाली भाषा बोलिन्छ कि अरू भाषा? सुनमायाजी,
3: अरू भाषा त हाम्रो घर परिवारमा बोल्दैन, तामाङ भाषा सजिलो छ त्यही बोल्छ। नेपाली त अर्को मान्छेसँग मात्र हो मिस।
4: हो मिस, कहिले काहीँ त यहाँको मान्छेहरू हामी यादवसँग पनि बिर्सेर तामाङ भाषामा कुरा गर्न थाल्छन्, पछि मात्र नेपालीमा भन्छ।
2: हो मिस, म पनि यहाँ मात्र नेपाली त हो नि, घरमा गएपछि त तामाङ भाषा नै पहिलो हुन्छ।
0: विद्यालयमा विद्यार्थीलाई पढाउँदा चाहिँ माध्यम भाषा के प्रयोग गर्नुहुन्छ त?
2: कक्षामा पढाउँदा त नेपाली नै हो अंग्रेजी बाहेक मिस, सबै कुरा नेपालीमै दिएको हुन्छ पुस्तकमा।
1: हो मिस, हाम्रो विद्यालयमा अंग्रेजी बाहेक सबैले नेपाली भाषामै पढाउँछौ।
0: कहिलेकाहीँ विद्यार्थीलाई बुझाउँदा त बच्चाले बुझ्ने भाषामा भन्नुभएको होला नि सर। नेपाली र अंग्रेजी भाषामा मात्र भन्दा विद्यार्थीले नबुझे के गर्ने गर्नुभएको छ त?
2: त्यस्तोमा नेपालीमा पनि पटक पटक भनिदिन्छौ।
0: तपाईँहरू नेपाली र अंग्रेजी बाहेक विद्यार्थीले बुझ्ने भाषामा बुझाउन सक्नुहुन्छ होला त?
1: सरको त यही समुदायको घरमा बोल्ने भाषा नै तामाङ हुँदा उहाँले नसक्नु त कुरै भएन। अरू हामी शिक्षक पनि उहाँ जतिको नभए नि अलिअलि त लामै समय यही समुदायमा काम गरेकाले सकिन्छ होला म्याम।
3: यहाँका सर मिसहरू गाउँमा हाम्रै भाषामा कुरा गर्छ मिस।
4: हो मिस, मैले पनि देखेको छु।
0: ल, तपाईँहरूको समस्या मैले बुझे, त्यो के होला सम्झनुहोस् त एकछिन, के सोच्नुभयो?
1: विद्यार्थीले बुझ्ने भाषामा पढाउने हो जस्तो लाग्यो मिस।
2: मैले पनि त्यस्तै सोचेको थिएँ।
0: हो, तपाईँहरूले ठिक सोच्नुभयो
3: सर। मिसले सोचे जस्तै गरी पढाए हाम्रो बच्चाले बुझ्छ होला मिस।
4: मलाई पनि ठिकै लाग्यो मिस उहाँहरूको कुरा।
0: सबैजना सुन्नुहोस् त, म समस्याका बारेमा प्रश्न पार्छु।
5: भनौँ मिस।
0: यो विद्यालय आधारभूत विद्यालय हो, यस विद्यालयमा अधिकांश विद्यार्थी तामाङ भाषा बोल्ने रहेछन्, उनीहरूको घर समुदायमा पनि तामाङ भाषा नै बोलिँदो रहेछ, होइन त सर?
2: हो नि मिस।
0: शिक्षकले विद्यार्थीलाई पढाउँदा अंग्रेजी बाहेकका विषय नेपाली भाषामा पढाउनु हुँदो रहेछ। तामाङ समुदायका तल्ला कक्षाका विद्यार्थीले त्यसरी अधिकांश विषय नेपालीमा पढाइएकाले उनीहरूले बुझेनन्, उनीहरूलाई कक्षा रमाइलो पनि भएन, अन्तर्क्रिया गर्न पनि पाएनन्। त्यसैले विद्यार्थी विद्यालय आउन नमान्ने, आए पनि राम्रोसँग सिकाइ नहुने मुख्य समस्या रहेछ, बुझ्नुभयो त
1: मिस? अब के गर्न सकिन्छ होला, उपाय पनि भनिदिनु न। आज अभिभावकहरू पनि हुनुहुन्छ, हामी सुरु गर्ने तर्फ लाग्छौ।
3: हो मिस।
0: हुन्छ, तपाईँहरू मान्नुहुन्छ भने अब यस विद्यालयको तल्ला कक्षामा मातृभाषामा शिक्षण सिकाइ गर्नु पर्यो।
1: मिस, मातृभाषामा शिक्षण सिकाइ भनेको के हो
2: मिस? यस बारेमा त हामीलाई केही जानकारी दिनु पर्ला कि?
3: हो मिस, हामी पनि सुनौ न, राम्रो कुरा जस्तो छ।
0: मातृभाषा भनेको आमाको भाषा, अर्थात बालक जन्मेपछि उसले सबैभन्दा पहिले सुन्ने बोल्ने भाषा नै मातृभाषा हो, यसलाई पहिलो भाषा पनि भनिन्छ। बालकले सबैभन्दा पहिले आफ्नै आमाले बोलेको सुनेर बोल्न सिक्छ, त्यसपछि क्रमशः घर परिवारमा बोलिएको कुरा सिक्छ। त्यसैले बालकले पहिले सुनेको बोलेको भाषा नै मातृभाषा हो।
1: भनेपछि विद्यार्थीले घर परिवारमा बोल्ने भाषा नै विद्यालयमा पढाउनु पर्ने रहेछ मिस, यसका फाइदा पनि होला नि?
2: हो मिस, मातृभाषामा पढाउँदाका फाइदा पनि जानौँ न।
4: म पनि एकछिन सुन्नु पर्यो।
0: मातृभाषा व्यक्तिगत, सामाजिक र सांस्कृतिक पहिचान हो। विद्यार्थीलाई मातृभाषाका माध्यमबाट विषयवस्तु सिकाउँदा विद्यार्थीले सजिलै बुझ्छन् अनि सिक्छन् पनि। विद्यार्थी विद्यालयमा नियमित आउँछन्, अन्तर्क्रियामा सहभागी हुन्छन्, उनीहरूको सिकाइ रुचिपूर्ण हुनुका साथै दिगो र गुणस्तरीय पनि हुन्छ, भएन त फाइदा? यसबाट विद्यार्थी विद्यालयमा सधैँ आउने, परस्परमा अन्तर्क्रिया गर्ने र मन लगाएर पढ्ने, सिक्ने र सम्झने कुरामा सहयोग पुग्छ।
3: यो तरिका त राम्रो रहेछ।
0: हो त, त्यही भएर हाम्रो जस्तो परिवेशका विद्यालयका तल्ला कक्षाहरूमा मातृभाषाका माध्यमले शिक्षा दिनु राम्रो हुन्छ भनेर विद्वान तथा विभिन्न अध्ययन अनुसन्धानले भनेका छन्, होइन र?
1: हो मिस, विद्यार्थीहरूलाई उनीहरूको मातृभाषामा केही भनौँ भने तुरुन्तै प्रतिक्रिया जनाउँछन्, नेपालीमा भन्दा नसुने झैं गर्छन्।

0: कारण त नबुझ्नु नै पो रहेछ त होइन त निर्देशक ज्यू?
1: अरू पनि केही भए भनिदिनुहोस् न मिस।
2: मातृभाषामा शिक्षा दिनाले शिक्षक र विद्यार्थी बीच दोहोरो संचार र सम्बन्ध स्थापित भए विद्यार्थी सिकाइप्रति आकर्षित हुन्छन्। विद्यालयमा कहिले आउने कहिले नआउने समस्या पनि हट्छ। विद्यालय र सिकाइमा अपन्नत्व बढ्छ। विद्यालयको कक्षा क्रियाकलापमा सहभागिता पनि बढ्छ। उनीहरू कक्षामा अन्तर्क्रिया गर्छन्। यसले गर्दा सिकाइ आदान प्रदान गर्न पनि मदत पुग्छ। विद्यार्थीको सिकाइ छिटो छरितो र प्रभावकारी हुन्छ। उनीहरूको पहिचान र मातृभाषाको संरक्षण हुन्छ। मातृभाषाको पुस्तान्तरण पनि हुन्छ।
0: यतिका धेरै फाइदा हुने मातृभाषामा शिक्षा गजबको कायदा पो रहेछ त। बरु यसका लागि ककसले के गर्नुपर्छ होला त मिस? मलाई त आफू बी मातृभाषी भए पनि विद्यालयमा त मातृभाषाकै माध्यमबाट शिक्षा दिनु पर्ला जस्तो लाग्यो।
2: ठिक छ, आधारभूत तहमा मातृभाषाका माध्यमले भाषा विषय बाहेकका विषयहरू पढाउन पाउने व्यवस्था गरिएको छ। मातृभाषामा शिक्षा दिने व्यवस्था हाम्रो देशमा मात्र होइन अन्य विकसित देशहरूमा पनि गरिएको पाइन्छ। तपाईहरूले कक्षामा अंग्रेजी र नेपाली भाषा बाहेकका अन्य विषयमा विषयवस्तु सिकाउँदा पढाउँदा विद्यार्थीलाई मातृभाषामा बुझाउन सक्नुहुन्छ। मातृभाषामा बुझाउन समस्या भएमा मातृभाषा जान्ने विद्यार्थी तथा सहकर्मी शिक्षकको सहयोग पनि लिन सक्नुपर्छ।
0: मातृभाषामा सिकाउँदा विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि हुने रहेछ। अबदेखि हाम्रो विद्यालयमा मातृभाषामा शिक्षा दिँदा कसो होला ल भन्नुहोस् त अभिभावक र शिक्षक साथीहरू?
1: हुन्छ, म त खुसी साथ तयार छु। आवश्यक परे अरू साथीहरूलाई पनि सहयोग गरौंला नि।
3: हुन्छ सर, अब त बच्चालाई पनि हामी केही बुझाउन सहयोग गर्छौ।
0: शिक्षक अभिभावक विद्यालयमा शिक्षण सिकाइको माध्यम भाषा विद्यार्थीकै मातृभाषामा प्रयोग गरौं। समुदायको हित मातृभाषामा शिक्षा दिँदा हुन्छ भने म पनि सोधखोज गरेर मातृभाषामा विषयवस्तु बुझाउन कोसिस गर्छु।
2: ठिक छ, आधारभूत तहको शिक्षा मातृभाषामा पाउने व्यवस्था नेपालको संविधान, शिक्षा ऐन तथा नियमावली, स्थानीय सरकार सञ्चालन ऐन र राष्ट्रिय पाठ्यक्रम प्रारूपले व्यवस्था गरेको छ। त्यसै गरी आधारभूत तहको शिक्षा मातृभाषामा दिने भनेर अन्तर्राष्ट्रिय स्तरमा समेत त्यतिकै हस्ताक्षर गरेको होइन नि।
4: यसरी मातृभाषामा शिक्षा दिँदा हाम्रा बच्चाको पढाइ स्तर बढ्छ त मिस?
2: किन नबढ्नु? आधारभूत तहको शुरूका कक्षामा ध्वनि, वर्ण, शब्द भण्डार, पठन प्रवाह, वाक्य रचना, बोध तथा लेखाइमा सहज हुने र विद्यालय प्रति विद्यार्थीको आकर्षण समेत बढ्ने भएकाले मातृभाषाका माध्यमबाट पठन पाठन गर्नु उपयुक्त हुने कुरा विभिन्न समयमा गरिएका अध्ययनले देखाएका पनि छन्।
0: आधारभूत तहको तल्ला कक्षामा पढाउन धेरै भाषाको ज्ञान भए पो सजिलो हुने रहेछ है मिस?
2: हो, समुदायमा बोलिने भाषाको ज्ञान हुनु सबैका लागि राम्रै हो। यसले आफ्नो कार्य व्यापार गर्न छिटो छरितो हुनुका साथै सम्बन्ध स्थापित गर्न, संचार गर्न सहज मात्र होइन परस्पर अपनत्वको भाव पनि विकास गर्छ नि सर।
1: मातृभाषामा शिक्षण सिकाइ गर्दा शिक्षकले चाहिँ खास गरी के गर्दा विद्यार्थीको सिकाइ सुधार र दिगो बनाउन सकेला त?
2: कति राम्रो प्रश्न गर्नुभएको, म भन्नै लागेको थिएँ। ल सुन्नुहोस् त, मातृभाषाका माध्यमले शिक्षकले विषयवस्तु पहिले नै अध्ययन गर्ने, उनीहरूले देखे सुनेका चीजवस्तु संकलन गरी कक्षामा प्रदर्शन छलफल तथा वर्णन गराउने, पटक पटक उच्चारण गर्न भन्न पढ्न र लेख्ने अवसर दिने, अभिनय गर्ने जस्ता सिकाइ सहजीकरण र विभिन्न शिक्षण क्रियाकलाप गर्ने गरी भएका कमी कमजोरीलाई सुधार गर्ने।
0: आज साह्रै राम्रो छलफल भयो मिस। हामीले विद्यार्थीको मानसिकता र पहिचान गर्न नसकेका कारण सिकाइमा दुःख पाएका रहेछौ। मिसबाट समस्याको चुरो पत्ता लगाई हामीलाई समाधानको उपाय खोलिदिनुभयो। अबका दिनमा हामी हाम्रो विद्यालयमा शुरू शुरूका कक्षाका विद्यार्थीलाई मातृभाषामा शिक्षण सिकाइ गरी विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्छौं र विद्यालयमा नवीनताको शुरूआत गर्छौं।
2: यो त मेरो कर्तव्य पनि हो नि, शिक्षण सिकाइका समस्या पहिचान गरी समाधान दिनु त। तपाईँ हामी सबैको प्रयासले मातृभाषामा शिक्षण गर्न लागौं, यो विद्यार्थीको अधिकारको कुरा हो।
1: वास्तवमा हामी शिक्षकले विद्यार्थीको सिकाइ उपलब्धि बढाउन र शिक्षण क्रियाकलापमा विद्यार्थीको समान सहभागिता जनाउन पनि मातृभाषामा शिक्षा दिनुपर्ने रहेछ, होइन त मिस?
2: त्यसैले आजबाट नै हामी शुरू गरौं। अब म केही कुरा भन्छु, तपाईँहरू पनि भन्नुहोस् है त। आधारभूत तहको शिक्षा मातृभाषामा दिऊं, सिकाइमा व्यापक सुधार गरौं।
5: आधारभूत तहको शिक्षा मातृभाषामा दिऊं, सिकाइमा सुधार गरौं। नमस्ते श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
6: तपाई रेडियो नेपाल सुनिरहनु भएको छ। शैक्षिक रेडियो कार्यक्रमपछि अबलाई केही गीत संगीत। पहिलो गीत राख्दैछौ शिव परियारको स्वर, रंजित गेवालीको रचना, शिव परियारकै संगीतमा।

0: खेल खेलाड़ी र खेल प्रेमी का लागि रेडियो कार्यक्रम खेल संसार सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक मंगलबार राति 9 बजे को समाचार पछि कार्यक्रम खेल संसार।
1: अबलाई हामी सुगम संगीत राख्दैछौ। वीरेन्द्र पाठकको रचना छ, स्वर दिनुभएको छ रासिक दिल्ली अनि संगीत सरोज पोखरेलको। यस गीतपछि केही सन्देश अनि ठीक 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोस् रेडियो नेपाल।

0: विद्यालय सुधारमा स्थानीय सरकार, अभिभावक, शिक्षक र शिक्षा प्रेमीहरूको सक्रिय सहभागिताले ठूलो भूमिका खेलेको छ।
1: यहाँको हाम्रो जनसहभागिता, अभिभावकमा आएको चेतना प्लस हाम्रा अग्रजहरूले खेल्नु भएको यो शिक्षा प्रतिको भूमिका नै यसको प्रमुख कारण हो। पहिलाको अवस्था, म विगत 18 वर्षदेखि यो विद्यालयमा अध्यापनरत छु। विगतमा भवनहरू पनि थिएनन्, एकदम जीर्ण अवस्थामा थिए। बस्ने बेन्च डेस्कहरू पनि एकदमै कहिलेकाहीँ विद्यार्थीलाई नपुगेर त्यति उभिनु पर्ने अवस्था पनि मैले देखेको हो। र त्यसमा यो नमूना विद्यालय भइसकेपछि आर्थिक उसले गर्दा होला सायद व्यापक सुधार भएको छ।
0: विद्यालय प्रशासनका अनुसार शैक्षिक गुणस्तर सुधार गर्न साप्ताहिक, मासिक, अर्धवार्षिक र वार्षिक योजना बनाएर काम भइरहेको छ। अहिले यहाँ 1 दर्जन भन्दा बढी शिक्षक शिक्षिका कार्यरत रहेका छन्। पछिल्लो समय विद्यालयको वार्षिक नतिजामा पनि सुधार आइरहेको प्रधान अध्यापक रतन बहादुर शाही बताउनुहुन्छ।
2: दक्ष जनशक्ति छ हामीसँग, वेल एडमिनिस्ट्रेसन छ, प्रशासकीय हिसाबले पनि व्यवस्थापकीय पाटोमा पनि राम्रो छ। विद्यार्थीहरूको क्षमता देख्दाखेरि पेसागत हिसाबले, व्यक्तिगत हिसाबले एकदम भावुक बनाउँछ। यी विद्यार्थीले काठमाडौँको प्लेटफर्म पाएको भए काठमाडौँका विद्यार्थीहरू छायामा पर्थे, ओझेल पर्थे।
0: विद्यालयले विद्यार्थी आउजाउत सहज बनाउन स्कूल बस सञ्चालन गरेको छ। खेलकुददेखि शैक्षिक गतिविधिसम्म जिल्ला स्तरमा उत्कृष्ट नतिजा ल्याउँदै आएको यो विद्यालयले अहिले मुगुकै नमूना विद्यालयको रूपमा चिनिन थालेको छ। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगढी।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। जलवायु परिवर्तनले आलु खेतीमा परेको प्रभावको अध्ययन हुँदै
4: अरू जस्तो धान गहुँ मकैमा भन्दा यसमा अलि धेरै नै घट्ने देखेको हिसाबले अब हामीले सोच्नुपर्ने चाहिँ यसलाई जलवायुसँग प्रतिरोधी कसरी बनाउने ध्यान गर्नुपर्ने छ।
3: आलुको उत्पादन र बजारका लागि सरकारवालाले के कसरी समन्वय गर्दैछन्? विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घमन एक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
9: आलु उत्पादनमा जलवायु परिवर्तनको असर कस्तो रहला अनि असर कम गर्न सरोकारवाला निकायको भूमिका के हुन्छ? नमस्कार, विशेष श्रृंखला हेलो मौसममा तपाईंलाई स्वागत छ। म लील प्रकाश चन्द। आजको हेलो मौसममा हामी आलु उत्पादनमा जलवायु परिवर्तनले पार्ने असर र असर न्यूनीकरणका लागि गर्नुपर्ने कामका विषयमा FAO नेपालका सहायक प्रतिनिधि अरूण जीसीसँग कुराकानी गर्दैछौ।
4: तराईको क्षेत्रको लागि तराईकै विशेष गरेको इन्भेस्टमेन्ट प्लान हुन्छ, पहाड़को लागि पहाड़कै स्पेसिफिक हुन्छ, अझै त्योभन्दा पनि ठाउँ विशेषकै स्पेसिफिक प्लानहरू चाहिँ हामीले त्यसमा डेभलप गर्छौँ।
9: आलु खेतीको लागि सरकारको नेतृत्वमा FAO को प्राविधिक सहयोगमा यो अभियान चल्दै गर्दाखेरि बिउ बिजन प्रविधि लगायतको विषयवस्तुमा किसानको सजिलै पहुँच पुगोस् भनेर समन्वय कसरी भइरहेका छ?
4: विशेष गरी यो हाई इनिसिएटिभ अन्तर्गतकै एउटा महत्वपूर्ण पाटो चाहिँ के हो भने भ्यालु चेन मूल्य श्रृङ्खलाको एप्रोचमा नै जान्छ होइन। उत्पादनको लागि के कुराहरू आवश्यक छ, हामीसँग के एभाइलेबल छन् र के कुराहरूमा चाहिँ लगानी आवश्यक छ, त्यो लगानीलाई कसरी पूरा गर्ने भन्ने कुराहरू नै। त्यसकारणले एफएको तर्फबाट हामीले के सहयोग गर्न सक्छौँ, नेपाल सरकारले त्यसमा के सहयोग गर्छ, निजी क्षेत्रले लगानी गर्दै गर्दाखेरि लगानी मात्रै होइन उसले प्रविधि पनि के सहयोग गर्नुपर्ने हुन्छ होइन, उत्पादनमा मात्रै होइन प्रशोधनमा त्यसको बजारीकरणमा सबैमा प्लान गरेर एउटा यो चाहिँ होलिस्टिक प्याकेजकै रूपमा चाहिँ अगाडि बढेको हुन्छ। उन्नत बिउको लागि चाहिँ जुन टिस्यू कल्चर ल्याबदेखि लिएर प्रविधि विकासमा गर्ने सहयोगहरू र विशेष गरी अर्को महत्वपूर्ण पाटो भनेको चाहिँ बजारीकरणको लागि देखिन्छ। हाम्रो बजारमा स्पष्ट मागहरू देखिरहेको छ, उत्पादनमा पनि हामी त्यति नराम्रो अवस्थामा छैनौँ, अवश्य त्यहाँ उत्पादन बढाउन सक्ने त छँदै नै छ, भएको उत्पादनलाई त्यो बजारसँग जोड्नलाई अलिकति समस्याहरू छ। त्यो भनेको के भने ग्रिडिङ गरेर भनौँ न, बजारले कुन बजारको त आफ्नो माग हुन्छ नि त, जस्तो तरकारी मात्रै खानलाई जस्तो खाली आलु भए पनि होला, तर चिप्स उत्पादन गर्दै हुनुहुन्छ भने त त्यसको स्पेसिफिक रिक्वायरमेन्ट हुन्छ, उत्पादनबाट बजारसम्म माग जहाँ छ जस्तो फ्याक्ट्री नै भनौँ न, हाम्रो चिप्स बनाउने फ्याक्ट्रीसँग जोड्ने कसरी भनेर त्यो एग्रिगेटरको चाहिँ अलिकति अझै हामीले अभाव देखिरहेछौ होइन, उत्पादन छ माग छ तर जोडिरहेको छैन, त्यस कारणले अहिले हामीले एग्रिगेटरको बजार चाहिँ देखिरहेको छ, हामीले त्यसमा पनि पहल गरिरहेका छौँ। अर्को भनेको अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्नु हो, त्यसको लागि महत्वपूर्ण पाटो चाहिँ यहाँ हजुरलाई जोड्नै पर्ने कुरा के हुन्छ भने भौगोलिक पहिचान भनेर भन्छ, जियोग्राफिकल इन्डिकेसन। नेपाल मात्रै अब बाँकी रहेको छ, अलि दुर्भाग्यपूर्ण रूपमा नै भनौँ होइन, एसिया क्षेत्रमा हामी मात्रै छौँ जसको चाहिँ जीआईको कानुन छैन। अलिकति अघिल्लो त्यो संसदमा इन्डस्ट्रियल इन्टरप्राइज एक्ट भनेर चाहिँ यो संसदमा पेश भएको थियो, तर संसद विघटन भएपछि त फेरि जिरोमा आउने भयो, भनेको त्यो कानुन नभए चाहिँ हामीले जीआई दिन मिल्दैन। त्यो जीआईले चाहिँ के हुन्छ, समुदायलाई कानुनी अधिकार दिन्छ कि, जस्तो उदाहरणको लागि मुस्ताङको आलु भनेर हामीले बजारमा खाइरहेका छौँ होइन, मुढेको आलु भनेर प्रसिद्ध छ, त्यस्तै गरेर हाम्रो ठाउँ स्पेसिफिक आलुहरूका छन् नि त, तर त्यो तपाईँले बजारमा खाइरहेको मुढेकै आलु हो भनेर कसरी तपाईँहरू हामी एउटा
9: निश्चित रहने
4: भन्ने त्यो त हाम्रो कुनै छैन, हामी विश्वासको आधारमा उता गरिरहेका छौँ, र हामीले जति पैसा मुडेको आलु भनेर तिरिरहेका छौँ त्यो पैसा साँच्चै त्यो मुडेका किसानले पाएका छन् त, त्यो पनि त सुनिश्चित छैन। त्यसकारण यो सुनिश्चितका लागि उपभोक्ताको पनि त्यही ठाउँको आलु हो किन, त्यो ठाउँको आलु केही कारणले प्रसिद्ध भएको छ नि त, त्यसको लागि तपाईँले 2-4 रुपियाँ बढी तिर्नलाई इच्छुक हुनुहुन्छ होइन, त्यो उत्पादन गर्ने किसान पनि त्यसबाट लाभान्वित होस् र उपभोक्तालाई पनि सही उपभोग गर्न पाओस् भनेर यो जीआई कानुन चाहिँ एकदमै महत्वपूर्ण छ। अहिलेको सरकारले प्राथमिकता साथ यसलाई अगाडि पनि बढाइरहनु भएको छ र त्यो आएपछि यसले अझै थप बजारलाई सुनिश्चित गर्नलाई
9: पनि, यो कानुन आयो भने चाहिँ किसान लाभान्वित हुने हो कि, अथवा हामी उपभोक्ताले चाहिँ फलाना ठाउँको आलु भनेर जसरी खान्छौँ त्यो खाइराखेको सही हो कि गलत हो भन्ने कुरा निश्चित गर्न सजिलो हुने हो कि, के हुने अरू फाइदाहरू?
4: पहिलो कुरा चाहिँ के हो भने भौगोलिक चिन्ह भन्ने बित्तिकै कुनै एउटा भूगोलसँग जोडिएको कुरा भयो होइन, त्यो भूगोलसँग जति उत्पादन भएको छ त्यसको पहिचान, जति मूल्य उपभोक्ताले तिर्न राजी भइरहेको छ त्यो मूल्य चाहिँ साँच्चै नै त किसानले पाइरहेको अवस्था हुन्छ। त्यसै गरेर अहिले जस्तो उदाहरणको लागि हामीले मुडेको आलु भनेका छौँ, त्यस्ता थुप्रै हाम्रा गाउँहरू छन् जहाँ एकदम प्रसिद्ध रूपमा आलुहरूको उत्पादन भइरहेको छ होइन, त्यसको लागि चाहिँ मुडेको आलु भनेपछि जस्तो त्यहाँ 10 टन फल्छ उदाहरणको लागि भने त्यो 10 टन नै रहने भयो नि त, त्यसको एउटा ट्रेसेबिलिटी भनेर भन्छन्, त्यो ट्रेस गर्न सकिने भयो र उपभोक्ताले पनि त्यहीको आलु हो भन्ने चाहिँ एउटा विश्वस्त भएर खान पाउने अवस्था, त्यस कारणले उपभोक्ता र उत्पादक दुवैलाई बेनिफिट हुने पद्धति भनेको चाहिँ जीआई पद्धति हो।
9: जलवायु परिवर्तनको कारणले गर्दा यो खेती प्रणालीमा उत्तिकै प्रभाव पनि पारिराखेको छ, त्यो प्रभाव कम गर्दै आलु उत्पादन बढाउनको लागि एफएले चाहिँ कसरी सहजीकरण अथवा सहयोग गरिराखेको छ?
4: भर्खरै प्रारम्भिक हामीले अध्ययन गरिरहेका छौँ काभ्रे जिल्लामा, यो अझै हामीले फाइनल रिपोर्ट त आउन बाँकी छ, म एकदम प्रारम्भिक प्रतिवेदनकै फाइन्डिङको रूपमा हजुरलाई सेयर गरौँ। हाम्रो अलिकति एडभान्स मोडलिङबाट नै यो जुन जलवायु परिवर्तनको हामीले एनालिसिस गर्दाखेरि के देख्यौँ भने आलुमा त्यसको अझै धेरै प्रभाव देखियो, उत्पादन घट्ने। अब यसलाई फाइन ट्युन गरेर हेर्न चाहिँ बाँकी नै छ, कति ठ्याक्कै असर पर्छ, तर प्रारम्भिक संकेतले चाहिँ यसको सबैभन्दा ठूलो प्रभाव अरू जस्तो धान गहुँ मकैमा भन्दा यसमा अलि धेरै नै घट्ने देखिएको हिसाबले अब हामीले सोच्न पर्ने चाहिँ यसलाई जलवायुसँग प्रतिरोधी कसरी बनाउने, क्लाइमेट रेजिलियन्ट भनेर भन्छ त्यसलाई कसरी बनाउने भनेर चाहिँ अब हाम्रो ध्यान गर्नुपर्नेछ। हामीसँग अरू विभिन्न प्रविधिहरू आइ नै रहेको छ, जस्तो अहिले मैले टिस्यू कल्चर ल्याबको कुरा गरेँ, त्यसले चाहिँ अलिकति रेजिलियन्ट बिउलाई चाँडै उत्पादन गर्न सहयोग दिन्छ। त्यस्तै गरेर हाइड्रोपोनिक्स माटो रहितका खेती प्रविधिहरू पनि आएको छ, अब त्यसलाई अलिकति इन्टेन्सिभ रूपमा शहरी क्षेत्र अथवा उत्पादन क्षेत्र अगाडि नै लिएर जान सकिन्छ। त्यसपछि गएर बिउ सुधारकै कुराहरू भए र अर्को भनेको जलवायु परिवर्तनको सिधै असर भनेको रोग किराको प्रकोपहरू पनि आउँछ होइन, त्यो रोग किरालाई प्रतिरोधी कसरी बनाउने भन्ने कुराहरू त्यही अनुकूलित हुन सक्ने के प्रविधि गर्न सकिन्छ भनेर यसमा अझै धेरै गर्नुपर्ने कुराहरू चाहिँ छ।
9: जलवायु परिवर्तनका कारण आलु खेतीमा पर्ने प्रभाव र प्रभाव कम गर्नको लागि सरोकारवाला निकायबीच भइरहेको संवाद र समन्वयका बारेमा एफएओ नेपालका सहायक प्रतिनिधि अरूण जीसीसँगको संवादसँगै विशेष श्रृंखला हेलो मौसमको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर फेरि उपस्थित हुनेछौं।
3: रासोपा सभापति लामिछानेको दिल्ली दौड़ आज भारतीय विदेश मन्त्री र गृहमन्त्रीसँग भेटवार्ता भएको छ। भोलि भारतीय प्रधानमन्त्री मोदी र नेपालीसँग समेत अन्तर्क्रियाको कार्यक्रम तय भएको छ। सीमा विवादमा तेस्रो पक्ष अस्वीकार्य हुने भारत सरकारको भनाई छ। प्रधानमन्त्रीको अभिव्यक्ति विवाद अझै कायमै, आज पनि संसद अवरूद्ध विपक्षी दलका सांसद र सभामुखबीच सवाल जवाफ भएको छ। प्रधानमन्त्रीले माफी माग्नुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्षको अडान रहेको छ। गण्डकी सरकारले बाँझो खेतलाई उत्पादनमा बदल्ने रिटर्न टू भिलेज अभियान चलाउने भएको छ र नेपाली पुरूष क्रिकेट टोली जापानमा हुने एसियन गेमका लागि छनोट भएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 20 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। शुभरात्री, नमस्कार।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबलाभ पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111, 9849241111।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बने जस्तै बने छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।

0: 6.9 को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाई तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ। कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा।
2: बाबा बाबा म त आज स्कुल जान्न।
3: म पनि स्कुल जान्न मम्मी।
4: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
5: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
4: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार थारिङ, एमाले चोकबाट 6 घर तल,
7: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
7: 9861705544।
3: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
8: लो किन नि, के भयो सन्चो भएन?
3: होइन, यतिकै जानै मन लागेन।
8: यतिकै पनि हुन्छ?
3: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
8: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
9: नमस्ते, कति कामले पाल्नु भयो?
8: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
9: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
3: हस् म्याडम।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: बुढी हेर त लाऊ
1: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको
0: कहाँबाट हुनु नि मैले दिदीबहिनी सुनसारी घर गहना उद्योगबाट ल्याएको नि
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
0: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 का लागि नेपाली

0: पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: ओ मेज्यू, नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
1: है मेज्यू, म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ, दौरा सुरुवाल, स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215 फोन गरेर जानुहोस् है।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
5: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुखद मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-34-29।
8: के तपाईँले दाँत मुख तथा गिजरको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
8: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
10: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
9: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो, आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
10: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
9: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
10: प्रोपाइटर बिट्टु विश्वकर्मा। सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54।
9: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
7: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
11: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
7: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
11: ल टिप्नुहोस्, प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।

0: राष्ट्रको लागि बक्सिङ,
1: स्वास्थ्यको लागि बक्सिङ,
0: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
1: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटतर्फ, ओम शान्ति भवन नजिकै।
0: समय बिहान र बेलुका।
1: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841564499, 9841564499।
0: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त। आदरणीय सिद्धलेख वासी कृषक महानुभावहरू, के तपाईँलाई थाहा छ हाम्रा रैथानी कोदो र फापरमा विश्वका महँगा खाद्य वस्तुहरूमा भन्दा बढी पोषक तत्व हुन्छ, त्यसैले आयातित बिउको मह त्यागौं, रैथाने बिउ जोगाऊ। आजै आफ्नो ओडाको कृषि प्राविधिकसँग सम्पर्क गरी रैथाने खेती शुरू गरौं। सिद्धलेख गाउँपालिकाको अभियान, कृषिमा आत्मनिर्भरता, स्वास्थ्यमा सुधार। सिद्धलेख गाउँपालिका धादिङद्वारा जनहितमा जारी सन्देश।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार समाचार फडिन र दाहालबाट सुन्नुहोस्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले विश्वले मौसम सम्बन्धी नयाँ चरणको एल निन्योको अवस्थालाई अविलम्ब सम्बोधन गर्नुपर्ने जलवायु चेतावनीका रूपमा लिनुपर्ने बताएका छन्। विश्व मौसम संगठन वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेशनले आगामी केही महिनामा विकास हुने 80% सम्भावना रहेको चरम प्रकारको एल निन्योको अवस्थासँग जुझ्न तयारी आवश्यक रहेको बताएको छ। राष्ट्रसंघका महासचिव गुटेरसले भने एल निन्योको अवस्थाले विश्वमा देखा परेको तापमान वृद्धिलाई थप चर्काउनेछ। योसँग जुझ्ने सबैभन्दा प्रभावकारी उपाय भनेको संकट बराबरको जलवायु सम्बन्धी कदम चाल्नु हो। राष्ट्रसंघका महासचिवको भनाई, प्रत्येक 2-7 वर्षको अन्तरालमा विकास हुने यो मौसमी अवस्थाका कारण सन् 2024 हालसम्मकै सर्वाधिक गर्मी वर्ष बनेको थियो। युक्रेनको खार्किभ राज्यका अधिकारीहरूले रूसबाट हुन सक्ने थप आक्रमणको जोखिम देखाउँदै 7,000 भन्दा बढ़ी मानिसहरूको उद्धार गर्न आदेश दिएका छन्। गैराति रूसले युक्रेनमा गरेको भीषण ड्रोन र क्षेप्यास्त्र हमलामा कम्तीमा 21 जनाको ज्यान गएको थियो भने 100 भन्दा बढ़ी घाइते भएका थिए। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले उक्त भीषण आक्रमणले अमेरिकी पेट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्रको आपूर्ति अत्यावश्यक रहेको देखाएको बताए। भारतीय विदेश मन्त्रालयले नेपाल र भारत बीच करिब 98% सीमा निर्धारण भइसकेको भन्दै सीमाको विषयमा तेस्रो पक्षको भूमिका नरहने बताएको छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले यसै साता संसदमा बोल्दै भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको थाहा पाएको बताएपछि विपक्षी दलहरूले संसदमा विरोध जनाइरहेका छन्। आज भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले निश्चित हिस्सामा रहेका सीमापार कब्जा र 10 गजा अतिक्रमणको मामिलामा संयुक्त रूपमा मानचित्रण गर्ने काम भइरहेको बताए। प्रधानमन्त्री शाहले दुवै देशले आफ्नो भूभाग दावी गरेको लिपुलेक लिम्पियाधुरा मामिलामा भारत र चीन मात्र नभई ब्रिटिश सरकारसँग समेत कुरा गरेको बताएका थिए। भारतीय विदेश मन्त्रालयका प्रवक्ताले दुई देशको मामिलामा तेस्रो पक्षको भूमिका नरहेको बताएका छन्। मध्य केन्याको नानयुकी नगरमा एउटा सैन्य शिविर नजिकै अमेरिकी सहयोगमा इबोला आइसोलेशन सेन्टर स्थापना गर्न लागि विरोधमा भएको प्रदर्शनमा 2 जना मारिएका छन्। इबोला संक्रमितसँग सम्पर्कमा आएका अमेरिकी नागरिकहरूको स्याहार गर्ने उद्देश्य उक्त केन्द्रले राखेको छ। यसैबीच युगाण्डामा थप 6 जनामा इबोला संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् र इटलीको प्रहरीले 4 जना पाकिस्तानी कामदारलाई एउटा मिनी भ्यानमा जलाएर हत्या गरेको आरोपमा 2 जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेका छन्। उक्त सवारी साधन कलाब्रियाको विशाल कृषि क्षेत्रमा एउटा गाउँको पेट्रोल पम्प नजिकै फेला परेको थियो। इटलीका संचार माध्यमहरूले सीसीटीभी तस्विरमा 2 जना व्यक्तिले सो भ्यानको ढोका बाहिरबाट लगाएर आगो लगाउनका लागि तरल पदार्थ छर्किएको देखिएको जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
3: साझापखमा पुनः स्वागत छ। भारतीय विदेश मन्त्रालयले नेपाल र भारत बीच लगभग 98% सीमाको हिस्सा निर्धारण भइसकेको भन्दै सीमा सम्बन्धी विषय द्विपक्षीय मुद्दा भएको र यसमा तेस्रो पक्षको भूमिका नरहने बताएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले गत आइतबार संसदमा भारतसँगको सीमा मामिलाबारे सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा चीन र युकेको भूमिकाको प्रसंग उक्काएका थिए। साथै उनले भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको आफूले प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएको समेत बताएका थिए। एक रिपोर्ट। नेपालमा सीमाविद तथा विपक्षीहरूले प्रधानमन्त्री शाहको भनाईको चर्को आलोचना गरिरहेका बेला भारतको विदेश मन्त्रालयले आज उक्त मामिलामा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो। नियमित पत्रकार सम्मेलनका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले भने,
4: जबकि
5: भारत नेपालको सीमाको लगभग 98% हिस्सा निर्धारण भइसकेको छ, तथापि केही हिस्सामा सुल्झाउन बाँकी छ। गण्डक नदीको वहावमा परिवर्तन भएका कारण यो परिस्थिति उत्पन्न भएको हो। त्यसबाहेक सीमाका निर्धारित हिस्साहरूमा सीमापार कब्जा र 10 गजामा अतिक्रमणका मामिला पनि छन्, जसको संयुक्त रूपमा मानचित्रण गर्ने कार्य भइरहेको छ।
3: सदनमा बोल्ने क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले दुवै देशले आफ्नो भूभाग दावी गरेको लिपुलेख लिम्पियाधुरा मामिलामा भारत र चीन मात्र नभई ब्रिटिश सरकारसँग पनि कुरा गरेको बताएका थिए। प्रवक्ता जयसवालले सीमा सम्बन्धी मामिला सुल्झाउन द्विपक्षीय द्विपक्षीय संयन्त्रहरू बनाइएका भन्दै भारत र नेपाल बीचको द्विपक्षीय मामिलामा तेस्रो पक्षको भूमिका नरहने बताएका हुन्।
5: सबै सम्बन्धित पक्ष स्पष्ट हुनुपर्छ कि भारत र नेपाल बीच जति पनि द्विपक्षीय मामिला छन् त्यसमा कुनै पनि तवरले तेस्रो पक्षको भूमिका छैन।
3: यता नेपालमा विपक्षी दलहरूले प्रधानमन्त्री शाहको अभिव्यक्ति संसदको अभिलेखबाट हटाइनुपर्ने माग गर्दै आज पनि सदन चल्न दिएनन्। प्रधानमन्त्रीले संसदमा उपस्थित भई स्पष्टीकरण दिनुपर्ने भन्दै विपक्षीहरूले नाराबाजी गरेपछि सदनको बैठक कार्यसूचीमा प्रवेश गर्न नसकेको हो। यसअघि आजै सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री शाहको अभिव्यक्तिको बचाव गर्दै उनले अर्को पक्षबाट पनि यस्तो कुरा आयो भन्न मात्रै खोजेका बताएका थिए। यसै सन्दर्भमा हामीले नेपाल भारत मामिलाबारे लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार युवराज घिमिरेलाई टेलिफोन सम्पर्क गरी भारतको विदेश मन्त्रालयले नेपाल भारत सीमा सम्बन्धमा गरेको टिप्पणीबारे प्रश्न गरेका छौं।
4: यो द्विपक्षीय मामिला हो भन्ने सिद्धान्तलाई स्वीकार गरेर नै त्यसलाई द्विपक्षीय नियमित भेटघाटहरू आवश्यक पर्दाखेरि टेक्निकल सपोर्टहरू लिएर अगाडि बढ़िराखेका हुन् र नेपाल सरकारले र भारत सरकारले पनि आधिकारिक रूपमा के भन्दै आएको छ भने 98% सीमा विवादहरू चाहिँ समान मत बनिसकेका छन् र त्यसलाई त्यो 2% बाँकी रहँदाखेरि त्यो सँगै ल्याउने एउटा भनौँ त्यो संकेतका साथ यिनीहरूले यसलाई अगाडि बढाइराखेको विपक्षी रूपमा। त्यसमा त यदि भारतको विदेश मन्त्रालयको प्रवक्ताले यो द्विपक्षीय मामिला हो र तेस्रो पक्षको भूमिका छैन भन्छन् भनेदेखि त्यो दुईटा मुलुकले स्वीकार गरेर त्यो सिद्धान्त स्वीकार गरेर अगाडि बढेको केही कारणले हो। त्यसबाट मलाई लाग्छ त्यसमा असहमत हुनुपर्ने कारण छैन।
6: संसदमा प्रधानमन्त्री बालेन्द्र शाहले चाहिँ आफ्नो अभिव्यक्तिमा कतै न कतै युकेलाई त्यो समेटेको भएर यो भन्न आवश्यक छ भन्ने सोचेको हो भारतको विदेश मन्त्रालयले अथवा कसरी हेर्ने यसलाई?
4: यहाँ पनि अन्यल छ किनभने प्रधानमन्त्री बालेन्द्र शाहले छोटो अभिव्यक्ति दिनुभयो तर गम्भीर कुराहरू राखिदिनुभयो। सीमा विवादमा तेस्रो पक्षको कहिले कहिले केही विज्ञले काला पानीको सन्दर्भमा त्यहाँ हाम्रो उसमा काली नदीको मुहान के थियो भन्ने कुरालाई बुझ्नलाई त्यो बेलामा ब्रिटिस गभर्मेन्टको टाइममा भएको भएर त्यहाँबाट प्रमाण ल्याऊ भन्ने कुरा गरे तर उनीहरूले पनि बेलायतलाई इन्भल्भ गरौं त्यो विवादमा भन्ने कुराहरू चाहिँ भनेका छैनन् जस्तो लाग्छ मलाई। त्यसैले सीमा विवाद भनेको द्विपक्षीय मामिला नै हो यो नेपाल र भारतको कन्टेक्स्टमा कुरा गर्दाखेरि। त्यसैले अब प्रधानमन्त्रीले मन लाग्छ संसदमा आफूलाई स्पष्ट बनाउन तर एउटा दुर्भाग्यपूर्ण कुरा के भन्छ भने नेपालको संसदभित्र नेपालको प्रधानमन्त्रीले आफूले भनेको कुराबाट ब्याकआउट गर्नुपर्ने स्थिति आउँछ। त्यो त्यति सुखद
6: आज शिक्षा मन्त्री तथा सरकारका प्रवक्ताले चाहिँ प्रधानमन्त्रीले अस्ति भनेको त्यो आशय होइन भन्ने खालको एउटा अभिव्यक्ति आयो होइन स्पष्टीकरण जस्तो, त्यो पर्याप्त छैन?
4: यस्तो संसदमा भएका कुराहरू संसदभित्र पनि उच्चतम तहबाट सरकारका प्रमुख तर्फबाट जुन अभिव्यक्ति दिइन्छ त्यसले कुनै दुविधा उत्पन्न गर्छ विवाद उत्पन्न गर्छ भने त्यो सोसल मिडिया अथवा सरकारको कुनै निकायको स्पष्टीकरणबाट सामान्यतया त्यसलाई सम्बोधन गर्दैन किनभने संसदको रेकर्डमा प्रधानमन्त्री आफैले त्यसलाई स्पष्ट पारेर आफ्नो अभिव्यक्तिहरूलाई एउटा स्पष्टता दिनु आवश्यक छ किनभने यो नेपालसँग जोडिएको मात्र विषय होइन विपक्षीय सीमासँग जोडिएको विषय हो र सीमा विवाद टुङ्गाउन दुवै पक्षले सैद्धान्तिक रूपमा पटक पटक प्रतिबद्धता गर्ने कुरालाई त्यसले अर्को कुनै न कुनै रूपमा प्रभावित गर्छ अथवा नेपालको प्रधानमन्त्री अहिलेको प्रधानमन्त्रीलाई ओभररुल गरेर अगाडि प्रक्रियालाई अगाडि बढाउने स्थिति पनि त्यति सुखद हुँदैन। त्यसो भएर कसले स्पष्टीकरण दियो भन्दा पनि प्रधानमन्त्री स्वयंले नै यसबारे आफ्नो धारणा र त्यसले दिन खोजेको सन्देशलाई स्पष्ट पार्न सक्नुपर्छ।
6: अहिले अब भारतले आज यस्तो भनिरहेकै बेलामा राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेको सत्तारूढ़ दलकै सभापति रवि लामिछाने दिल्लीमै भएको र आज भाजपाका अध्यक्ष र विदेश मन्त्री एस जयशंकरलाई भेटेको विवरणहरू पनि आएका छन्। यो बेलामा प्रधानमन्त्रीको अभिव्यक्ति अथवा दुई देश बीचको सम्बन्धको बारेमा पार्टी सभापति रवि लामिछानेले चाहिँ कस्तो खालको भूमिका त्यहाँ निर्वाह गर्न सक्छन्? अहिले
4: भूमिका हुन्छ द्विपक्षीय सम्बन्धलाई एउटा सकारात्मक दिशा दिन, यद्यपि आधिकारिक मामिलाहरू होइन द्विपक्षीय विवाद समस्याहरूको समाधानलाई औपचारिकता दिने काम चाहिँ सरकारकै निकायले गरेका हुन्छन्। तर त्यसलाई भनौँ न द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउनलाई सत्ताधारी पार्टीको अथवा कुनै पनि विभिन्न पार्टीहरूका भूमिका हुन्छन् आफ्नो आफ्नै, त्यसबाट उहाँले एउटा सकारात्मक भूमिका खेल्न सक्नुहुन्छ भनेर सोच्न सकिन्छ हामीले।
3: उनी थिए पत्रकार हिवराज घिमिरे, साथी विनिता दाहालसँग कुरा गर्दै। अब एकैछिन लागौं जुम्लातर्फ। महिनावारी भएका बेला सात दिनसम्म छुट्टै गोठमा बस्ने चलनमा परिवर्तन आउन थालेपछि जुम्लाका कतिपय वडाहरूलाई महिनावारी विभेद मुक्त घोषणा गर्न थालिएको छ। स्थानीय तहले महिनावारी विभेद अन्त्यका लागि सक्रियता बढाएसँगै महिलाहरू गोठमा बस्ने चलन छाडेर घरैमा बस्न थालेका हुन्। सुनौं जुम्लाबाट कृष्णमाया उपाध्यायको रिपोर्ट।
7: अहिले महिनावारी भएको समयमा घरमै बस्नुका साथै भान्सा कोठामा खाना पकाएर खाने भएको हुनाले अघि पछि र महिनावारी भएको समयमा केही पनि फरक अनुभूति नहुने गरेको बताउँछिन् जुम्लाको धौलपानी गाउँकी लक्ष्मी कन्या धिताल।
8: 14 वर्षबाट 22 वर्षसम्म त धेरै बारे मैले खाना पकाउने आफै खाने कोही भएछ भनेर म यताउति बाहिर पनि प्रचार पनि गर्दैन केही गर्दैन।
7: जुम्लाको हियाखोला गाउँमा विवाह गरेर आएकी संगीता कामी भन्छिन् भारतको संस्कारमा हुर्किएकी म विवाह गरेर आउँदा सबैभन्दा कठिन समय भनेको महिनावारी बार्न लाग्थ्यो।
9: रोटी खाने दिने अब भात त्यतिखेर नदिने छुइसै त उता गइजा भन्ने त्यस्ताहरू चलन हुन्थ्यो। कोठामा सुन्दाको र घरमा सुन्दाको धेरै अन्तर हुँदो रहेछ। पानी पढियो अब छोरीहरू पनि मेरो 4 वटा छोरी छन् मजाले छोरीको हातमा पानी खाइरहेको छ अहिलेसम्म केही पनि बिराएर छैन मलाई।
7: तातो पानी गाउँपालिकाको हिया खोला गाउँकी अर्की स्थानीय बासिन्दा देवी कन्या आचार्य
10: घरमा बस्नुहुन्न भन्ने फेरि आँगनै छुनुहुन्न भन्ने अनि त्यो बच्चा समाएर कसको आँगन जाने के सात दिनसम्म फोहोर भुनेर अलग्गै राख्ने अलग्गै बस्ने त्यतिखेर चलन थियो। सँगै बस्छौ सँगै खान्छौ त्यो साथीहरू महिनावारी छ भन्ने पनि अहिले थाहा हुँदैन।
7: जुम्लाका स्थानीय तहहरूले महिनावारी विभेद मुक्त पालिका घोषणा गर्ने कार्यलाई निरन्तरता दिँदै आएको हुनाले महिनावारी भएकै कारण कसैले पनि विभेद खेप्न नपर्ने भएको बताउँछिन् जुम्लाको तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेउती रावल। स्थानीय गैर सरकारी संस्था र स्थानीय तहहरूको सक्रियतामा महिनावारी सम्बन्धीका सचेतनामूलक कार्यक्रमसँगै महिनावारी विभेद मुक्त पालिकाहरू घोषणा गर्न थालिएको छ। कृष्णमाया उपाध्याय, बीबीसी, जुम्ला।
3: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राष्ट्रसंघले अबको केही साताभित्रै प्राकृतिक एल निन्यो मौसमसँग जोड़िएको नयाँ चरण शुरू हुन सक्ने र त्यसले जलवायु परिवर्तनका कारण बढ़िरहेको गर्मीलाई थप चरम बनाउन सक्ने चेतावनी दिएको छ। विश्व मौसम संगठन वर्ल्ड मिटरोलोजिकल अर्गनाइजेशनले सन् 2026 बाँकी अवधिमा एल निन्यो थप सशक्त हुन सक्ने र त्यसका कारण विश्वभर चरम मौसमी घटनाहरू निम्तन सक्ने जनाएको हो। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ।
2: विभिन्न देशका राष्ट्रिय मौसम सम्बन्धी निकायहरूले यो वर्ष अहिलेसम्मकै चरम गर्मी हुन सक्ने भन्दै सुपर एल निन्यो मौसमी अवस्था देखा पर्न सक्ने उल्लेख गरेका छन्। 2 डिग्री भन्दा बढ़ीको तापमान वृद्धिलाई एकदमै चरम अर्थात सुपर एल निन्यो भन्ने गरिन्छ। एल निन्यो देखा पर्ने वास्तविक समय र त्यसको शक्तिबारे भविष्यवाणी गर्न कठिन हुने गर्छ, तर वैज्ञानिकहरूले मध्य प्रशान्त महासागरको तापक्रमको अवस्थाको निरन्तर विश्लेषण गर्दै आएका छन्। विज्ञहरूले नयाँ एल निन्यो विगतको सरहको वा त्योभन्दा शक्तिशाली हुने भविष्यवाणी गरिरहेका छन्। शक्तिशाली एल निन्योले दक्षिण अमेरिका, दक्षिण पूर्वी एसिया र अस्ट्रेलियामा तापक्रम वृद्धि र सुखापन निम्त्याउने गर्छ। यसका कारण खडेरी र वन डडेलोको जोखिम बढ़ने गर्छ।
3: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीं सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
11: रेडियो बिहानी समय संकेत यति बेला रातको 9 बज्यो।

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ बिस्तृत पुछार बजार, प्रोप्राइटर कृष्ण तिबल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: होइन आज भोलि मलाई यस्तो के भयो होला, घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, यत्ति डर मात्रै लागिरहन्छ, के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै।
1: होइन ए दिदी, के भयो किन यसरी झोक्राएर बसिराख्नु भएको, अनुहार पनि मलिनो देख्छु त।
5: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हाड चोर्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भला त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
1: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि, त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी। ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि? ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, फुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त, अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
6: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
7: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
6: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: कार्यक्रमको तयारी त सबै सकियो,
4: साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
9: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
10: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका तीन मिलनटोल धादिङ।
9: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
10: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
11: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
12: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिल्लर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404011।
4: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
4: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
4: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
5: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
7: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
8: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
6: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
8: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
7: किन नि बाबा?
8: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
7: हस् बाबा।
9: कृष्ण सप्लायर्स, धादिङ बेसी पुछार बजार। प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
10: सम्पर्क मोबाइल 9741001349।
11: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
7: किन नि बाबा?
8: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।

0: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
0: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9832333354।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
2: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843060537337 र 010590093 सम्पर्क गर्नुहोला नि।
4: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843060537437।
5: राष्ट्रको लागि बक्सिङ,
6: स्वास्थ्यको लागि बक्सिङ,
5: आत्मरक्षाको लागि बक्सिङ, जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
0: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
5: समय बिहान र बेलुका।
0: थप जानकारीका लागि रेगम श्रेष्ठ, सम्पर्क नम्बर 9841465649, 9841465649।
5: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरे बन्ने होइन त।
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
8: बेचेर सपना मैले रात किनेको छु, बेचेर सपना मैले रात किनेको छु, होस लिलाममा राखी मात किनेको छु, होस लिलाममा राखी मात किनेको छु।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचानसँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबलाभ पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 98-49-24-31-11, 98-49-24-31-11।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झुकाएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
4: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
5: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाट जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
5: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
0: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
11: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
0: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
11: जनरल मेडिसिन सेवा,
0: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
11: बाल रोग सम्बन्धी सेवा,
0: स्त्री रोग सम्बन्धी सेवा,
11: मुटुको इको र भिडियो एक्सरे सेवा,
0: ल्याब टेस्ट,
11: भिटामिन डी,
0: भिटामिन B12,
11: आइरन प्रोफाइल
0: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
11: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
0: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
11: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
11: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
12: रेडियो बिहानी 97.6 MHz।

घरमा को बेला प्रतिनाम गरेको 10,000 हात्तीको बल भएको हात्ती राखेको छ, त्यसबाट प्रवेशै गर्न नदिने कृष्णलाई। त्यसबाट प्रवेश गरेमा माउते माउतेको जमात छ घुँ त्रोहानेर उसको शिर छेदन गर्ने। चारौं नम्बरमा त्यहाँबाट प्रवेश गर्यो भनेदेखि डर लाग्दो प्रकारको चाणुर भन्ने महावीर छ, त्यसले मार्ने। नभएमा मुष्टिकले मार्ने, मुष्टिक नभए देवे कुर्सलले, त्यसपछि नभए तोसलले मार्ने। यो आठ दरवाजा पार गर्यो भने म छु धन्दा नमान भएर पड्किराख्या त्यो राजा कंस। अनि कृष्ण भगवान सवारी हुनुभयो। अनि बीच बाटोमा गइसकेपछि एउटा अत्यन्त सुन्दर प्रकारबाट कपडै राम्रा राम्रा कपडा, राजकीय सम्मानका राजकीय पोषकका कपडा धोइरहेर चाहिँ एउटा धोबीले, ओ धोबीलाई भन्नुभयो प्रभुले, बोल्दै बोल्दैन भयो, ओ धोबी दाई भने त मुरो पो उछाल्यो है भगवान्लाई। किन बोल्छ त होस् त भन्यो, हाम्रो लुगा धोइदेऊ न भनेको थियो। ए भाइ, हामी राजकीय सम्मानको वस्त्र धुनेलाई तैँले त्यो तेरो त्यो त्यो अहिलेसम्म पानीको मुख नदेखे दौरा धुने जामा धुने जाइ लाग्यो। अनि त्यही जब मुरो समातेर भगवान्ले पड्काइदिनु भएको थियो, धोबी मर्यो। त्यो धोबी को थियो? रामको पालामा रामचन्द्र जस्तो लाछी पामर सिल्ली हुँ कि अर्काकी अर्कासँग गएकी पत्नी फिर्ता गर्ने म भनिकन भन्ने जुन धोबी थियो, त्यही धोबी आज रामचन्द्र परमात्माको पालामा आफूलाई कटु वचन बोल्नेलाई आज प्रभु कृष्णको अवतारले मारिदिएको मर्यो मर्यो त्यो धोबी। अनि वस्त्र सारा रामचन्द्रले माने कृष्ण र बलरामले पहिरनु भयो, फेरि कपडा लाउने उहाँसँग, त्यो त थाहै थिएन बिचरा, फेरि लाउने जामा मात्रै लगाइरहेको, अब त्यो सुरुवाल पाइजामा माथिबाट दौरा र भोटो तलबाट उल्टो विपरीत, त्यस्तै प्रकारको वस्त्र सारा दान दिँदै दिँदै अगाडि बढ्नु। जाँदा जाँदा अल्ले पर पुगिसकेपछि अत्यन्त सुन्दर प्रकारबाट कपडा सिरेको एउटा सूचीकार दमै रहेछ। ओ सूचीकारजी, लौ न हामीलाई पनि जब यो कपडा सिदिनु पर्यो भनेपछि हुन्छ साहेब भनेर राम्रोसँग फिटफाट गरेर शरीरमा अङ्गममा मिलाइदिए। र त्यसकारणबाट आजबाट तिम्रो जुनसुकै शुभ कार्यमा पनि यात्रामा अघिल्लो पाइलो रहोस् भन्ने वरदान दिए। कृष्णको वरदान अहिलेसम्म जब परिवारहरूलाई दमैहरूलाई लगाइरहेको छ, उहाँहरूलाई अगाडि लगाएर मात्रै साइत सार्ने चलन छ बाजा बजाएर। अनि अल्ली पर गइसकेपछि मालीले फूलको माला उनेर दियो प्रभुलाई, सम्मान साथीहरू कृति रहोस् भन्ने वरदान दिनुभयो। अनि त्यहाँदेखि अगाडि फेरि जानुभयो। जाँदाखेरिमा त अति सुन्दर कक्षमा महाराज तीन ठाउँमा भाँचेकी कुपरी बुढी बसिरहेछन् चन्दन लिएर। ए चन्दन लगाइदिए राजा कंसको राज दरबारमा चन्दन घोटेमा मेरो नाम त्रिवक्रा हो भनेन्। अनि त्यो चन्दन खै लाउनुहुन्छ किन्नुहुन्छ लाउनुभयो। तीन ठाउँमा भाँचेकी कुपरी बुढीलाई चन्दन लगाइसकेपछि त भगवान्ले त च्याप्प समातेर के आज्ञा गरिबस्छु भनेदेखि जब त्यो तीन ठाउँमा भाँचेकी कुपरी बुढीलाई तन्द्रङ्ग झुन्नाउनु भयो चुल्ठा समातेर। चन्दन लाउन दिनु छ मार्ने आँटुए भने जस्तो भइराखेको थियो, च्याप्प समाउनु भयो। र अनि त्यसपछिबाट दाहिने गोडाले चक्क जब किचेर, अनि त्यसदेखि पछाडिबाट जब त्यसका शरीरमा चिउडामा मुडकीले पड्काइदिनु भएको थियो, तीन ठाउँमा भाँचेकी खुप्री बुढी त सोझी भई सोझी मात्रै भएर रूपमा बलेकी शिलामा ढलेकी 32 लक्षणले युक्त भएकी परम सुन्दरी। भगवान कृष्ण म त तपाईँसँगै जान्छु पो भन्छे अहिले दाल हे बराबा उल्का पारी पारी न ए हुँदैन त्यसो नगर त्यसो नभन भन्दै हुनुहुन्थ्यो जानी हो यतिको भेटाएपछि कोसँग जानी भन्न थालि ए बाबा हुँदैन त्यसो नगर भन्नुभएको थियो। त्यो को रहेछ त भन्दा राजा रावणकी बहिनी सुरपर्णाखा, रामका पालामा नाक कान र चुल्ठो काटिएकी, पति भज्न जाँदाखेरिमा जीवन आफ्नो सारा नाश गराएकी, त्यो बखत नभएको कारणले आज कृष्णावतारमा नाक कान चुल्ठोको रूपलाई पनि प्रदान गर्नुभयो। अनि त्यसपछिबाट पति बन्नका लागि राजा कंसलाई मारेपछि तिम्रो घरमा चार रात बस्नका लागि आउँछु, तबसम्मका लागि बिदाई भनेपछि साराले विन्ती गरे, नन्द बाल प्यारे लाल कंसासुरको काल, नन्द बाल प्यारे लाल कंसासुरको काल, बुढी पनि युवती के हो।

0: भगवानको सवारी भयो अनि बीच बाटोमा गएर तर्क वितर्क कुतर्क अनेक प्रकारबाट भइराखेको थियो महाराज। जाँदा जाँदा जाँदा भगवान परमात्माले तीन ठाउँमा भाँचेकी कुप्री वृद्ध नारीलाई परमात्माले युवती बनाइसकेपछि तिम्रो घरमा चार रात बस्नका लागि म आउनेछु, तब समयका लागि विदा भएर जानु पर्यो भनेपछि हस्त सरकार प्रभुदेव म विदा हुन्छु भनेर आफ्नो आश्रममा गइन्। विस्तार पूर्वक भगवानको सवारी चढ्यो कृष्णको। अगाडि अगाडि अगाडि सवारी हुँदाखेरिमा भेज बाटोमा डर लाग्दो प्रकारको रथले पूर्ण भएको धेरै प्रकारका फौजहरूले बेरेर बसेको रहेछ। पहिला त ढोका फोरेर फौजका साथमा परेशान गरिबस्यो। ती सम्पूर्ण सैनिकहरू आक्रमण शैलीमा आएका थिए, तिनलाई पनि ध्वस्त पारिबस्यो कृष्ण भगवानले। र अनि त्यसपछि राजा कंसले साह्रै नराम्रो सपना देख्यो। कस्तो सपना देख्यो भने धुरीको ध्वजा पटक्कै भाँचिएको, राति धुरीको ध्वजा भाँचिएको, अङ्ग आफ्नो फरफराएको, अब घोडामा चढेर आफू दक्षिणपट्टिको गति लिइसकेको, आफ्नो पत्नीले लगाएको गहना र गुरिया सारा सम्पूर्ण धमिलोपन देखिएको, र त्यसपछिबाट आफ्ना घर गृहमा माथि स्याल एकदमै घर वरिपरि स्याल कुत्ता गिद्धहरू घुमेको मात्रै होइन, आफ्नो जब जब घरबाट अनेक प्रकारका गिद्धहरू दक्षिणपट्टिको मार्ग लिएको, लो भगवान अब छाँट गतिलो छैन बा, मैले सिद्धिनाटो भनेर राजा कंस आयो। कंस आयो, उसका दुईटा रानी छन्, अस्ति र प्राप्ति भन्ने हो, आएछन् पछि पछि दुईटै रानी साहेबहरू। ल ओ फेरि खिरको रचा र कंस ओ फनफन घुमिरहेछ घुमिरहेछ, र अब त्यहाँ देख्नु उपरान्त दारा निक्लिएको भयङ्कर रहेछ हो। र त्यति भइसकेपछि राजा कंसास्त्र नाम गरिएको राज महाराज यस प्रकारबाट जब बसेको छ, चमर र पंखा रानीहरूले हम्किराखेका भयंकर प्रकारको सपना देखे। आज मैले के सपना देखे हँ भन्न थाल्यो, अब अघि कृष्ण र बलराम जन्मिने बेला ताका यही सपना देखेको थिएँ, आज पनि मैले यही सपना देखे भनेदेखि अब मेरो छाँट गतिलो छैन, अब मेरो हितको कार्य छैन, म अगाडि बढ्न सक्ने सम्भावना छैन, अब के चाहिँ हुने हो भनेर राजा कंस बडा जब यस किसिमबाट चिन्ताले आकुल व्याकुल भएर बसेको थियो। त्यस बेलामा राजा कंसका राजदरबारमा अहिले धेरै प्रकारका सैनिकले बेरिसकेका छन्, अनि त्यसदेखि पछाडिबाट आखिरमा कति छुचो र जरन पनि नामै कंस के गतिलो हुन्थ्यो। यस कारणले बडा भगवान परमात्माका प्रतिमा चिन्तन और मनन यही प्रकारको कार्यक्रम गर्दै राजा कंस अगाडि आफ्नो प्रकारको शक्ति अगाडि बढाएर धेरै प्रकारबाट आफ्ना सशस्त्र गणहरूका प्रतिमा प्रस्ताव राख्न आँटो भन्ने सम्मको कथा यस अध्यायबाट।
1: जय बोलो श्रीमद् भागवत महापुराणको।
2: गोपाल सजन मृदर भोजपते विराट वेदसाम तत्म परम गोपीना वृषेना पर देवी पीड़ित रंग गाग्रज हतम कुलया पीड़ा मृष्टाता दुर्जय कंसो मनस पीतदा वृंदा वृषमोद विजते नृप तौरे जतो रंग गतो मा बुजो विचित्र बेसाणर यथा नाव तम वेद धारिण मना से पंत प्रभवाय निरीक्षता निरीक्षता।

महाराज कंस यसरी कन बड़ा थर्कमान भएको थियो, त्यो डराएको थियो, बड़ा चिंता लिइरहेको थियो राजा कंस। त्यही बेलामा बड़ा सशंकित थियो राजा कंस। यस्तो किसिमले सशंकित भएर बसिरहेको बेलामा भगवान स्वयं परमात्मा परमेश्वर हात्तीका पासमा परेशान गर्न पुगिबक्स्यो। अनि हात्तीलाई परमात्माले एक पटक त्योसँग जब परेशान गरिबक्सिएको थियो लड़ाईमा, आखिरमा हात्ती त ज्यादै बलियो माथि उफ्रियो, अनि प्रभु पनि माथि नै उफ्रिबक्स्यो। र त्यसको जब दारामा एक पटक पड्काइदिनु भएको थियो, दारा गिर्यो, त्यो दाराले थिचेर हात्ती मार्यो, मारिबक्से पछि अल्ली पर जानुभयो, माउते आयो, माउतेलाई प्रभुले सिद्ध्याइदिनु भयो, माउते मर्यो। अनि त्यसपछिबाट चाँडुर र मुस्टिकले भाषण गरे। चाँडुर र मुस्टिक भनेका महान पहलवान, ती पहलवानीहरू भगवान कृष्णका प्रतिमा आइजो पहलवानी युद्ध गरौं भनेर भन्दै थियो। अनि पहलवानीहरूका साथमा भगवानले जोडदारका साथमा त्यसका प्रतिमा पनि जब विदर्ण गरिदिइबक्स्यो, मर्यो पहलवान, दुईटै चाँडुर र मुस्टिक मरे। कुडसल र तोसल आयो, कुडसल र तोसलले पनि जब जालको खेल गर्दै थियो त्यसको अन्त्य गराइबक्स्यो। अनि भगवान कृष्ण कस्तो देखि बक्स्यो भने देख, मल्ला नाम सनेर निर्णाम नर बर त्रिणास्मर मूर्तिमान गोपानम सजनो सताम क्षति पूजाम शास्त्रा सुपित्रो शिशु मृत्रो बोझ पतेर विराट विदुषाम तत्व परम योगिनाम वृष्णिनम परदे व्यती विधि तत्व रंगत साग्रज। यस्तो भगवानको अवतार, बालकले हेर्दा बालकै, वृद्धले हेर्दाखेरिमा बालकै, अर्थात त्यसदेखि पछाडिबाट कुनै प्रकारबाट कुनै कसैले अब असल व्यक्तिले जब हेर्दाखेरिमा चतुर्बाहु नारायण, दुर्जनले हेर्दा कालदण्ड, यस्तो बनेर भगवान त्यस प्रकारबाट सवारी भइबक्सेपछि अनि राजा कंस छटपटावट भइराखेको थियो, कता जाम के गरौं भइरहेको थियो। जब रानीहरू चाहिँ रित्त कुर्चीमा बसेर पंखा र चमर हलाएर बसेका छन् त्यसै कुर्चीलाई, त्यसै रजन ढङ्ग भएका अब र अब त्यहाँ देख्नु प्रान्तगण राजा कंस बढा जब गडबड गरिरहेको थियो, सारा सैनिक मरे भन्दा मरे। अनि राजा कंसले के भन्यो भने, सबभन्दा पहिला मेरो शत्रु भनेको वसुदेव र देवकी कारागारका ती बालक छिपाउनेवाला तिनलाई गएर मारिदे एक नम्बरमा, दोस्रो नम्बरमा मेरो गर्वलाई पालन पोषण गर्ने नन्द र यशोदालाई नन्द बाबाको नन्द ब्रजमा गएर सिद्ध्याइदे, अनि त्यसपछिबाट मेरो पिताजी शत्रु पक्षको छ उनलाई पनि गएर देश निकाला गराइदेऊ। त्यस चारौं पक्षमा जब यस किसिमबाट सारा सम्पूर्ण जो जति भएका छन् अहिले आएका यी मान अपराधी, मेरा शत्रुको जब वंश जो जति छन् यो कृष्ण बलराम, यिनलाई यहाँबाट निकाल पैद गराइदेऊ, मेरो रक्षा गरिदेऊ, मेरो बाबु हो भन्दै थियो राजा कंस अन्तिम चरणमा। अब मामाले बोलाउनु भयो भन्ने बुझ्नुभयो भगवान जगतका नारायण श्री हरि, रानीहरूका पासमा बसेर पलापुलो हेर्दै थियो, अब कुन बाटो मलाई पनि आउँछ कि भन्दा सैनिक त सारा सके। अनि हात्तीको दारा कानमा बोकेर कृष्णचन्द्र परमात्मा परमेश्वर अहिले मामाका पासमा झम्टनुभयो, डर लाग्दो प्रभावबाट कृष्ण सवारी हुनुभयो। अनि कृष्णले राजा कंसका दृष्टिमा समातेर तीन पटक जय बोलो श्री कृष्णचन्द्र भगवान। अपार राजा कंस मर्यो, अस्ति र प्राप्ति भन्ने दुईटा पत्नी घोटो पर रुन लाए, हाँसी आउन् कि लुआउन्। अनि यहाँका त हाँसेकै जस्तो छ यसो अनुहार हेर्दा, अँ बुढो चाहिँ लतारियो। अनि पृथ्वीको भारले खिचेर भगवानले मारिबक्स्यो, अनि भगवान कृष्ण भन्न लाग्नु भयो।

ल बसौँ हेर्ने भन्दा नाच्ने धेरै भयो बसौँ भयो बसौँ अहिले अहिले आउला पालो है त पालो पालो गरौँ कंसासुरको दरबारमा शत्रु कत्रा कत्रा कंसासुरको दरबारमा शत्रु कत्रा कत्रा कोही हात्ती कोही

0: कंस मर्यो कंस को तेज भगवान में प्रवेश हो कंसलाई परमात्मा ने अगिलो जन्म को काल निमी वीर परम धाम प्रदान कराउनु भो ल कंसलाई लै जाऊ न राम राजा कंस इस कारण मृत्यु को हक में गयो। राजा कंस को मृत्यु भो भगवान श्री कृष्णचंद्र जगत का नारायण ने आपनो काम परिपूर्ण गर्नुभयो। पृथ्वी को भार हरण भयो अनि राजा महाराजा सारा संप्रदाय जम्मा गराएर कृष्ण परमात्मा ठूलो गारदबाट स्वागत सम्मान मर्यादा पुरुषोत्तम भगवान को प्रार्थना गरियो र माता पिता बंदी खानाबाट उद्धार गराइबक्स्यो। बंदी खाना का जनहरू कृष्ण भगवान प्रभु को दर्शन पाए। माता पिता बंधन बाट प्रभु मोचन कराउनु भो मेरो बुबा मेरो मुमा हजुरहरूमाथि बड़ो कष्ट पर्यो यातना पर्यो आपत्ति पर्यो विपत्ति पर्यो संकट पर्यो यो समस्या को समाधान मैले गर्न सकिन। अब पृथ्वी को भार हरण का लागि मेरो जन्म भएको मैले गोकुल में बसे हजुरहरूलाई बड़ो आपत्ति दिए छ गर्भ सम्म को दाजुहरू मराए सातौं गर्भ यो आपत में जब जब दाजुलाई अन्तबाट जन्माइयो आठौं गर्भ मलाई जन्माउन साथ राति राति हजुरलाई बोकेर जानु पर्ने बनाए फेरि बहिनीलाई आकाशमा उडाइयो यो त कष्टको कुरा हो। तर अहिले पृथ्वी को भार हरण गर्नका लागि मेरो जन्म भएको छ अब म केही गर्नेछु हजुरहरूको पाउको सेवा गरेर आँसु पछाउनेछु अन्यथा नै। यही प्रकारबाट भगवानबाट हुकुम भयो धन्य नारायण कृष्ण हजुरको जय होस् प्रभु भनेर सारा सम्पूर्ण जनहरूले अहिले कृष्णको तुतिविन्ती गरेर त्यस ठाउँबाट विदावादी भई बडो मर्यादा पुरुषोत्तम भगवान प्रभु परमात्माको प्रार्थना गरियो र माता पितालाई बन्दी खानाबाट उतार्दा छोराको पुरुषार्थ देखेर बाबुआमालाई हर्ष विभोर र अनि त्यसपछिबाट आमा बाबालाई मन्दिरबाट उद्धार गरेर दर्शन पाउँदा पनि छोरालाई हर्ष विभोर यही किसिमबाट बडो प्रेम प्रवक्कन दाम्पत्य जीवन मिले झैं पुत्र पौत्र आदि को संबंध में प्रगाढ़ संबंध गाढ़ा भएको छ भन्ने सम्बन्ध को कथा यस अध्यायबाट।
1: जय भोले श्रीमद् भागवत महापुराण को।
2: ओम नमो भगवते वासुदेवाय।

सिन्नुभो महाराज परीक्षित श्रीमद भागवत महापुराण को दसम स्कंद पूर्वार्ध कथा को 45वां अध्याय को बीच कृष्ण भगवान प्रभु को अब उमेर को बारे में कति वर्ष हुनुभयो कृष्ण भगवान भन्ने बारे में सोचता 11 वर्ष 52 दिन बल्ल 11 वर्ष 52 दिन में यति यति काम गर्नुभएछ। अगासुर मार्नु बकासुर मार्नु धेनुकासुर तृणाव्रत कुबेलाय पीड़ित अम्बष्ट सल तोसल चाणुर मुस्टिक राजा कंसे गोवर्धन पाल उद्धार गर्नु कालीय दमन गर्नु यस्ता पुरूषार्थ का भयंकर भयंकर प्रकार का प्रोग्राम समाप्ति गरिएको छ। अनि कृष्ण भगवान को त्यति गर्दामा पनि व्रतबन्ध भारिन्छ। व्रतबन्ध गराउनु पर्यो, संस्कार त गर्नै पर्यो प्रभु भनेर विनती गर्दा हुन्छ ल व्रतबन्ध गर्ने त ल। अनि व्रतबन्ध सारा सम्पूर्ण गरिसकेपछि देशान्तर जाने चलन छै छैन? देशान्तर जानी भन्ने चलन छ नि हाम्रो, छैन त? अनि पढ्नका लागि प्रभु सवारी हुनुभयो। यसरी पढ्नका लागि परमात्मा सवारी काशीमा सवारी भई बसेको थियो। पहिलेबाट काशी विद्याको खानी त्यहाँ गएर बडा प्रेम साथसँग शान्ति पनि गुरुका घरमा 64 दिनमा 64 कला विद्या पढ़ी बस्यो। 64 दिनमा 64 कला विद्या अध्ययन मण्डलमा बसेर पठन पाठन गरी बसेपछि फर्केर कृष्ण भगवान परमात्मा आउन लाग्नु भएको थियो। त्यस बेलामा गुरुले के भन्नुभयो भनेदेखि यहाँ हाम्रा घरमा 3 केटा पढ्न बसेका छन्, आफ्नै ब्राह्मणीलाई हेर, हाम्रो घरमा 3 केटा पढ्न बसेका छन्। यो जब श्रीदामा भन्ने यो चाहिँ सुदामा हुनेछ, यो ब्राह्मण हो, अब यो कृष्णको प्यारो मितो, अर्को उनको दाजु हुन् बलराम, यी चाहिँ शेषनाम गरिएको धाम हो, यो कालो कालो आकाशे वर्णको केटो जो छ त्यो चाहिँ कृष्ण हो, त्यो चाहिँ साक्षात नारायण हो, भय ईश्वरको अवतार हो, हाम्रो भाग्यले हाम्रा घरमा राखेर पढाउन पाइएको छ। मैले केही भनेको छैन, म बुझेछु कुरा, तर यिनले घर जाने बेलामा के दिउँ गुरुबा गुरु दक्षिणा भन्छन्, मलाई केही चाहिँदैन म भन्छु, होइन केही टक्र्याउँछु भन्दन गुरु आमालाई सोध भन्छु, उनले जे माग्छिन् त्यही दिनु भन्न साथ तिमीले चाहिँ मोरे छोरो पाम प्रभु भनेर भन्नु है त, फेरि अर्थ अर्थ माग्लिहिनी डुम्री र मुन्द्री हुँदैन नि है त, र त्यस कारणबाट मर्या छोरो पाम भन्ने हस् नभन्दै गएर यस कारणबाट सरासर गएर लो परमात्मा कृष्ण आज्ञा गर्नु छ गुरु पिताश्री, म त विदा हुनु पर्यो, हजुरको चेलो म भइहाले, मैले जे मागे पनि टक्र्याउँछु, आज्ञा होस् के दिउँ गुरु दक्षिणा भन्दा मलाई नसोध गुरु आमालाई गुरु माताश्री के दिउँ भन्दाखेरि मर्या छोरो पाम, ठिकै छ त्यसो भए ल्याइदिन्छु भनेर पृथ्वीलाई सोध्नु भएको थियो। हजुरको गुरुबाको छोरा त मलाई थाहै छैन, कहाँ छन् कहाँ छन्। अनि गएर समुद्रलाई सोध्नुभयो, थाहा छैन। अनि यमराजीको जब बहीमा गएर कहाँ छन् खै हेरौँ त भनेर यस किसिमबाट यमराजको खातामा गएर जाँच गर्दाखेरिमा यही छन्, महाराज यमलोकमै छन् लगिबक्सियोस्। तर एउटा काम गरिदिनु पर्यो कृष्ण प्रभु भनेर भन्नुभयो यमराजीले। के काम? यो शंकासुर भन्ने दानवले बहुत दुःख दिया छ मलाई समुद्रमा, त्यसलाई मारिदिई बक्सियोस् अनि आनन्द हुन्थ्यो मलाई भन्नुभयो। ल हुन्छ भनेर शंकासुरलाई मारि बक्सियो र छोट्ट पेट चिरेर हेर्दाखेरिमा त 5 जनीय शङ्ख ती पो रहेछ। अनि 5 जनीय शङ्ख परमात्माले बजाएर अनि घर सवारी भयो र मरेको गुरुबाउको छोरा गएर गुरु दक्षिणामा ल्याएर राखिदिई बक्सियो। लौ त गुरुबा हस् अब मरे अब छोरो पाउँदा बाबा मलाई कति रमाइलो, जिम्दै छोरो कतैबाट आउँदाखेरिमा त कति चाहिँ रमाइलो हुन्छ, आदिन बाबुलाई पैसा ल्याइदिए रमाइलो, आमालाई चाहिँ त्यसै नै रमाइलो होइन र? बाबु त पैसा ल्याएन भने त भोलिपल्टबाट भन बनाएर भन खाउनै हुँदैन, त्यस कारणले ल अब त्यसो भनेदेखि भइगयो भनेर बडा प्रेम साथसँग मरेको छोरो गुरु दक्षिणामा ल्याएर तिर्दी बग्स्यो। अनि परमात्मा कृष्ण सरासर घर पाल्नु भइसकेपछि अब राजा बनाउनलाई अराजकता फैलाउनु हुँदैन, राजा चाहिन्छ, राजा नभएको मुलुक हुनु हुँदैन, त राजा कलै बनाउने भन्ने विषयका लागि राजा कंस त मरिहाल्यो, अब पिता र पुत्रमा कोही फरक हुन सक्दैन, पिताजीलाई नै राज्य दिने भनेर उही कंसका पिता राजा उग्रसेनलाई दिनका लागि कृष्ण भगवानले प्रस्ताव राख्दा कहीँबाट ताली आएन, समर्थन जनाएनन्। अनि भगवान परमात्माले किन समर्थन जनाउनु भएन भन्दाखेरि हजुरले राजा हुनुपर्छ कृष्ण भन्नासाथ प्रभु भन्नुहुन्छ अह म त हुन हुँदैन, एक नम्बरमा मैले के मानेमा राजा हुन हुँदैन भने यदु नाम गरिएको राजालाई पिताजीको श्राप परेको छ तिम्रो कुलले राजा नहुन है भन्ने, म यदुको कुलमा जन्म भएको कारणले मैले राजा हुन हुँदैन, पितृश्राप परेको छ हामीलाई,
एउटा कुरा दोस्रो नम्बरमा फेरि मैले अब आफ्नो मामा मारेर त्यो राज्यको लोभका लागिमा मैले मामाको राज्य फेरि हडपेर लिनु यहाँभन्दा ठूलो अपराध के होला जो बाजे हुनुहुन्छ हाम्रा राजा कंसका पिताजी उहाँलाई नै राज्य गद्दी भनेर तिलक टक्राइदिनु भएको थियो र ठेक छ भनेर राज्य तिलक प्राप्त भयो अनि राजा कंसको पिताजी महाराज उग्रसेन नै गद्दीमा जानुभयो अनि कृष्ण भगवान परमात्मा चाहिँ अब समाजको हित गर्नको लागि एउटा स्वकीय सचिवको रूपमा आफ्नो सल्लाहकार मण्डलीको अध्यक्षको रूपमा उद्धवजीलाई नियुक्ति गराउनु भयो अनि उद्धवलाई नियुक्ति गरिसकेपछि उद्धवलाई भन्नुभयो बाबु उद्धव अब तिमी अहिले सरासर कन गोकुलमा जाऊ गोकुलमा नन्द बाबाको नन्द ब्रजमा पुग त्यो म आउने बेलामा नन्द ब्रजहरू बासी सारा रोइरहेका थिए गोपाल गोपिनीहरू र मेरा प्यारा गोपाल मेरा प्यारा साथीहरू र सारै मेरा बुबामुमा रोइरहेका छन् त्यसलाई गएर यो सन्देश दिएर जाऊ भनेर तीनटा सन्देश प्रदान गराउनु भयो हस् अनि भगवान परमात्मा त्यहाँ गोपिनीका पासमा पुगिसकेपछि बडो आनन्द होला तिमीलाई 84 व्यञ्जन मिल्छ त्यहीँ बसेर भोजन गर भनेर आज्ञा गरिबक्सो भगवान बताउनुहुन्छ उद्धव मेरो प्यारो साथी चिठी लिएर जाऊ उद्धव मेरो प्यारो साथी चिठी लिएर जाऊ गोपिनीले दिएको दूत भाइ।

0: भगवान कृष्ण परमात्माले यसरी गोपिनीलाई पठाई बक्सिएको छ सन्देश, गोपाललाई पठाउनु भएको छ सन्देश, त्यस्तै माता पिताजीलाई पठाई बक्सिएको छ सन्देश। त्यो तीन सन्देश लिएर उद्धवजी अहिले पाल्नुभयो। अहिले उद्धव पाल्नु भइसकेपछि भगवान कृष्णका चरणमा ध्यान मन कीर्तन गरेर अत्यन्त प्रभावकारी ढंगबाट कृष्णको तुति बिन्ती भो, ध्यान भो, मनन भो, मेरो ईश्वर दयाको सागर हे मेरो भगवान हजुरलाई बारम्बार कोटि कोटि प्रणाम, म जान्छु भनेर सरासर जानुभयो। र त्यो तीनटा चिठी लिएर सरासर माताजीका पिताजीका र अनि त्यसपछिबाट गोपाल गोपिनी साराको साथमा गएर त्यो चिठीको सन्देश दिने काम गर्दै हुनुहुन्छ उद्धवजी भन्ने सम्बन्धको कथा यस अध्यायबाट।
1: जय बोलो श्रीमद् भागवत महापुराणको।
0: यहाँहरू जुन किसिमले सुन्दै आउनु भएको छ महाराज परीक्षित, सर्वोपरि भगवान कृष्ण परमात्माले अहिले आफ्नो माता पिताजीलाई बन्दी खानाबाट उद्धार गरेर आफूले अध्ययन मण्डलमा बसेर पढेर फेरि जब आफ्नो स्वकीय सचिवको रूपमा उद्धवलाई नियुक्ति गरेर जाऊ तिमी अहिले एउटा समाचार लिएर जाऊ भनेर आफ्नो जब दूत बनाएर पठाउनु भएको थियो, अहिले उद्धव जानु हो। उद्धवजी पाल्नु भएपछि भगवान कृष्ण परमात्मा परमेश्वरका चरण रूपी मनमा ध्यान मनन कीर्तन श्रद्धा सद्भाव इत्यादि सारा गरिसकेपछि प्रभुका चरणमा गएर विन्ती गरिबक्छु, मेरो दयाको सागर हजुरलाई कोटि कोटि कोटि प्रणाम छ मेरो परमात्मा, अब म जान्छु भनेर उद्धवजी आउनुभएको थियो। उद्धवजी गइसकेपछि भगवान कृष्णले पठाएको सन्देश पहिला लगाएर बुवा र मुवालाई टक्राउनु भयो। माता पिता श्री, यो कृष्ण भगवानले पठाएको सन्देश हो, यो तपाईँको छोराको सन्देश बोकेर आउने म उद्धव हुँ भनेपछि यसो हेर्नुभयो, धन्य हो यो सन्देश। यो चिठी भनेको साह्रै भरपर्दो सामग्री हो, संसारमा चिठी भन्दा सामग्री भरपर्दो केही हुँदैन कि अहिलेको टेलिफोन, अहिले चाहिँ टेलिफोन हुन्छ, मान्छे भेट भयो भने चाहिँ बा अन्त जान लागेको आफूसँग बाटा भेट भयो थाहै हुन्न कि टेलिफोन दह्रो भयो कि भनेदेखि चिठी, यसकारणबाट लौ त यो चिठी भनेर यसकारणबाट दिनुभयो। हेर्दाखेरिमा भगवान कृष्णले के लेखी बक्सिएको रहेछ भनेदेखि मेरो बुवा मुवा, खान दिनेलाई आमा बाबा भन्नु भनेको छ, जन्म दिनेलाई जन्म जननी अर्थात जननी भन्ने भनेको छ, तपाईँ खान दिने हुनुभयो यस कारणले हुर्काइदिनु हुनुभयो, ठूलो बनाइदिने हुनुभयो, यसै कारणबाट यहाँहरू मेरो आमा बाबा हुनुहुन्छ। तपाईँहरू पूर्व जन्ममा धरा हुनुहुन्थ्यो, दुर्ण बसु हुनुहुन्थ्यो, मसँग भन्नुभएको थियो हजुर जस्तो छोरो खेलाउन पाम भनेर, तपाईँको घरमा आएर खेलिदिए, वसुदेव र देवकीको छोरो भएर जन्म दिए, यसमा अन्यथा नहोस् तपाईँको सुपुत्र नै हुन्, जुन भावबाट भावनाले जस्तो श्रद्धाले तपाईँहरूले सम्मान गरे तापनि म तपाईँहरूकै हुँ भन्ने भगवानबाट आज्ञा भयो। अनि यो वचन सुनिसकेपछि धन्य हो मेरो राजा भनेर बडो सम्मान साथ गर्वले प्रार्थना गरे कृष्ण भगवानको। अनि त्यसपछिबाट माता पिताजीको चिठी प्राप्त गरिसकेपछि गोपाललाई लेख्नुभयो, गोपालले पनि त्यही किसिमको चिठी लेखेका थिए, लेख्नुभएको थियो भगवानले मलाई खेलेको खाएको वृन्दावनमा गएको रमाइलो भएको मेरो पासमा तिमीहरू नाचेको खेलेको यो बिर्सिएको छैन, अनुकूल प्रतिकूल यस्तै भयो पछि भेट्नुला। अनि अर्को चिठी थियो कसलाई भगवानले लेख्नुभएको, गोपिनीलाई, तयारी गोपिनीहरू रातारात मलाई हेर्नको लागि तिमीहरू गएको, जंगलमा गइसकेपछि रातभरि नाचेको, भोलिपल्ट नुहाउन जाँदाखेरि साडी मैले चोरेको, दिनभरि काटिएको बिर्सिया छैन, अनि रातभरि नाचेको खेलेको खाएको डोरी गीत गाएको, अनि मेरो परमा अत्यन्त श्रद्धा र सद्भाव गरेको यो मैले बिर्सिएको छैन गोपिनीहरू, तर समय अनुकूल अहिले यस्तै भयो पछि भेटौँला भनेर आज्ञा गरिबक्सेको थियो भगवानले यो तीनटा चिठी। तर गोपिनी धुरु धुरु धुरु रोएको थाहा पाएर उद्धवजीले के आज्ञा भयो भनेदेखि, हेर नरौ रुनु हुँदैन क्या, यो रुनी भनेको कुरो तिमीहरूले बढी प्रेम गर्यौ, यो प्रेम गर्नु हुँदैन, प्रेम गरेपछि त मान्छे रोगाउँछ, कहाँ देखौँ कहाँ भेटौँ कहाँ सुनौ लौन कहाँ लौन के हो भन्ने जस्तो भइरहला, यस कारणले गर्दा रोगाउला, त्यसको सट्टामा भक्ति गर न भन्नुभएको थियो उद्धवले। यस्तो उद्धवको वचन सुनेर गोपिनीले के भनिदिए भनेदेखि, ए तिमी कृष्ण परमात्माको स्वकीय सचिव हुने, प्रेम गर्न नजान्ने, भक्ति मात्रै गर्ने, भक्ति मात्रै गर्नेवालालाई त पार हुँदैन त, भक्ति गर्नेवाला त देखे मात्रै माया लाग्छ भक्तिको त, नदेखेपछि के अब पर्सि यहाँको खालो उठिसकेपछि यो खाली चौरलाई कसले नमस्ते गर्ने, यहाँ त्यही हो भक्ति भन्ने कुरा, देखे मात्र नदेखे हुँदैन, त्यस कारणले गर्दाखेरिमा प्रेम भन्ने कुरा त जब यसरी कथा भएको फलाना ठाउँमा भएको यसरी भएको यस्तो यस्तो भएको कति रमाइलो भएको या नरमाइलो भएको यी सबै कुरा हृदय मन पाटलमा बसिरहन सक्छ। यस कारणले गर्दाखेरिमा महाराज परीक्षित अब तपाईँलाई मेरो निवेदन यो लाग्छ भनेदेखि आजको मितिबाट बिल्कुल प्रेम नगर भक्ति गर भनेका थिए उद्धवजीले। उसलेदेखि तिमी अन्तिम चरणमा भगवान कृष्णसँग छुट्टिनु परोस् प्रेम गर्न नजाने हुनाले भनेर गोपिनीले श्राप दिए। त्यही श्रापले उद्धवलाई छुट्टिनु पर्यो। त्यसैले संसारमा सबभन्दा ठूलो प्रेम नै हो। प्रेम बिना त कुनै वस्तु तयारी हुन सक्दैन। न परीक्षामा पास हुन्छ विद्यार्थी, न कुनै प्रकारबाट आफ्नो परीक्षामा पास हुन्छ कुनै प्रकारको कर्मचारी, न कुनै प्रकारबाट खेती नै हुन्छ, न कुनै प्रकारबाट आफ्नो प्रगति र पद प्रतिष्ठा नै मिल्छ। संसारमा सबैभन्दा ठूलो प्रेम नै हो भन्ने कुरा बुझिसकेपछि अनि गोपिनीको श्राप पर्यो र त्यो श्राप लिएर चारवटा माने तीनटा चिठी लिएर उद्धवजी फिर्ता हुनुभयो। भगवान कृष्णसँग विन्ती गर्नुभयो, प्रभु म आएँ। के चाल रहेछ त? के चाल भने नि हजुरका प्यारी कहिना भएका रहेछन् नि ती गोपिनी। हजुरलाई भन्दा चाहिँ मैले जाने अरूलाई देख्न नसक्ने त्यस्ता काल राक्षसिनी जस्ता मलाई त श्राप पो दिए। किन दिए जाने तिमीलाई श्राप हो भन्दाखेरिमा तिमीले भक्ति गर्न जानेको प्रेम गर्न नजानेको हुनाले छुट्टिनु परोस् भनिया छन् प्रभु। मलाई त त्यस्ता पर्छ नि हजुरका कहिना भएका हो। जसले प्रेम गर्न जान्दैन त्यो त मेरो पासमा त रहँदैन त। तिमी त छुट्टिने भयो नि त उसै त मसँग त तिम्रो र मेरो अन्तिम चरणमा एकै ठाउँमा जाने उपाय हुँदैन भनिदिनु भयो। ओहो हो म भन्दा उनी बाठा रहेछ नि त नि भने उद्धवले भए। अनि त्यसपछिबाट खै चिठी के चाल्छ भन्दा बुवा मुवा सारी रुनुभयो। गोपालहरू रोए। गोपिनीको चिठी खै गोपालको चिठी माता पिताको चिठी भन्दा माता पिताले लेख्नु भएको रहेछ बाबा छौंजेल चन्द्रमालाई यस किसिमबाट माछाले चिन्न सकेनन्, माछाले चन्द्रमालाई चिन्न सकेन। अब चन्द्रमालाई माछाले चिन्न नसके झैं छौंजेलसम्मका लागि मेरो बाबु कृष्ण हजुरलाई चिन्न सकिएन। हामी त छोरो पनि भन्यौं, चुट्यौं, पिट्यौं, दण्ड दिउँ, पाता कस्यौं, उर्गलमा बान्यौं, काले चोर भन्यौं, हरेक प्रकारबाट जब दामलाले कस्यौं, यो अपराधको लागि क्षमा राखी बक्सनु पर्यो, दयाको सागर हजुरलाई कोटि प्रणाम भनेर लेख्नु भएको। अनि त्यसदेखि पछाडि सुन्दर मुहारको दर्शन पाम चाँडै मेरो प्राण जानेछ भन्ने आज्ञा गर्नुभयो। यता गोपालले लेखेको चिठीमा के लेखेको थियो भनेदेखि कृष्ण भगवान हजुरसँग खेलेको खाएको बसेको नाचेको गाएको यो कहिल्यै बिर्सिया छैन मेरो दयाको सागर, अब परमात्माले विदा दिएर जानुभयो, अब हामी कहाँ जाने हो भनेर रुन लाग्नुभयो। त्यस्तो लेखेको चिठी रहेछ गोपिनीहरूको चिठीमा चाहिँ धुरु धुरु आएको मेरो परमात्मा कृष्ण अब तपाईँलाई हेर्न भनेर जाँदाखेरिमा राति राति निस्किएको घरमा तालचा लगाएको घरको जब छोराछोरीलाई सुताएर हिँडेको बुढोलाई ल लिखरमा आउँछु भनेर उनलाई पनि निधाएर हिँडेको हामी हजुरको नाच

यो सुन्दर मुहार प्रभुको दर्शन पाऊ, यो अग्नि र वीरअग्नि लगाएर मर्नु पर्यो प्रभु भनेर अब राजाका राजकुमारी सहरवासी भइहाल्नुभयो, राजाका राजकुमारी पाइहाल्नु होला, हामी जस्ता गोठालाका छोरीलाई के को टेरपुछर लाउनु हुन्थ्यो र भनेर लेखे रहेछ गोपिनीको चिठीले। अनि भगवानले के लेख्नुभयो, गोपिनीले के लेखे रहेछन् भने, लौ त प्यारो मोहन भ्रमर गीत, यो 47 अध्यायमा भ्रमर गीत छ क्या, भ्रमर गीत भनेको भमराले कमलको फूलको रस लिन छोडेर त्यही गीत सुनेर लट, त्यस्तो गीत लठ्याउने गीत गाइदिने कहिले गाउला भनेर बसिहाल्नु कि। अब महाराज परीक्षितलाई सुखदेवले बताउनु भएको छ त्यो भ्रमर गीत, त्यसलाई भनिन्छ भ्रमर गीतको वर्णन झलक्क झलकिएको।

0: हरे प्रभु हरे ओ तिने दासम महम सुंदर कम ससम्मता त्रिपक्र नाम येनुले पकर्मणि मदापितम भोजपते रति प्रियम बिनायुवा को मदमस्तदरहति म राजा कंस को रात दरबार में चंदन घोटे मेरो नाम त्रिपक्रा भन्ने जो नारी थीन तिनीलाई सुंदरी को रूप धारण कराएर भगवान ने तीन को उदय बान कराएर अब तिनका घर में एक मने चार रात बस्न आउँछु भनेर मैले पहिला प्रतिज्ञा गरेको अब चार रात तिम्रो घरमा बस्न आउँछु भनेर परमात्मा त्यसतर्फ प्रस्थान गर्न खोज्दै होई बक्सन्छ भन्ने सम्मको कथा यस अध्यायबाट
1: जय गुरु श्रीमद् भागवत महापुराणको
0: परीक्षित अब यो श्रीमद् भागवत महापुराणको दशम स्कन्दको पूर्वार्ध कथाको अब अन्तिम अध्यायसम्मको लागि अलि 40 तथा 49 अध्यायसम्मको लागि महाराज परीक्षितलाई सुखदेव स्वामीले बताउनुभयो हस्त सरकार यसै प्रसंगको बीचमा यहाँलाई हामीले जुन कथाले सम्बोधन गरिरहेका छौं अब यसको बारेमा सुन्नुहोस्। सर्वप्रथम यस अध्यायले के प्रमाण गरिएको छ भनेदेखि राजा परीक्षित महाराजलाई सुखदेव स्वामीले यसरी निर्णय गर्नुभएको छ शाश्वत उपदेशको लागि ज्ञान को लागि प्रमाण गर्नुभएको छ हस्त महाराज अब बाँकी अंश को लागि तपाईलाई मैले जुन कथाले प्रमाण गर्दै गर्दै गर्दै ल्याए अब यसमा सबभन्दा उत्तम एक प्रकार को नीति छ त्यो उत्तम प्रकार को नीतिलाई के अवलोकन गरी बक्सिएको छ भनेर भनेदेखि भगवान कृष्णले गएर सबभन्दा पहिला एउटा काम गर्नुभयो राजा अक्रूरजीलाई दर्शन भेट दिनुभयो मने त्रिपक्रालाई दर्शन भेट दिनुभयो त्रिपक्राले भगवान को चरणमा परिन् तिनको नाम अहिले त सौरन्ध्री भइसकेको थियो अत्यन्त सुन्दरिताले पूर्ण भएको सौरन्ध्रीलाई जब देखेर शरणमा सेवा गरे ध्यान गरे मनन गरे र कीर्तन गरे सबबाट सम्मान गारतले स्वागत सम्मान मर्यादा पुरुषोत्तम भगवानको प्रार्थना भयो अनि यति गरिसकेपछि हस्त सकेर सकल मनोरथ पूर्ण भयो कृष्ण भगवानको त्यस ठाउँमा सवारी चलिसकेपछि अनि उनले 84 व्यञ्जन तयारी गरेर भोजन उपरान्त कन सम्वाद गरिन् भोजन उपरान्त भएको खण्डमा सकल मनोरथ पूर्ण भयो उच्च मूल्यांकन भयो भगवानको र त्यसपछि चार दिनसम्म त्यहाँ बसेर चार दिनको दिनमा सकल मनोभावनाको विवेक र विचारको उदयमान गरिसकेपछि शाश्वत त्यहाँबाट फर्कनुभयो र भगवान कृष्ण फर्किबक्सेपछि उनले साह्रै चिन्तामा व्याकुल भएकी थिइन् ओहो मेरो परमात्मा अब पनि मलाई छोडेर जाने हजुरले मलाई छोड्नु हुँदैन कृष्ण भन्दा हेर रानी तिमीलाई मैले छोड्नै पर्छ किनभने सामाजिक व्यक्तित्व म यसकारणले त्यो सामाजिक व्यक्तित्वले समाजमा काम गर्नै पर्छ एक ठाउँमा बसिरहेर सम्भव हुन सक्दैन तिमीसँग माया मोह र सद्भाव र सत्प्रेम रहन्छ तर साथै जाने कुरा चाहिँ हुन सक्दैन भन्नुभयो म जान्छु साथै बनेकी थिइन मिल्दैन भनिदिनु भयो भगवानले पाऊ पाए भगवान।